0: होइन, द्रुत गतिमा निर्णय र समाधान हुने कार्य संस्कृतिको विकास गरिनेछ उहाँले भन्नुभयो।
1: नेपालको वन व्यवस्थापन क्रमशः डिजिटल प्रविधिमा जान थालेको छ। जीपीएस, जीआईएस, मोबाइल एप, रेन्ज फाउन्डर र विशेष सफ्टवेयरको प्रयोग मार्फत प्रत्येक रुखको डिजिटल अभिलेख राख्ने प्रणाली विस्तार भएसँगै वन व्यवस्थापन थप वैज्ञानिक, पारदर्शी र प्रभावकारी बन्दै गएको छ। वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत लागू गरिएको वन सम्वर्धन प्रणालीमा 15 सेन्टिमिटर वा सोभन्दा बढी व्यास भएका सबै रुखको स्थान जीपीएसबाट निर्धारण गरी रुखको प्रजाति, व्यास, उचाइ, स्वास्थ्य अवस्था र व्यवस्थापन सम्बन्धी विवरण डिजिटल प्रणालीमा अभिलेख गर्ने गरिएको छ।
0: नेपाल सरकारको सहकार्यमा गैर आवासीय नेपाली संघ एनआरएनएले आयोजना गर्न लागेको चौथो विश्व नेपाली ज्ञान सम्मेलन 2027 तयारीका सम्बन्धमा एनआरएनएले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गरी सम्मेलनको अवधारणा पत्र प्रस्तुत गरेको छ। प्रतिनिधिमण्डलमा एनआरएनए उपाध्यक्ष तथा गैर आवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिको संयोजक रोजिना प्रधान राई, उपाध्यक्ष तथा सिप ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डाक्टर ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायतको सहभागिता रहेको थियो। सो अवसरमा उपाध्यक्ष तथा सिप ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डाक्टर ज्ञानेन्द्र रेग्मीले सम्मेलनको उद्देश्य विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको ज्ञान, सिप, प्रविधि तथा अनुभवलाई नेपाल सरकारका राष्ट्रिय प्राथमिकतामा परेका विकास कार्यक्रमसँग केन्द्रित गर्दै नेपालको विकास तथा समृद्धिमा प्रभावकारी रूपमा परिचालन गर्ने योजनाबारे जानकारी गराउनुभयो।
1: नेपाल भारत जापान कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वार्षिकोत्सवका अवसरमा नेपालमा व्यापार तथा लगानी मेला हुने भएको छ। नेपाल एओटीएस एलुमनाई सोसाइटी र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा साउन 14 र 15 गते ललितपुरमा 2 दिने विशेष समारोह हुने आयोजकले जनाएको छ। व्यापार तथा लगानी मेलामा 20 भन्दा बढी नेपाली र जापानी कम्पनी तथा संस्थाले आफ्ना उत्पादन, सेवा, प्रविधि र लगानीका अवसर प्रदर्शन गर्ने जनाइएको छ।
0: सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मधेस प्रदेशको राजधानी जनकपुरधाम सहित प्रदेशका 8 जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय प्रशासनले सामाजिक सद्भाव कायम राख्नका लागि अपील गर्दै कुनै प्रकारको अप्रिय घटना हुन नदिनका लागि जिल्लाका सदरमुकाम र सहर बजार क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी नागरिकको सुरक्षा दिँदै आएका छन्।
1: नेपाल टेलिकमले मनसुन अफर 2083 अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू उपलब्ध गराएको छ। जस अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको छ भने पहिलेदेखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजलाई निरन्तरता दिएको छ। कम्पनीका अनुसार पोस्ट पेड ग्राहकलाई लक्षित गरी पोस्ट पेड 373 प्याक र पोस्ट पेड 499 प्याक उपलब्ध हुनेछ। 373 रुपियाँ 30 दिन समय अवधि भएको प्याक अन्तर्गत 6 GB डाटा चलाउन, 400 मिनट अल नेट भोइस कल गर्न र 50 अल नेट SMS पठाउन सकिनेछ भने 499 रुपियाँमा 10 GB डाटा चलाउन, 500 मिनट अल नेट भोइस कल गर्न र 100 अल नेट SMS पठाउन सकिने व्यवस्था गरिएको छ।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा आर्थिक वर्ष 2082-83 537 फर्मलाई जरिवाना तिराएको छ। बजारमा गैर कानूनी तथा उपभोक्ता हित विपरीतका गतिविधि गर्ने फर्ममाथि गरिएको कारवाहीबाट 2,61,23,300 रुपियाँ जरिवाना असुल गरिएको छ। जरिवानाबाट राजस्व सङ्कलन भइरहँदा पनि एकै प्रकृतिका समस्या पटक पटक दोहोरिँदा बजारमा सुधार नदेखिएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्।
1: अब शेयर बजार, अघिल्लो कारोबार दिन घटेको शेयर बजारमा मंगलबार पनि गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार बजार 4.64 अङ्क ले घटेर 2,696.67 बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन भने बजार 33.28 अङ्कले घटेको थियो।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। जापानको क्युसु टापु स्थित कुमामोटो प्रान्तलाई केन्द्रबिन्दु बनाएर 7.1 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। मंगलबार दिउँसो गएको सो भूकम्पका कारण कम्तीमा 50 जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भूकम्पपछि कुमामोटो क्षेत्रका 45,000 घरधुरीमा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।
4: अब खेल खबर। नेपाली टोली पाकिस्तानमा भएको काभा मेन्स भलिबल च्याम्पियनसिपमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। इस्लामाबादमा भएको 5 औं स्थानको खेलमा नेपाली टोली कजाकस्तानसँग 3-0 सोझो सेटमा पराजित भएसँगै च्याम्पियनसिपमा जितविहीन हुँदै बाहिरिएको हो। लिखायत व्यायामशालामा नेपाली टोलीले एउटा सेटमा मात्र प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सक्यो। पहिलो सेटमा नेपालले 25-18 सहजै गुमायो।
3: अब विचार विश्लेषणको पालो। नयाँ आर्थिक मार्ग शीर्षकमा नवराज ढकालको विचार गोर्खापत्रमा छापिएको छ। प्रवासी नेपालीको ज्ञान लगानी र अन्तर्राष्ट्रिय सञ्जाल उपयोग गर्न, संस्थागत संयन्त्र स्थापना तथा जलवायु वित्त र हरित लगानी आकर्षित गर्न आर्थिक कूटनीति दुई अभियान चलाउन सकिन्छ। प्रत्येक दूतावासलाई आवश्यक जनशक्ति र बजेट उपलब्ध गराई व्यापार लगानी पर्यटन र डिजिटल सेवा प्रवर्धनका मापन योग्य लक्ष्य प्राप्त गर्न उत्प्रेरित गर्नुपर्छ। आजको भू अर्थ राजनीतिको युगमा नेपालले आफ्नो भू राजनीतिक अवस्थितिलाई बजारसँग, स्रोतलाई प्रविधिसँग र कूटनीतिलाई समृद्धिसँग जोड्न आर्थिक कूटनीति दुई प्रभावकारी उपकरण बन्न सक्छ।
4: युवाको सपना राष्ट्रको समृद्धि सौभाग्य वालीको विचार नागरिक दैनिकले छापेको छ। हामी युवालाई विदेश पठाएर गर्व गर्ने होइन, आफ्नै भूमिमा विश्वस्तरीय कम्पनी जन्माउने राष्ट्र बन्नुपर्छ। नेपाली श्रम मात्र होइन, प्रविधि उत्पादन सेवा र विचार पनि निर्यात हुनुपर्छ। यही बाटोले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र दिगो बनाउनेछ। स्टार्टअपमा लगानी गर्नु भनेको एउटा कम्पनीमा लगानी गर्नु होइन, नेपालको भविष्यमा लगानी गर्नु हो। आजको पुस्ताले एउटा ऐतिहासिक निर्णय गर्नुपर्छ। रोजगारी खोज्ने नेपाल होइन, रोजगारी सिर्जना गर्ने नेपाल बनाऊ। यही सोचले आत्मनिर्भर अर्थतन्त्र, समृद्ध समाज र विकसित नेपालको जग बसाल्नेछ। स्टार्टअप अब विकल्प होइन, नेपालको राष्ट्रिय आवश्यकता हो। आउनुहोस् सबै मिलेर यस्तो नेपाल बनाऊ जहाँ युवाको सपना विदेशमा होइन, आफ्नै मातृभूमिमा साकार होस्।
3: निराशाको निशा र आत्मदाहमा निमग्न समाज शीर्षकमा राजन कोइकेलको विचार हिमालय टाइम्समा छापिएको छ। अधिकांश मानिस घर परिवार समाज आर्थिक अवस्था लाज सेवाको अभाव वा रोगबारे जानकारी नहुँदा उपचारसम्म पुग्दैनन्। त्यसले मानसिक स्वास्थ्यलाई व्यक्तिगत कमजोरी नठानी स्वास्थ्यको अभिन्न हिस्सा मान्न जरुरी छ। मानसिक स्वास्थ्य सेवाको पहुँच स्थानीय तहसम्म विस्तार गर्ने, विद्यालय र विश्वविद्यालयमा नियमित मनोपरामर्श सेवा उपलब्ध गराउने, कार्यस्थलमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, परिवारभित्र खुलेर संवाद गर्ने संस्कृतिको विकास गर्दै सचेतना जगाउन सकिन्छ।
4: प्रकाश भण्डारीले लेख्नु भएको वित्तीय अपराध नियन्त्रण सार्वजनिक निजी सूचना साझेदारीको साइनो शीर्षकको विचार अभियान दैनिकले छापेको छ। सूचना साझेदारीलाई प्रतिस्पर्धाको विषय होइन, राष्ट्रिय हितको विषयका रूपमा स्वीकार गर्न सकियो भने वित्तीय अपराध नियन्त्रणमा नेपालले उल्लेखनीय सफलता हासिल गर्न सक्छ र यसले नेपालको वित्तीय प्रणालीलाई सुरक्षित र सक्षम बनाउँदै अन्तर्राष्ट्रिय जगतमा समेत अझ बढी विश्वसनीय र भरपर्दो बनाउनेछ।
3: हवस् त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: इक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भएपुग्छ, IELTS पनि 5.5 भएपुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-53, 98550-77061 र 98550-77053। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-53, 98550-77061 र 98550-77053।
4: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656-493-440, 493-580 र 98550-26-440।
5: It's 6 o'clock, अहिले 6 बजेको छ।
6: उज्यालो रेडियो नेटवर्क।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 13 गते बुधबार, सन् 2026 जुलाई 29 तारिक, असार शुक्ल पक्षको गुरु पूर्णिमा तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव र्याली।
0: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हडताल नगर्न मन्त्रालयको आग्रह।
1: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्त्वपूर्ण, बाल बालिकालाई दिएको शिक्षाले घर परिवारको बानी व्यवहार सुधारमा पनि भूमिका खेल्ने।
3: किताब पढाउनु भन्दा अगाडि कसैले थाहा थिएन यो चितुवा लोप हुँदैछ भनेर, जब किताब पढाउनु थाले त्यहाँदेखि अहिले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि धेरैले ज्ञान भइसकेको छ।
0: हर्मुज व्यवस्थापनका लागि ओमानद्वारा इरान समक्ष संयुक्त प्रस्ताव, नयाँ प्रस्तावमा सहमति भए इरानको एकलौटी नियन्त्रण हट्ने।
1: र विश्वकप क्रिकेट लिग टूमा

0: नेपालले आज घरेलु टोली नेदरल्यान्ड सँग खेल्दै
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला डीजे बाजा विवादले निम्तिएको झडपमा सरकारबाट भएको बल प्रयोगमा एकजनाको ज्यान गएको घटनापछि सुनसरी र आसपासका क्षेत्र शान्त बनेका छन् प्रशासनले सुनसरीका 12 मध्ये 8 पालिकाको सम्पूर्ण क्षेत्र तथा इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिका महेन्द्र राजमार्ग आसपासमा गैरातीबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ यससँगै दक्षिणी क्षेत्रका पालिकामा केन्द्रित कर्फ्यू रहेको थियो हिजोका घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू विस्तार गर्दै 10 पालिकामा कायम गरेको हो प्रशासनले गैराती 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र इनरुहा र दुहबी नगरपालिका तथा भोकराहा नरसिंह कोशी गढी देवाङगंज हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत भेला जुलुस प्रदर्शन सभा बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको बताउनु भएको छ डीजे बाजाको न्यूमा सुनसरीमा हिंसात्मक घटना भएपछि मोरङको प्रशासनले डीजे बाजा बजाउन रोक लगाएको छ अर्को सूचना नआएसम्मका लागि मोरङका कुनै पनि स्थानमा उत्सवमा डीजे बाजा बजाउन प्रशासनको अनुमति लिनुपर्नेछ यस्तै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलहरूले अपिल गरेका छन् देवाङगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार भएको घटनालाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले तनाव नियन्त्रण गर्ने काममा सहयोग गर्न गैराती अपिल गर्नुभएको छ उहाँले फेसबुक स्टाटस मार्फत अपिल गर्नुभएको हो त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काङ्ग्रेस सभापति गगन थापा एमाले महासचिव शङ्कर पोखरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले घटनाप्रति संवेदनशील बनेर समाधानका लागि अग्रसरता लिन सरकारसहित सम्बन्ध सबै पक्षको ध्यान आकर्षण गराउनु भएको छ रासोपाका सभापति रवि लामिछानेले कप्तानगंज घटनाको विषयमा छलफल गर्न आज बिहान सर्वदलीय बैठक समेत बोलाउनु भएको छ सामाजिक एकता कायम राख्न सुनसरीको दुहबीमा स्थानीय बासिन्दाले हिजो सद्भाव र्याली निकालेका छन् सामाजिक सद्भाव र आपसी भाइचारा कायम गर्ने उद्देश्यले निकालिएको सद्भाव र्यालीमा सबै धर्मका अगुवा समर्थक नेता कार्यकर्ता नागरिक समाज र प्रहरी प्रशासनको सहभागिता रहेको थियो र्यालीका सहभागीले देवाङ्गज घटनाप्रति ध्यानाकर्षण गराउँदै घटनामा संलग्न दोषीलाई निष्पक्ष छानबिन गरी कानून बमोजिम कारवाही गर्न सरकारसँग माग पनि गरेका छन् सुनसरीको कप्तानगंज घटना त्यसपछि फेरि अनिश्चितकालीन कर्फ्यू सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न प्रधानमन्त्रीदेखि दलहरूको अपिल रहेको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्
2: आफूहरूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन् नेपाल चिकित्सक संघको आह्वानमा भएको हडतालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित भएका छन् स्वास्थ्य सेवा रोक्नु हाम्रो चाहना होइन चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारको घटना बारम्बार दोहोरिरहेका छन् तर राज्य मूक दर्शक बनेर बस्यो संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारी

0: भन्नुभयो। डाक्टर माथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो। फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय पनि गर्न बाध्य भयो। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ? हिजो चिकित्सकले गरेको देशव्यापी हडताल शनिबार वीरगन्जको नारायणी अस्पतालको घटनापछि सुरु भएको हो। उपचाररत एक 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड गरेको थियो भने चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि कुटपिट गरेका थिए। संघका अनुसार वीरगन्जको घटना पछिल्लो उदाहरण मात्र हो। प्रत्येक साता 2-3 जना चिकित्सकमाथि कुटपिट वा गाली गलौज तथा ज्यान मार्ने धम्कीका घटना रिपोर्ट हुने गरेका छन्। पछिल्लो 10 महिनामा 90 भन्दा बढी चिकित्सकमाथि कुटपिट तथा गाली गलौज र धम्कीका घटना हुने गरेका छन्। डाक्टर तिवारीले भन्नुभयो, सबै घटनाको उजुरी हुँदैन किनकि सबै चिकित्सकले उजुरी गर्दैनन्। 10 महिनामा 90 डाक्टरमाथि कुटपिट, चिकित्सकले हडताल गर्दै बिरामी हेरेनन्, 3 लाख भन्दा बढी उपचारबाट वञ्चित शीर्षकको खबर कान्तिपुरमा छ।
1: माओवादी द्वन्द्वलाई शान्तिपूर्ण राजनैतिक अवतरणको पहिलो आधार मानिएको 12 बुँदे समझदारीका एक हस्ताक्षरकर्ता समेत रहेका काङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको हिजो निधन भएको छ। तत्कालीन 7 राजनैतिक दल र माओवादी बीच 2062 साल मंसिर 7 12 बुँदे समझदारी हुँदा श्रेष्ठले तत्कालीन काङ्ग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापतिको हैसियतमा हस्ताक्षर गर्नुभएको थियो। विभिन्न दलका नेताहरूले उहाँको निधनको खबरले स्तब्ध बनाएको तथा लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिका को स्मरण समेत गरेका छन्। 1 वर्षदेखि पेटको क्यान्सरबाट पीडित श्रेष्ठको उपचारको क्रममा ललितपुर जावला खेलमा रहेको एलियस अस्पतालमा 83 वर्षको उमेरमा निधन भएको हो। काङ्ग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार आज बिहान बस्ने केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ। त्यसपछि पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान 9 बजेदेखि 11 बजेसम्म काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ। शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको दुलालले बताउनु भएको छ।
0: नारायणगढ मुगलिन सडकमा आज बिहानैदेखि गाडी चल्न थालेका छन्। हिजो एकै दिन लगातार 3 पटक सुक्खा पहिरो झरेर अवरुद्ध यो सडकमा सडक डिभिजन कार्यालय चितवनले रातमा गाडी चलाउन रोक लगाएको थियो। खरे खोला मुगलिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान 5 बजेसम्म रोक लगाएकोमा त्यसपछि गाडी चल्न थालेका हुन्। लेन अनुशासनको पालना गरी गाडी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ। त्यस्तै पहिरोको जोखिम कायमै छ। यात्रा गर्दा सावधानी अपनाउन र सडकको अवस्था बुझेर यात्रा गर्न यात्रुलाई प्रहरीले आग्रह गरेको छ।
1: काया कैरनमा प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्त्वपूर्ण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हिमस्टार गोल्ड मिली सबै जेनरेशन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपिल, दुहबीमा सद्भाव र्याली, डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हडताल नगर्न मन्त्रालयको आग्रह, 12 बुधे समझदारीका हस्ताक्षरकर्ता गोपालमान श्रेष्ठको 83 वर्षको उमेरमा निधन, नारायणगढ मुगलिन सडकमा आज बिहानीदेखि गाडी चल्न थाले लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। विद्यालयमा दिइने दिवा खाजा बाल बालिकाको पेट भर्ने माध्यम मात्र नभई उनीहरूको पोषण स्थितिमा उल्लेख्य सुधार ल्याएको एक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल सरकार र संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम WFPले संयुक्त रूपमा काठमाडौँमा सार्वजनिक गरेको प्रतिवेदनले दिवा खाजा कार्यक्रमले देशभरका बाल बालिकाको पोषण, स्वास्थ्य र समग्र शारीरिक तथा मानसिक विकासमा दूरगामी सकारात्मक प्रभाव पारेको देखाएका हुन्। नेपालमा राष्ट्रिय दिवा खाजा कार्यक्रमको यात्रा र WFPको वार्षिक कन्ट्री रिपोर्ट 2025 अनुसार सन् 1967 कक्षा कोठाको भोक मेटाउने सामान्य प्रयासका रूपमा सुरु भएको थियो। अहिले देशकै ठूलो पोषण तथा सामाजिक सुरक्षा कार्यक्रमका रूपमा स्थापित भएको उल्लेख छ। सन् 2025 नेपाल सरकारको पूर्ण लगानीमा सञ्चालित यस कार्यक्रमले अहिले सबै 77 जिल्लाका झन्डै 30 लाख बाल बालिकालाई दैनिक पोषिलो खाजा उपलब्ध गराउँदै आएको छ। प्रतिवेदनले रैथानिक खाजा अवधारणाले बाल बालिकाको पोषण सुरक्षामा क्रान्ति नै ल्याएको उल्लेख गरेको छ। विद्यालय दिवा खाजाले 30 लाख बाल बालिकाको पोषण सुधार शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: प्राकृतिक सम्पदाको प्रयोगसँगै संरक्षणको आवश्यकता पनि बढ्दै गएको छ। कतिपय स्रोतहरू प्रत्यक्ष प्रयोगका कारण कम हुँदै गएका छन् भने विशेष गरी वन्यजन्तुहरू मानिससँगको द्वन्द्वको चपेटामा छन्। यी सबैको संरक्षणका लागि दिगो उपयोग र प्रकृति मैत्री क्रियाकलाप आवश्यक पर्छ। प्रकृति मैत्री क्रियाकलाप तथा दिगो उपयोगका लागि मानिसलाई समेत सचेत बनाउन विभिन्न उपाय अपनाउने गरिन्छ। यसमध्ये बालबालिकालाई दिने शिक्षा पनि एउटा हो, जसलाई प्रभावकारी मानिन्छ। हिउँ चितुवाबारे संरक्षण शिक्षाको सहित थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
7: नेपाल सहित विश्वका 12 वटा देशमा पाइने हिउँ चितुवा दुर्लभ प्राणी हो। विश्वमा बढीमा 6,000 को संख्यामा रहेको ठानिएको हिउँ चितुवा हिमाली क्षेत्रमा बढ्दो क्रियाकलापसँगै संकटमा पर्दै गएको छ। जलवायु परिवर्तनले पनि यसलाई थप समस्यामा पारेको विज्ञहरू बताउँछन्। यही कुरालाई ख्याल गरेर हिउँ चितुवा संरक्षण सम्बन्धी विभिन्न कार्यक्रमहरू भइरहेका छन्। आफूले विद्यालयमा हिउँ चितुवा बारेमा सिक्न पाएको मुस्ताङको जोमसोममा रहेको धौलागिरी बोर्डिङ स्कुलमा कक्षा 7 पढ्ने छात्र नोआङ लोमो गुरुङ बताउनुहुन्छ।
8: उनीहरूलाई अब नभए भने बुझ्यौँ र चितुवाले हिमाली क्षेत्रको इकोसिस्टम सन्तुलन राख्नमा पनि धेरै भूमिका खेल्छ र यसको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो।
7: संरक्षणका लागि विभिन्न उपायहरू अपनाइन्छ, त्यसमध्ये प्रमुख विधि संरक्षण शिक्षा हो। संरक्षण शिक्षामा पनि विद्यालय स्तरमा दिइने शिक्षाले प्रभावकारी भूमिका खेलिरहेको पाइन्छ। ताप्लेजुङको तापाथोकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बू आफूहरूले कक्षामा सिकाएको कुरा विद्यार्थी मार्फत घर घरमा पुग्ने गरेको बताउनुहुन्छ।
9: आहाराहरू के हुन्, वासस्थान उहाँको बारेमा होइन किताबमा चाहिँ छन् होइन, अनि त्यो सिकायो नानीहरूलाई त्यही बारेमा, अनि गाउँ घरमा आमा बुवाहरूलाई पनि होइन तपाईँहरूले घरमा गएर भन्नु भनेर मैले त्यही कुराहरू सिकाइरहेको छु। अनि किताब पढाउनुभन्दा अगाडि चाहिँ नानीहरूले कसैले थाहा थिएन हिउँ चितुवालाई संरक्षण गर्नुपर्छ, हिउँ चितुवा लोप हुँदैछ भनेर। जब किताब पढाउनु थाले त्यहाँदेखि चाहिँ अहिले सबैले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि गाउँ समुदायमा पनि धेरैले ज्ञान भइसकेको छ।
7: टेका समूह नेपालले हिउँ चितुवाको महत्त्वपूर्ण वासस्थान रहेको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत, मुस्ताङ र कञ्चनजङ्घा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङका विभिन्न पालिकामा स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तकमा हिउँ चितुवाबारे विषयवस्तु समेट्न सहजीकरण गर्नुका साथै कक्षा 6, 7 र 8 का लागि हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तक प्रकाशन पनि गरेको छ। हिउँचितुवा बारे पाठ पढेका विद्यार्थी र उनीहरूका अभिभावकहरूको ज्ञानमा विकास भएको पाइएको कार्यक्रम प्रमुख अनिल अधिकारी बताउनुहुन्छ।
10: मान्छेको एटिट्युडमा चाहिँ तपाईँ जस्तो भन किताब पढिसकेपछि चाहिँ मैले चाहिँ ओहो यो हिउँचितुवा चाहिँ बचाउनु पर्ने जीव रहेछ भन्ने चाहिँ उसले त्यो परिवर्तन एउटा आयो होइन। अर्को म उदाहरण दिँदाखेरि चाहिँ एकजना नानीले चाहिँ के भनिन् भने सात क्लासमा पढ्नेले चाहिँ म त पहिला हिउँचितुवालाई पनि त्यो कुकुर बिरालो जस्तो जीव होला भन्ठान्थेँ, तर मैले जब यो छमा पढेँ सातमा पढिसकेपछि चाहिँ ओहो यो हिउँचितुवा त संरक्षण गर्नुपर्ने जीव रहेछ भन्ने चाहिँ उसको धारणामा चाहिँ परिवर्तन आयो।
7: एउटा हिउँचितुवा बाघ गैँडा हात्ती

0: लगायत संकटपूर्ण दुर्लभ तथा लोपन्मुख जनावर तथा प्रकृतिका अरू सम्पदाहरू जोगाउन संरक्षण शिक्षा महत्त्वपूर्ण हुन्छ। त्यस्तो शिक्षा विद्यालय स्तरका बालबालिकालाई सरल रूपमा दिन सकेमा त्यसको सिकाइ र व्यवहारिक प्रयोग दुवै दिगो हुने देखिन्छ।
1: यो चितुवा संरक्षण शिक्षाका बारेमा तयार पारेको रेडियो कार्यक्रम अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब सगरमाथाको खबर। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बरफ रहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिखर सगरमाथा आधार शिविर अर्थात् एभरेस्ट बेस क्याम्प खोङ्गु हिमनदीमा गरिएको एक वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकले यो प्रस्ताव गरेका हुन्। नेपाली तथा अन्तर्राष्ट्रिय वैज्ञानिक संलग्न रहेको अध्ययनले आधार शिविरमा हुने आरोहण सम्बन्धी गतिविधिले हिमनदीमा पार्ने प्रत्यक्ष स्थानीय प्रभावलाई परिमाणात्मक रूपमा मापन गरेको छ। आरोहण सिजनमा आधार शिविरमा खाना पकाउने, विभिन्न उपायबाट ताप लिने, जेनेरेटरबाट बिजुली उत्पादन गर्ने तथा हिमनदीमै विसर्जन गरिएको मानव मूत्रबाट निस्किएको तापजन्य ऊर्जाले 2000 भन्दा बढी टन हिउँ तथा बरफ पगाल्न सक्ने देखिएको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
2: घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत भरिएको छ। अख्तियारले चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। पक्राउ गरेका केहीलाई थुनामा राखेर तथा केहीलाई हाजिरी जमानीमा छाडेर अख्तियारले अनुसन्धान गरिरहेको छ। अख्तियारको हिरासतमा हाल 14 जना छन्, जसमध्ये 2 महिला छन्। अख्तियारको हिरासत भरिएपछि केहीलाई प्रहरीको हिरासतमा राखिएको छ। पछिल्लो समय धेरै स्ट्रिङ अपरेसन भएकोले अख्तियारको हिरासत भरिएको प्रवक्ता सुरेश नेउपाले बताउनु भएको छ। पुरानो आर्थिक वर्ष सकिने र नयाँ आर्थिक वर्ष सुरु हुने समयमा सरकारी कार्यालयहरूमा भुक्तानी धेरै हुन्छ। भुक्तानीकै लागि घुस लिएको घटनामा धेरै पक्राउ परेका छन्। अख्तियारका एक अधिकारीका अनुसार आर्थिक वर्षको अन्तिम भुक्तानी रोकेर कर्मचारीले बार्गेनिङ गर्ने प्रवृत्ति छ। त्यस्ता कर्मचारीबाट हैरान भएका सेवाग्राहीले अख्तियारलाई खबर गरेर पक्राउ गराउँछन्। यस पटक पनि विभिन्न कार्यालयका कर्मचारी पक्राउ परेका छन्। थुनामा रहेका मध्ये 12 सरकारी कर्मचारी छन् भने 2 सर्वसाधारण छन्। भरियो अख्तियारको हिरासत शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व सङ्केतहरू हुन्।
3: पहिरोका पूर्व सङ्केतहरू जानी राखौँ र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106 96।
4: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर एमसिभिटिसीले नेपालमै पहिलो पटक मुटुका तीनवटै भल्भमा

0: न्यून चिरफार मिनिमल इन्भेसिभ कार्डियक सर्जरी मिक्स विधिबाट सफल शल्यक्रिया गरेको छ। चिकित्सकका अनुसार यो शल्यक्रिया विश्वमै अत्यन्त दुर्लभ र जटिल मानिन्छ। अस्पतालका चिकित्सकका अनुसार करिब 10 दिन अघि 52 वर्षीय पुरुष बिरामीको सफल शल्यक्रिया गरिएको थियो। उपचारपछि उनी पूर्ण रूपमा निको भई डिस्चार्ज भइसकेका छन्। अस्पतालका कन्सल्टेन्ट कार्डियक सर्जन डाक्टर अनिल भट्टराईले यसलाई ऐतिहासिक उपलब्धि बताउनु भएको छ। डाक्टर भट्टराईको नेतृत्वमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको टोलीले शल्यक्रिया सम्पन्न गरेको थियो। एनेस्थेसिया टोलीको नेतृत्व डाक्टर बिभूष श्रेष्ठ र प्राध्यापक डाक्टर विश्वास प्रधानले गर्नुभएको थियो। नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 वटै भागको सफल शल्यक्रिया शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। ओमानले रणनीतिक रूपमा अति महत्वपूर्ण मानिने हर्मुज जलमार्गको व्यवस्थापन गर्न इरान समक्ष एक नयाँ संयुक्त क्षेत्रीय प्रस्ताव प्रस्तुत गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोइटर्सका अनुसार पश्चिम एसियाको स्रोतलाई उद्धृत गर्दै हर्मुजमा शैक्षिक शुल्कको व्यवस्थासहितको संयुक्त संयन्त्र बनाउने प्रस्तावलाई अघि सारिएको हो। यो प्रस्तावमा खाडी क्षेत्रका देशहरूको समर्थन रहेको दावी छ। यसलाई गएको हप्ता तेहरान स्थित इरानी अधिकारी समक्ष प्रस्तुत गरिएको स्रोतले जनाएको छ। प्रस्ताव अनुसार हर्मुजमा इरानको मात्रै एकलौटी नियन्त्रण रहने छैन। यो प्रस्ताव मलक्का जलमार्ग मोडलमा आधारित रहेको समाचारमा उल्लेख छ। मलक्का जलमार्गलाई तटीय देशहरू इन्डोनेसिया, मलेसिया र सिङ्गापुरले संयुक्त रूपमा व्यवस्थापन गर्दै आएका छन्। प्रस्तावित नयाँ व्यवस्थापन अनुसार हर्मुज प्रयोग गर्ने जहाजहरूले दिएको यातायात सञ्चालन सहयोगलाई कोष बनाएर वातावरणीय सुरक्षा, खोज र उद्धार लगायतका सेवाहरूमा खर्च गरिनेछ। नयाँ प्रस्तावमा सहमति भए हर्मुज जलमार्गमा इरानको एकलौटी नियन्त्रण हट्नेछ। इरानका विदेश मन्त्री अब्बास अराघाचीले ओमान र साउदी अरेबियाका समकक्षीहरूसँग हर्मुज जलमार्गका विषयमा छलफल समेत गर्नुभएको छ।
0: अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 सुरु हुनेछ। नेदरल्यान्ड्समा भइरहेको श्रृङ्खलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै श्रृङ्खलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल यसअघिका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्यान्ड सँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लिग टूको शीर्ष 4 रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लिग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ।
1: अब केही खबर संक्षेपमा। देशका मध्य र पूर्वी क्षेत्रमा गैराती पानी परेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो भने 1-2 ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै धादिङको गजुरीमा 80 मिलिमिटर वर्षा मापन भएको छ। बागमतीका केही ठाउँ, कोशी र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका 1-2 ठाउँमा मध्यमसम्मको वर्षा भएको हो। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: मुलुकमा लगानी विस्तार गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। हिजो अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई उच्च मनोबलका साथ लगानी विस्तार गर्न, नयाँ उद्योग खोल्न र उत्पादन बढाउने तयारी गर्न भन्नुभएको छ।
1: भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्तो पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणदीप जायसवालले हिजोको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो पठाइसकेको जानकारी दिनुभएको हो। उहाँले भ्रमणको मितिबारे भने खुलाउनु भएको छैन।
0: कपिल वस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मर्कामा परेका छन्। 2 साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेसनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्।
1: असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजन प्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।
0: रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियाले सन् 2026 लागि विभिन्न क्षेत्रमा 7,200 नेपाली कामदार छनौट गर्न लिने कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको 2 दिनमै 20,000 भन्दा बढी आवेदन परेको छ। ईपीएस कोरिया शाखाले

0: 2011 देखि 18 गते सम्म अनलाइन आवेदन खुलाएको हो
1: र एमाले र नेकपा बीचको समझदारी अनुसार प्रदेशमा नयाँ सरकार गठन सुरु भएको छ। हिजो एमालेको समर्थनमा नेकपाका मंगल बहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ। गएको साउन 9 मा भएको सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन् भने मधेश र गण्डकीमा भने अरू दलसँग सहकार्य गर्ने भनिएको छ। कर्णालीमा नयाँ मुख्यमन्त्री चयन भए पनि अन्य प्रदेशमा भने प्रक्रिया अघि बढेको छैन। काया कैरनमा अब पालो उखानको।
0: गुरु भएपछि शिक्षाको के दुःख।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव र्याली,
1: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हडताल नगर्न मन्त्रालयको आग्रह,
0: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण, बाल बालिकालाई दिएको शिक्षाले घर परिवारको बानी व्यवहार सुधारमा पनि भूमिका खेल्ने,
1: हर्मुज जलमार्ग व्यवस्थापनका लागि ओमानद्वारा इरान समक्ष संयुक्त प्रस्ताव, नयाँ प्रस्तावमा सहमति भए इरानको एकलौटी नियन्त्रण हट्ने,
0: र विश्वकप क्रिकेट लिग 2 मा नेपालले आज घरेलु टोली नेदरल्यान्डसँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको घुस सहित पक्राउ परेका कर्मचारीले अख्तियारको हिरासत भरिभराउ भएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अख्तियार हिरासत भ्रष्टाचार विशेष लेखिएको कक्ष छ। अर्को बोर्डमा रातो अक्षरमा घुस काण्डले भरिभराउको सूचना छ। त्यो देखेपछि पैसै पैसा र ब्रिफकेस बोकेका एकजना कर्मचारी जस्ता देखिने व्यक्तिले हिरासत कक्षका कर्मचारीलाई सोध्दैछन्, अर्को हप्ताको लागि कोठा रिजर्भ गर्न पाइन्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि विदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000 मा।
2: घडेरीका विशेषताहरू:
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र उडा कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
4: जग्गा धनी सिधा सम्पर्क 9812788254 र 9846590042।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
7: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2,000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-06704।
2: 93.2 स्वदेश एफएम
8: गर्न खोज्नु भनेको त नेपाल राज्यलाई अन्तत समाप्त गर्ने, यसको व्यक्तित्वलाई समाप्त गर्ने अन्तर्राष्ट्रिय क्षेत्रमा, यसको आफ्नो प्रणालीलाई समाप्त गरिदिएपछि अनि राज्य र

0: अनि विदेशको अगाडि दलाई लामा जस्ता मान्छेलाई यहाँ प्रशासनले अनुमति दिएर निजको जन्मोत्सव मनाउनु किन पर्यो? पृथ्वीनारायण शाहको किन मनाइँदैन? भीमसेन थापाको किन मनाइँदैन? यहाँ सरकारी स्तरमा निर्णय गरेर यहाँ अरू अरणीको किन भरणीको किन मनाइँदैन? यहाँ त्यस्ता सामाजिक विभूतिहरू छन्, गौतम बुद्धको र हाम्रो संस्कृतिलाई प्रशय दिने कुरा हामी गरौँ न। अब हुँदा हुँदा नेपाली सिक्काबाट नेपालको नक्सा समेत जुन कालापानी लिम्पियाद्वारा लिपुलेख अङ्कित नक्सा हटाएर अनि एउटा चाहिँ मुस्ताङको गुम्बाको नक्सा राख्नुपर्ने स्थिति किन आयो? किन त्यहाँ यता बुद्ध हाम्रो जोरपाटी बौद्ध स्थित त्यत्रो ऐतिहासिक गुम्बा छ, हाम्रो स्वयम्भू छ, अनि त्यसमा चुच्चेन हाम्रो जुन कालापानी लिम्पियाद्वारा लिपुलेख अङ्कित नक्सा नै किन हटाउनु पर्यो भने यस्ता कुराहरूले गर्दाखेरि हामीले यी कुरा बोल्नुपर्ने स्थिति सृजना हुन थाल्यो। हेर्नुहोस्, नभए त हामी किन त्यो आलोचना गर्थ्यौँ र किन चार महिनामा नै हुनुपर्छ भन्ने मेरो भनाइ होइन नि त।
1: हस्त साहब, हामी फेरि पनि यसै विषयमा बहस गरौँला, अहिलेका लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व उप प्रधान, रक्षा एवं गृहमन्त्री डाक्टर भीमराव आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नि, के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
3: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
3: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: रंग
1: मुखति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
2: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
3: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
3: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
4: क्यामराम्यान खसेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
5: पर्ख दीपक
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै

0: शान्तिको कामना गर्न चाहन्छु, साथै परिवारजनमा परेको दुःखको दय धारण गर्न श्री पशुपतिनाथसँग प्रार्थना गर्छु. नेपाली कङ्ग्रेसलाई एउटा ठुलो क्षति भएको छ, उहाँहरूको व्यक्तित्व चाहिँ हामीले गुमाउनु परेको छ. अहिले तपाईँले गर्नुभएको प्रश्नमा यस्तो जुन चाहिँ नेपाली कङ्ग्रेस थल पर्यो भन्ने कुरोमा
1: एउटा
0: लोकतान्त्रिक पार्टीमा बहस विवादहरू हुन्छन्, असहमति हुन्छन्, असहमति बिचमा पनि सहमतिहरू हुन्छन्. अहिले प्रयास भइरहेको छ सबैले चाहिँ आम तल कार्यकर्तामा चाहिँ एउटा किसिमको उत्साह जब चाहिँ विशेष
1: माथि प्रयास विभाजन गर्ने प्रयास भइरहेको छ होइन.
0: उहाँहरूको ठुलो योगदान छ पार्टीमा, उहाँहरूको पसिना छ, योगदान छ, जेल पर्नु भएको छ. यत्रो दुःख गरेर बनाएको पार्टीलाई एउटा कमजोर अवस्थामा यसलाई कुटफुट गर्नुहुन्छ भन्ने मलाई लाग्दैन. के असन्तुष्टिहरू कुराहरू छन् त्यो द्विपक्षीय रूपमा छलफल अगाडि बढेर नै जान्छ र एउटा समाधान निस्किन्छ भन्ने कुरोमा म पूर्ण विश्वास.
1: अस्ति बिपी स्मृति दिवस मनाइरहँदाखेरि चाहिँ तपाईँलाई मैले कतापट्टि देखिन जस्तो लाग्यो, चुन्देबी जानु भएको थियो कि सानै पाए?
0: ए होइन होइन, म त अब नेपाली कङ्ग्रेसको केन्द्रीय सदस्य नै भएको कारणले चाहिँ म कता जाने भन्दा पनि पार्टीले आधिकारिक पार्टीले गरेको ठाउँमा नै म उपस्थित हुन्छु.
1: तर अब कङ्ग्रेसभित्रको यो जुन विवाद छ नि, जुन यो मतभेद छ नि, यो त झन् मिलेर जानुपर्नेमा यसमा त निकै ठुलो इगो साध्ने जस्तो होइन, न्यु खोज्या जस्तो, अब पार्टीलाई बलियो भन्दा पनि पार्टीलाई कमजोर बनाउने लाइनतर्फ गएको जस्तो भान भएको छैन तपाईँलाई गतिविधिहरू हेर्दा?
0: होइन, यस्तो हो, मैले अघि पनि भने के असन्तुष्टि हुनसक्छ. अब एउटा एकैचोटि एउटा रूपान्तरण भएर अर्को चाहिँ पुस्ताकामा हस्तान्तरण हुँदा गर्दाखेरि केही अप्ठ्याराहरू हुन्छन्, केही कुराहरू हुन्छन्, त्यसलाई चाहिँ धेरै चाहिँ उ गरिरहनु पर्ने आवश्यकता मलाई लाग्दैन. तर आफूसँग भएका कुरा केही असमझदारीहरू छन्, त्यसलाई समझदारीको रूपमा लानको लागि चाहिँ सदस्य सभापति गगन थापाबाट प्रयास भइ नै रहेको छ. अहिले मिडियामा पनि देख्नु भएको छ, एउटा कमिटी बनाएर जाने, एउटा चाहिँ यसमा भएका कुराहरूलाई चाहिँ लिएर जाने कुरामा गरेका छ. मलाई लाग्दैन 15 महाधिवेशनमा सबै एकीकृत भएर पार्टीलाई स्ट्रङ बनाएर, लोकतन्त्रलाई स्ट्रङ बनाएर, राष्ट्रलाई बलियो बनाएर नेपाली कङ्ग्रेस अगाडि बढ्छ भन्ने म पूर्ण रूपले विश्वस्त छु.
1: के छ आफ्नो निर्वाचन क्षेत्रतर्फ कतिको ध्यान दिइरहनु भएको छ अहिले कैलालीतिर?
0: होइन, म त पार्टीले मलाई उसको लागि चाहिँ भोजाङ हटाएको थियो, त्यहाँ पनि पुगेर आएँ. म गएको थिएँ अस्ति भर्खर मात्र आएको हुनाले आफ्नो क्षेत्रमा गइरहेको छु साथीहरूसँग. मेन त हामी अब 15 महाधिवेशनको तयारीको लागि हामी अगाडि बढेर आएको हुनाले साथीहरूसँग इन्टरेक्सन हुने, छलफल हुने काम भइ नै रहेछ.
1: होइन, त्यताबाट जनताले जिताएर पठाएका मान्यले त कोच्छु, थुन्छु, जेल हाल्छु भनेर अभिव्यक्ति दिए भन्दै जनताहरू त्रसित छन् नि त, सुन्नुभयो?
0: मैले सुने, मीडियामा मैले सुने, हाम्रै साथीलाई चाहिँ नेपाली कङ्ग्रेस साथीलाई चाहिँ उहाँले चाहिँ आवेगमा आएर भन्नुभयो, त्यो वाद विवाद पनि मैले सुने. तर के भन्दाखेरि अब यो चाहिँ मच्योरनेस नै नभएको हुनाले अलिकति एग्रेसिभ, पब्लिकली एग्रेसिभनेसमा गएको मैले बुझेँ. यस्ता कुराहरू उहाँले सच्याउनु पर्छ, त्यो बोलेका कुरालाई चाहिँ आवेगमा मैले चाहिँ गल्ती बोले भनेर चाहिँ आखिर चाहिँ पब्लिकप्रतिको जवाबदेहिता, नागरिकप्रतिको जवाबदेहिता उहाँले देखाउनुहुन्छ भन्ने मलाई लाग्छ.
1: होइन, तर चाहिँ अब एउटा प्रतिनिधिले अब यो त्रासको वातावरण सिर्जना गर्दाखेरि त नागरिकहरू त त्रसित हुन्छ नि त, त्यसमा चाहिँ तपाईँहरूले अलिक सुरक्षित गर्नु पर्छ नागरिकहरूलाई.
0: तपाईँले भनेको कुरोमा मेरो 100% मेरो सहमति हो. आज हेर्नु न,
1: आफ्नो मतदाताहरूलाई, आफ्नो नागरिकहरूलाई तपाईँले चाहिँ सुरक्षा गर्नु पर्दैन अब?
0: नै नै, यस्तो हो, त्यो कुरालाई त राज्यको संविधान हेर्ने, उहाँको पार्टीले पनि हेर्ला बोलेका. एउटा सानो घटनाले गर्दा सुनसरीमा हेर्नु त
1: आज
0: कत्रो आगो भन्यो, एउटा सानो कुरो हो नि त हेर्दाखेरि त.
1: अहिले
0: समाजमा एउटा चाहिँ नेता लिडरले बोल्ने कुराहरूमा मैले के बोलिरहेको छु भन्ने अलिकति सेन्सिबल भएर नै गर्नुपर्छ. यदि के भन्दा द्वेष फैलियो भने दुर्घटनामा जान सक्छ, त्यो हुनाले हामी सबै सचेत भएर चाहिँ अगाडि बढ्नुपर्ने अवस्था हो. त्यो हुनाले यस्तो अवस्थामा चाहिँ देशलाई नै अप्ठ्यारो पर्ने अवस्थामा कसैका अभिव्यक्तिहरू चाहिँ अलिकति घेडीको अभिव्यक्ति, यो थर्काउने कुराहरू, यो गर्नु उपयुक्त हुँदैन र उहाँ स्वयं मान्यजीवको लागि पनि यो राम्रो कुरो होइन.
1: अब एउटा कुरा के बताइदिनुहोस् भने नि, अहिले सरकार बनेको पनि करिब करिब अब 4 महिना पुग्दैछ होइन, 13 गते अब 4 महिना हुँदै गर्दाखेरि यो सरकारले जुन सुशासनको डन्डा बजाउने, सुशासनको ढङ्गले चाहिँ राष्ट्रलाई अगाडि बढाउने, समुन्नति समृद्धिका कुराहरूमा जुन जोड दिन खोजिया छ, यसले गरेको कामप्रति तपाईँको भन्नु के छ?
0: अब म त अपोजिसन

0: निकै भएको कारणले गर्दाखेरि गुण र दोषका आधारमा हामीले कुरा गर्ने नै हो। हाम्रा आवाजहरू त संसदमा बुलन्द रूपमा आएकै छन्, पब्लिकली पनि आएको छ। तर के हो भन्दाखेरि जुन एक्सपेक्टेसन पब्लिकमा थियो, नागरिकमा थियो, जनतामा थियो, त्यो कुरो ह्रास हुँदै गएको हामीले पाइरहेका छौँ। होइन, अब त्यो इफिसियन्सी जुन चाहिँ थियो, चुनावका बेलामा ठुला ठुला नारा दिने, ठुला ठुला आश्वासन दिने र त्यो कुराहरू फिलफिल नहुँदाखेरि नागरिकप्रति निराश आउने यो किसिमको वातावरणले गर्दाखेरि यो चाहिँ सामाजिक विचलन आउँछ कि भन्ने एउटा खतरा पनि देखिया छ। अस्ति भर्खर भारतमा पनि देखियो, एउटा चाहिँ साह्रो चाहिँ ऊ गर्दाखेरि त्यत्रो चाहिँ आवेग आयो। यो यो किसिमको चाहिँ वातावरण हामीले जियो पोलिटिक्स हेर्दाखेरि पनि अझै पनि हामी चाहिँ हाम्रो राष्ट्रियता हाम्रो देशको लागि खतरा नै छ भन्ने महसुस हामीले गरेका छौँ। त्यो हुनाले यसलाई संयमित रूपमा लगेर चाहिँ सबैसँग संवाद, सबैसँग सहकार्य गरेर चाहिँ दम्ब नदेखाइकन म राज्यमा छु, मसँग दुई तिहाई बहुमत छ भन्ने हिसाबले होइन, सबैसँग चाहिँ प्रतिपक्षहरूसँग सबैसँग छलफल गरेर चाहिँ देशका लागि नागरिकका लागि के गर्न सकिन्छ त्यो आधारले लिएर जानुपर्छ, ना कि एउटा चाहिँ दम्बका आधारमा चलाउने हो भने दम्ब धेरै दिन टिक्दैन।
1: होइन, तर सरकारले चाहिँ भ्रष्टाचारीहरूलाई कारवाहीको डन्डा बजाउनेदेखि लिएर चाहिँ अब जति पनि व्यथितहरू छन् त्यो रातमा जादुको छडी नै चल्दैन, केही समयपछि हामी चाहिँ मिलाउँछौँ, हामी राम्रो गर्दै जान्छौँ, सुशासनतिर केन्द्रित हुन्छौँ भन्ने कुरालाई विश्वास गर्न सकिन्छ होइन आज?
0: अब यस्तो हो, अब यो कुरो गर्ने बित्तिकै आज सन्दर्भमा 35 वर्ष चाहिँ यस्तो भएको 35 दिनमा हुन्छ भन्ने एउटा चाहिँ जुन चाहिँ एउटा शब्दावली चाहिँ प्रयोग गर्ने भएको छ, त्योभन्दा पनि मर्निङ सोच रे होइन, बिहानीले नै दिनको चाहिँ दिन कस्तो हुन्छ भने देखाउँछ भने जस्तै उहाँहरूको 100 दिन चाहिँ यो हनिमुन पिरियड चाहिँ गइसकेका हुनाले कतिपय कुरो आन्तरिक उहाँहरूको पनि कुरो नमिलिरहेको हामीले मिडियाहरूमा देख्न चाहन्छौँ, काहीँ विवादका कुराहरू देख्न चाहन्छौँ। यो सरकार पूर्ण रूपले चाहिँ चाहिँ चल्नुपर्छ, पुरा अवधि चल्नुपर्छ र नागरिकलाई विश्वास दिने गरेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने नै हो त्यो राष्ट्रका लागि, यो चाहिँ समाजलाई। किनभने आजसम्म नेपालको हिस्ट्री हेर्ने हो भने कुनै पनि सरकार चाहिँ फुल टर्ममा चलेको अवस्थाै देखिएर होइन, त्यो उनीहरूले चाहिँ के भन्दाखेरि फर नेसन पनि सरकार चाहिँ पूर्ण अवधिसम्म चाहिँ चल्नुपर्छ, जनताले म्यान्डेट दिएर पठाएको हो, त्यो म्यान्डेट अनुसार चाहिँ उहाँहरूले चाहिँ अगाडि बढ्नु बाहेक अर्को विकल्प छैन। अब देशको चाहिँ उहाँहरूले गरेका कामका बारेमा पछि त नागरिकले समीक्षा गर्ने नै छन्, हामी त मैले अहिले पनि भने हामी त प्रतिपक्षमा छौँ, उहाँहरूले गरेका राम्रा कामको लागि हामीले समर्थन गर्दै जाने र काहीँ समाजमा आएका कुनै विचलनहरू कानुनी रूपमादेखि लिएर कुनै कुराहरूमा चाहिँ हामी अपोज गर्छौँ। अनि भ्रष्टाचारको कुरा त सबैलाई कारवाही गर्नुपर्छ भनेर त भनेको छ होइन, त्यसमाथि पनि हाम्रो चाहिँ अपोजिसन लिडरले अमदावजीले उहाँले मान्यजीले उहाँले चाहिँ प्रश्न गर्नुभएको छ, हामीबाट सुरु गर्नुहोस् कारवाहीको कुरो, छानबिनलाई अगाडि बढाउनुहोस्, चाहिँ जुन चाहिँ नागरिकलाई असन्तुष्ट हुने, नागरिकलाई नैतिकता ल्याउने कुरालाई चाहिँ हामी सबै मिलेर चाहिँ यो कुरामा ध्यान दिनुपर्ने अवस्था अहिलेको
1: अहिलेको अवस्थामा जसरी ओली र प्रचण्डले स्वर्ग नर्कको यात्रासँगै तय गरेका छन् त्यसमा नेपाली कङ्ग्रेसले किन साथ दिएन?
0: होइन, यस्तो हो, हाम्रो सधैँ सभापति गगन थापाज्यूले उहाँले प्रश्न भने हो, बिना अपोजिसन हिजोको हामीलाई जागरिकले चाहिँ के भन्यो भन्दाखेरि तिनै दल मिलेर जुन चाहिँ एउटा शासन भने प्रतिपक्ष विहीन, किन भन्दा प्रदेश सरकारमा अहिले एउटा राष्ट्रसभाको चाहिँ प्रतिनिधित्व छैन, त्यो हुनाले बहुमतमा भएका तिनटै मेजर पार्टीहरू चाहिँ सँगै सरकार सञ्चालन गर्दा अपोजिसन विहीन हुने हुनाले अपोजिसन चाहिँ हुनुपर्छ भने हो, अपोजिसन हुनुपर्छ भने नेपाली कङ्ग्रेस अपोजिसनमा बस्छ भने चाहिँ होइन, नेपाली कङ्ग्रेसले प्रयास गर्छ चाहिँ प्रदेशको सरकारको नेतृत्व गरेर चाहिँ अगाडि बढ्नेमा प्रयास गर्छ, त्यसमा नेपाली कङ्ग्रेस प्रयासरत छ, त्यो कुरो त अब को कसरी मिल्ने, कुन इक्वेजन अनुसार मिल्ने भन्ने कुरा त्यो आफ्नो ठाउँमा छ, तर हामीले हेर्दाखेरि उहाँहरू बिचमा पनि केही असन्तुष्टिहरू हामीले देखिरहेका छौँ, त्यो उनीहरूले के भन्छ नेपाली कङ्ग्रेसले पनि प्रदेश सरकार चाहिँ आफ्नो बनाउनको लागि प्रदेश सरकारमा सहभागिता हुनको लागि नेपाली कङ्ग्रेसले पनि पहल गर्छ।
1: हस्, विजय सरजी, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। त्यो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य विजय स्वार, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिडा जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
6: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
7: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
6: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
7: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
6: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
7: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
8: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7338। मोबाइल 98-550-88-002।
1: प्रत्याभूत अधिकार सम्पन्न भएर काम गर्न सके त पाए त, अब 8-10 महिना बाँकी छ। स्थानीय तहहरूले के कस्ता सेवाहरू प्रवाह गर्न सके त, यो विषयमा हामी पालिका बहसमा कुराकानी गर्ने गर्दछौँ। र विशेष गरी आजको पालिका बहसमा हामी नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवसँग कुराकानी गर्दैछौँ। उमेशजी, पालिका बहसमा तपाईँलाई स्वागत छ, नमस्कार।
9: हस्, धन्यवाद, नमस्कार।
1: प्रतापपुर गाउँपालिकाको नेतृत्व सम्हालेपछि तपाईँले गरेका प्रमुख काम र उपलब्धिहरू के हुन् बताइदिनुहोस् यतिखेर। उमेशजी, मलाई सुन्दै हुनुहुन्छ?
9: हजुर, सुन्दैछु।
1: अध्यक्षजी, यो प्रतापपुर गाउँपालिकाको नेतृत्व सम्हाल्नु भयो होइन, अब त जाने समय पनि आइसकेका छ, अन्तिम चरणमा हुनुहुन्छ, तपाईँले गरेका प्रमुख काम र उपलब्धिहरू के हुन्, यसो फ्ल्यासब्याक फर्केर हेर्दा।
9: होइन, हामीले निर्वाचित भइसके पश्चात भन्दा पनि निर्वाचनमा सहभागी भएर हामीले हिजो जनताका बीचमा केही लिखित प्रतिबद्धताहरू राखेका थियौँ। ती लिखित प्रतिबद्धताहरू क्रमशः हामी पुरा गर्ने चरणमा छौँ। र मैले यहाँको लोकप्रिय रेडियो कार्यक्रम मार्फत आम जनतालाई के बताउन चाहन्छु भने, हिजो जुन हामीले जनतालाई लिखित प्रतिबद्धता दिएका छौँ, त्यसमध्येको लगभग 80% भन्दा बढी काम हामीले सम्पन्न गरिसकेका छौँ। त्यसमध्येको
1: अरू पालिकाले नगरेका एकदम राम्रा कामहरू,
9: सबभन्दा महत्त्वपूर्ण काम हामीले के गर्यौँ भने, हाम्रो पालिका भनेको लगभग 96% किसान भएको पालिका हो, र विशेष गरी यहाँ उखु र केरा खेती हुने गर्छ। ती किसानहरूको सिँचाइको समस्या यहाँ जटिल रहेको छ, ती सिँचाइको समस्यालाई सहजता प्रदान गर्नको लागि हामीले नहर का प्रणालीहरूलाई व्यवस्थित गर्ने काम त गऱ्यौँ। त्यस उपरान्त पनि हामीले बोरिङ, हाम्रो सेलो ट्युबवेल मार्फत जुन हाम्रो विद्युतीकरण, कृषि विद्युतीकरणलाई बढी जोड दियौँ, र कृषि विद्युतीकरणका माध्यमले सिँचाइ व्यवस्थापनलाई हामीले एकदम द्रुत गतिमा अगाडि बढायौँ। र सिँचाइ व्यवस्थापन भइसकेपछि किसानको उत्पादन लागत घटाउने काममा हामी अगाडि बढ्यौँ, र निश्चित रूपले अहिलेको परिस्थिति हेर्दा किसानको उत्पादन लागत घटाउने काममा हामी अगाडि बढेका छौँ। र कृषि विद्युतीकरणका माध्यमबाट हामीले सिँचाइ व्यवस्थापनलाई थप सशक्त र बलियो बनाएर अगाडि बढाइरहेका छौँ। साथै कृषि विद्युतीकरणमा लाग्ने सम्पूर्ण शुल्क, किसानले जति सिँचाइ गरे पनि त्यसको लाग्ने सम्पूर्ण शुल्क हामीले पालिकाबाट बियर गर्ने जस्ता कामहरू अगाडि बढाएको
1: छैन। अध्यक्षज्यू, किसानको पक्षमा तपाईँहरूले काम गर्नु भएको छ होइन, किसान भनेको भगवान हुन्, किसानले बाली रोपिदिएनन् भने, किसानले फलाइदिएनन् भने, किसान चाहिँ होइन बाली नालीमा सक्रिय भइदिएनन् भने खाद्यान्नमा समस्या आउँछ। सबैभन्दा महत्त्वपूर्ण चिज भनेको, चाहिने भनेको मानिसलाई बाँच्नका निम्ति खाद्यान्न हो। तर यहाँले अघि उखु किसानको कुरा गर्नुभयो, उखु किसानहरू एकदम खुसी छन् त अहिले, उनीहरूले बेचेका कतिपय उखुका रकमहरू नपाएका कुराहरू थिए, तपाईँहरूले पहल गरिदिनुभयो, सबै उखु किसानहरूलाई चाहिँ रकम राज्यको तर्फबाट अर्थात् तत्कालीन मिलहरूबाट चाहिँ उनीहरूले पाउने बक्यौताहरू सबै कुराहरू पाए किसानले।
9: निश्चित रूपले हामीले हाम्रो क्षेत्राधिकारभित्र रहेर गर्नुपर्ने कामहरू हामी अगाडि बढाएकै छौँ र किसानले नवलपरासीको हकमा भनिरहँदा अहिले लगभग आजको दिनसम्म पनि यो वर्षको लगभग 18-19 करोड रुपियाँ लिनुपर्ने बाँकी छ। यद्यपि नेपाल सरकारले 25 दिनभित्रै भुक्तानी गराउने प्रतिबद्धता गरेको छु, त्यो चाहिँ हाम्रो जनस्तरमा आएको हामीले देखेका छैनौँ।
1: अब प्रतापपुरमा बाढी डुबान नदी कटानको समस्या पनि हुन्छ होइन, यसको दीर्घकालीन समाधानका लागि के काम गर्नुभयो, के बाँकी छ? अब
9: हामी कहाँ प्रताप श्रेष्ठ बाढीको भन्दा नि एउटा धन्यवाद खोला रहेको छ, त्यो धन्यवाद खोलाले वर्षेनी समस्या उत्पन्न गर्ने भनेको हाम्रो वडा नम्बर 3 र 4 को केही क्षेत्रमा लगभग 100 बिघा जग्गा डुबानमा पार्ने गर्छ। त्यो डुबान रोक्नको लागि हामीले हरसम्भव प्रयत्नहरू गरिरहेका छौँ। मलाई लाग्छ यही बाँकी रहेको मेरो 8-9-10 महिने कार्यकालभित्रै त्यो कामलाई हामीले पूर्ण रूपले बाढी नपस्ने व्यवस्थापन गर्नको लागि त्यहाँ धनेवा खोलामा चेकवाल ड्याम निर्माण गरेर हामी अगाडि बढिरहेका छौँ।
1: होइन, अब जनताहरूले चाहिँ राहत पाएका छन् त, कृषिमा निर्भर प्रतापपुरका किसानको लागि यहाँले सिँचाइको व्यवस्था गऱ्यौँ, सकेसम्म लागत घटाउने कामहरू गऱ्यौँ भनेर भन्दै गर्दाखेरि चाहिँ अब तपाईँको कार्यकालभरि किसानहरू खुसी भएर तपाईँको विदाई गर्छन् होइन, एकदमै राम्रो काम गरिदिनु भएको छ होइन, किसानहरूका लागि दीर्घकालीन रूपमा सहयोग हुने
9: होइन, विकास गर्नु, विकास पनि निरन्तर चलिरहने प्रक्रिया हो। तर विकास गर्दा मैले के गरिनँ भने अरूले अरूलाई सन्तुष्टि भन्दा नि म आफै सन्तुष्ट भएँ कि भएन भन्ने विषय पनि हुन्छ। त्यस कारण हाम्रो प्रतापपुर गाउँपालिकाको हिजोको अवस्था कहाँ थियो, हामी कृषि विभागमा आज कहाँ पुगेका छौँ र भोलि कहाँ पुग्नेछौँ भन्ने हिसाबले हेरिरहँदा म आफै पनि र यहाँका जनता सन्तुष्ट हुनेछन् भन्ने विश्वास
1: छ। अनि युवाहरूको विदेश पलायन रोक्न स्थानीय स्तरमा रोजगारी र स्वरोजगारको सृजना गर्नुपर्ने हो होइन, त्यो त सक्नु भएन नि त तपाईँले, पलायन त व्यापक छ नि त होइन अहिले पनि?
9: निश्चित पनि यो विषय भनेको स्थानीय सरकारले मात्रै गरेर सम्भव नहुने विषय हो र प्रतापपुरकै कन्टेस्टमा हेर्नुहुन्छ भने आजको दिनमा लगभग 3100-3500 युवाहरू वैदेशिक रोजगारमा गएको तथ्याङ्कले देखाउँछ भने लगभग 50 करोड जति रेमिटेन्स वर्षेनी भित्रिने गरेको पनि तथ्याङ्कले देखाउँछ। त्यसर्थ हामीले त्यसलाई कसरी यही स्वरोजगार उत्पन्न गर्ने, केही यही रोजगारीको व्यवस्था गर्ने भन्ने विषयमा तिनटै तहको सरकारले, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकार तिनटै लाग्नुपर्ने अवस्था मैले देखेको छु। र स्पेसली प्रतापपुरको कुरा गरिरहँदा प्रतापपुर गाउँपालिका भनेको यस्तो गाउँपालिका हो जहाँ यो जिल्लाकै सबभन्दा ठुलो गाउँपालिकाहरूमा भूगोलको हिसाबले, जनसङ्ख्याको हिसाबले सबभन्दा धेरै जनसङ्ख्या र ठुलो भूगोल भएको पालिका हो र यो पालिकाको आन्तरिक स्रोत हेर्नुहुन्छ भने सबभन्दा कम आन्तरिक स्रोत भएको पालिका पनि यही हो। त्यस कारणले विभिन्न चुनौतीहरू छन्, ती चुनौतीहरूलाई आत्मसात गरेर हामीले सकेसम्मका, मैले अघि नै दोहोऱ्याएँ, हामीले हिजो जनताका बिचमा उहाँहरूको घर दैलोमा गइरहँदा दिएका मौखिक प्रतिबद्धता होइन, लिखित प्रतिबद्धता का अनुसारले कामहरू क्रमशः अगाडि बढाएका छौँ र त्यो कामहरू लगभग 80% सम्पन्न गरिसकेका छौँ, बाँकी कामहरू पनि हामी गर्ने चरणमै छौँ।
1: होइन, शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ हरकज्यू?
9: समग्र रूपमा हामी कहाँ स्वास्थ्यको हकमा 9 स्वास्थ्य संस्थाहरू छन्, ती स्वास्थ्य संस्थाहरूबाट हामीले सहज रूपले आफ्नो जनताहरूलाई जे जे स्वास्थ्यका सेवाहरू प्रोभाइड गराउनु पर्ने हो त्यो स्वास्थ्य सेवाहरू प्रोभाइड गराउन प्रयत्न गरिरहेका छौँ। यद्यपि हामीसँग एउटा 1500 अस्पताल पनि निर्माणाधीन अवस्थामा छ, अन्तिम चरणमा पुगिसकेको छ, त्यसलाई पनि हामी यही असोजभित्रै सम्पन्न गरेर त्यहाँबाट इमर्जेन्सी सेवा लगायतका अन्य सेवाहरू जुन आधारभूत आवश्यकता हुन् हाम्रा आम जनताका त्यो सेवा दिन हामी तत्पर रहेका छौँ। शिक्षाको विषयमा, शिक्षामा हामी कहाँ 31 सामुदायिक र धार्मिक विद्यालय र 23 चाहिँ हाम्रो संस्थागत विद्यालयहरू छन्। ती सबै विद्यालयहरूबाट मा लगभग 14,000 विद्यार्थी अध्ययनरत छन् र ती विद्यार्थीहरूको चौतर्फी विकास हामीले कसरी गर्न सक्छौँ, उनीहरूलाई चाहिने हामीले शिक्षामा गरिदिनुपर्ने क्षेत्र भनेको हामीले भौतिक पूर्वाधारका कमीहरूलाई पूर्ति गरिदिने र शैक्षिक जनशक्ति व्यवस्थापन गरिदिनु विषय पर्ने विषय हो र त्यसमा प्रतापपुर गाउँपालिकाले विशेष गरी भौतिक पूर्वाधारका क्षेत्रमा हामीले अगाडि बढाउने काम गरेका छौँ र शैक्षिक जनशक्ति विषयमा अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम मार्फत पनि हामीले आवश्यक शैक्षिक जनशक्ति पनि व्यवस्थापन गरेर कम्तीमा प्रत्येक कक्षा कोठालाई पुग्ने शिक्षक व्यवस्थापन गर्ने काम अगाडि बढाएका छौँ।
1: होइन, गाउँपालिकाको बजेट र विकास निर्माणका काममा पारदर्शिता र सुशासन कायम गर्न तपाईँले केही व्यवस्था गर्नुभएको छ वा चाहिँ पटक पटक विवादहरू आइरहन्छन्, आरोप प्रत्यारोपहरू भइरहन्छन्, कसरी काम गरिरहनु भएको छ?
9: होइन, काम गर्ने स्थानीय तहमा काम गर्यो भने विरोधहरू भइरहन्छन्, त्यो विरोधहरूलाई चुनौती, ती विरोध भन्दा नि चुनौतीहरू हुन्, ती चुनौतीहरूलाई अवसरको रूपमा प्रयोग गर्नुपर्छ। र मैले पनि सुरुदेखि नै, सुरुको कार्यकालदेखि नै यहाँलाई बताउँदा मलाई गर्व के हुन्छ भने, पहिलो निर्णय नै मैले के गरेका थिएँ भने, हाम्रो प्रशासनिक भवन थिएन हामीसँग, हामी आउनुभन्दा अगाडि भाडाका घरमा बसिरहेको थियौँ र धेरै कार्यकालमा लगभग 13 करोडको लागतमा प्रशासनिक भवन निर्माण गराए। त्यो प्रशासनिक भवन निर्माणदेखि कृषि विद्युतीकरण लगायतका तमाम स्वास्थ्यका संस्थाहरू, शैक्षिक संस्थाहरू बनाइरहँदा, भौतिक पूर्वाधारका कामहरू अगाडि बढाइरहँदा थुप्रै चुनौतीहरू आएर, ती सबै चुनौतीहरूलाई हामीले क्रमशः अवसरको रूपमा प्रयोग गर्दै समाधान गर्दै गयौँ। र आज मैले भने जस्तै 80% काम हामीले अगाडि बढाइसकेका छौँ, 80% त झन्डै पुरा गरिसकेका छौँ, बाँकी 20% काम पनि हामीले यही कार्यकालभित्र कसरी सम्पन्न गर्न सक्छौँ त्यसको पनि थप कार्ययोजना बनाएर अगाडि बढिरहेको
1: छ। त्यताको त्यो हुलाकी सडकको अवस्था कस्तो छ अहिले, राम्रो भएको छ?
9: सबभन्दा समस्या भनेको नवलपरासी र प्रतापपुरको हकमा हुलाकीको बाटोको समस्या रहेको छ। हुलाकी बाटो भनेको सङ्घ सरकारले ठेक्का गरेको विषय हो, यो म आउनुभन्दा अगाडि नै यो ठेक्का भएको हो र 79 साल मङ्सिरमै सम्पन्न हुनुपर्ने यो नारायणचोक त्रिवेणी सडक खण्ड हुलाकीको ठेक्का भइसकेको, काम चाहिँ हुँदै नभएको, त्यो नभइसकेपछि यहाँका जनतालाई, आम जनतालाई के थाहा भएन भने यो बाटो कसले बनाइदिने हो भन्ने पनि उहाँहरूलाई त्यति जानकारी भएको अवस्था थिएन केही वर्ष अगाडि, 1.5 वर्ष अगाडि मात्रै। त्यसपछि मैले बाध्य भएर सम्बन्धित मन्त्रालय, सम्बन्धित विभाग र सम्बन्धित कार्यालयलाई पटक पटक मैले सचेत गराउने काम गरेँ, उहाँहरूलाई आग्रह पनि गरेँ यो काम छिटो बढाइदिनुहोस् भन्दा पनि उहाँहरूले नगरिसकेपछि बाध्य भएर म अनसन बस्ने काम गरेँ र इलाका प्रशासन कार्यालयमा 3 दिनसम्म रिले अनसन, त्यसपछि आमरण अनसन बसिसकेपछि निश्चित रूपले त्यसपछि राज्य अलिकति तरङ्गित भयो, राज्य तरङ्गित भएर केही कामहरू अगाडि बढेको छ। यद्यपि अझै पनि लगभग मलाई लाग्छ 50% जति काम गर्नुपर्ने बाँकी छ। उहाँहरूले यो असोजभित्र हामीले यो कामहरू पनि सम्पन्न गर्छौँ, तपाईँको टेरिटोरीभित्र रहेको काम सम्पन्न गर्छौँ भन्ने प्रतिक्रिया दिनुभएको छ। हेरौँ, हेर्दै जाउँ अब उहाँहरूले कतिसम्म गर्नुहुन्छ। तर मुख्य समस्या भनेको यो लाकी बाटो नबनेर यहाँका आम जनता, किसान, विशेष गरी विद्यार्थी भाइ बहिनीहरू सबैलाई शास्ति झेल्न परिरहेको अवस्था चाहिँ छ।
1: हस् उमेशजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
9: हस् हस्
1: धन्यवाद। प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव, आदरणीय श्रोता, नेपाली बसको पालिका बसको समय पनि सकिएको छ। खेमबम बिदा चाहन्छु। नमस्कार।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5963-98-550-77-061 र 98-550-77-053।
11: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 स्थित वन। फोन 0956-493-440, 493-580 र 98-550-26-440।
12: It's 7 o'clock, अहिले 7 बजेको छ।
13: तपाईको समुदायको अनि तपाईको सरोकारको
14: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
15: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। बाढी नगरपालिकाका 9 वडामा ज्येष्ठ नागरिक संघको वडा स्तरीय अधिवेशन एकैसाथ सम्पन्न भएको छ। सम्बन्धित वडा कार्यालयमा आयोजित भेलाबाट नयाँ वडा कार्य समिति तथा पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको हो। अधिवेशनबाट वडा नम्बर 1 तुलसी प्रसाद पौडेल, वडा नम्बर 2 धनपति नेउपाने, वडा नम्बर 3 दिलराम पावे, वडा नम्बर 4 खेमराज अधिकारी, वडा नम्बर 5 लालबहादुर खाती, वडा नम्बर 6 चुडामणि पाण्डे, वडा नम्बर 7 खडानन्द सुवेदी, वडा नम्बर 8 तिलुपुरी र वडा नम्बर 9 भरत घिमिरेको अध्यक्षतामा वडा चयन गरिएको छ। नगरका सबै वडामा एकैसाथ सम्पन्न भएको अधिवेशनले ज्येष्ठ नागरिकहरूको हक हित तथा अधिकारको संरक्षणसँगै उनीहरूको सामाजिक सक्रियता र सहभागितालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। वडा तहका अधिवेशन सम्पन्न भएसँगै अब निकट भविष्यमै बाढी नगर स्तरीय अधिवेशन आयोजना गर्ने तयारी समेत अगाडि बढाइएको जनाइएको छ। नगर स्तरीय अधिवेशनबाट ज्येष्ठ नागरिकका साझा मुद्दा आवश्यकता र अधिकारका विषयमा थप प्रभावकारी रूपमा आवाज उठाउने अपेक्षा गरिएको छ। चितवन मानव सेवा आश्रमले 112 पुनर्स्थापना गरेको छ। उद्धार गरेर ल्याइएका बेसहारा मध्ये उनीहरूको परिवारको पुनर्स्थापना गरिएको हो। भरतपुर महानगरपालिका 9 सो आश्रम विक्रमसम्म 2072 भदौबाट सञ्चालन गरिएको थियो। आश्रमले हालसम्म 245 जनाको उद्धार गरेको छ। आश्रमका कार्यवाहक अध्यक्ष विनोद ढकालका अनुसार यस अवधिमा 45 जनाको निधन भएको छ। भदौमा भएको जेएनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी मध्ये 97 जना अझै फर्किएका छैनन्। 9 भारतीय सहित 97 जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन्। उक्त कारागारबाट गत भदौ 25 गते 739 जना कैदीबन्दी भागेका थिए। तीमध्ये 641 जना फर्किएका छन्। एकजनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको कार्यालयका निमित्त प्रमुख चेतना ढुङ्गानाले जानकारी दिनुभयो। उहाँका अनुसार तत्कालीन समयमा 4 नाबालक सहित 743 जना कैदी भागेकोमा नाबालकलाई कैदी बन्दीको सूचीमा नराखिने भएकाले 739 को विवरण मात्र उल्लेख गरिएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको खुलासा गर्नुभएको छ। मंगलबार नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जयसवालले सो खुलासा गर्नुभएको हो। पत्रकारहरूले प्रवक्ता जयसवाललाई यसबारे प्रश्न गरेका थिए। जवाफमा उहाँले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको जानकारी दिनुभएको हो। लुम्बिनी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेस बाहिरिएको छ। केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरण अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै काङ्ग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसँगै मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनु भएको हो। सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्रका लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनौलो मेडिकल क्लिनिकका सञ्चालक काली बहादुर थापा समेतले दायर गरेको रिटमा सुनवाई गर्दै यस्तो आदेश दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा नेतृत्वको सरकार गठन भएपछि सरकारको तर्फबाट कुनै पनि देशमा उच्च स्तरीय भ्रमण भएको छैन। बरु सत्तारूढ दल राजसपाका सभापति रवि लामी छानेले छिमेकी मुलुक भारतको भ्रमण गरिसक्नु भएको छ। निकट भविष्यमै उहाँ चीन भ्रमणमा जाने तयारी रहेको छ। परराष्ट्र मन्त्री शेर खनालले भने दुवै छिमेकी मुलुक भारत र चीनको भ्रमण गरिसक्नु भएको छ। यद्यपि प्रधानमन्त्री तहबाट भने अहिलेसम्म विदेश भ्रमण हुन सकेको छैन। प्रधानमन्त्रीको तहबाट विदेश भ्रमण हुन नसकेकै बेला सत्तारूढ दलको सभापतिले छिमेकी मुलुकको भ्रमण गर्नुलाई कतिपयले सकारात्मक रूपमा लिएका छन्। नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उहाँको उपचारकै क्रममा मंगलबार निधन भएको हो। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले उहाँको निधन भएको पुष्टि गर्दै बुधबार बिहान 8 11 बजेसम्म पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिनुभयो।
वाणिज्य शाहबालिनले महान्यायाधीश वक्त नियुक्ति गर्ने अधिकार आफूमा निहित रहेको भन्दै सर्वोच्च अदालतमा लिखित जवाब पेश गर्नुभएको छ। महान्यायाधीश वक्ता डाक्टर नरेन्द्र दत्त कर्णेलको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्दै उहाँले उक्त जवाब पठाउनु भएको हो। अधिवक्ता माधव कुमार बस्नेतले तयार गर्नुभएको रिटको जवाब दिँदै प्रधानमन्त्रीले महान्यायाधीश वक्ता छनौट गर्ने विषय आफ्नो कार्यकारी विशेष अधिकार भएको दावी गर्नुभयो। प्रतिनिधि सभाका सभामुख डिपी अर्याल र संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका मुख्य सचेतक र सचेतक बीचको छलफल सकिएको छ। मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा आगामी साउन 14 गतेबाट बस्ने प्रतिनिधि सभा बैठकलाई मर्यादित बनाउने विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्ति शिखा अधितालले जानकारी दिनुभयो। भावी आन्दोलनको रणनीति तय गर्ने नेपाल चिकित्सक संघको बैठक बसिरहेको छ। संघको केन्द्रीय कार्यालयमा जारी बैठकमा आगामी रणनीति र आन्दोलनको समीक्षा भइरहेको छ। बैठकले आगामी आन्दोलनका कार्यक्रम र रणनीति बारे थप निर्णय गर्ने जानकारी संघका केन्द्रीय सदस्य डाक्टर राकेश शाहले जानकारी दिनुभयो। वीरगंज स्थित नारायणी नदीमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको सांगतिक आक्रमण र जिल्ला प्रशासन कार्यालय प्रसामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गराएको थियो। वर्षाको वीरगंज महानगरपालिकामा विकास निर्माणका क्रममा गरिएको लापरवाहीका कारण दुईजना बालिकाले ज्यान गुमाउनु परेको छ। वीरगंज महानगरपालिका 26 सुगौलीको चक्र दहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्टोमा जमेको पानीमा डुबेर दुईजना दिदी बहिनीको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरका 5 वर्षीय छोरी पुस्की ठाकुर र 3 वर्षीय छोरी घघरी ठाकुर रहेका छन्। सोमबारदेखि हराइरहेका उनीहरूको शव मंगलबार बिहान सोही खाल्टोमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरी कार्यालय प्रसाले जानकारी दिएको हो। र लमजुङमा धनसारमाथि पहिरो खस्ता दुईजनाको ज्यान गएको छ। अरू दुईजना घाइते भएका छन्। मध्ये नेपाल नगरपालिका 7 भाटबेसीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको दुईतली धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउँपालिका 1 धन पोखराको टेकबहादुर विकर उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042-21343 र 98184-29230।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
6: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
5: कहाँ गएर के सिप सिकौ भन त अब।
6: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-374 98510-61356
5: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-53-69-53, 98550-77061 र 98550-77053।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 0 99 98 0 74 46 182 र 98 491 95 225।
5: माडीवासीहरूका लागि खुसीको खबर।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020235212।
8: त्यहाँबाट फेरि माछा पाल्ने, त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो असी। त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको, त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा। अब
9: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजे प्लेट दाना खुवाऊ, तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ।
10: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा, 98555 63 172 र 98452 12 206 छ।
10: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
11: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
12: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
13: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
14: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
2: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
14: सम्पर्क 98119 32 811 र 98653 73 687।
15: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
16: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
15: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 8 o'clock. अहिले 8 बजेको छ
4: सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनमा वित्तीय अनुशासन र मितव्ययता कायम गर्न कडा नीति लिएको छ महालेखा नियन्त्रक कार्यालयले खर्च निकास लेखा परीक्षण र भुक्तानी प्रणालीलाई अनुशासित बनाउन देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई 44 बुँदे विस्तृत मार्गदर्शन जारी गरेको छ नयाँ मार्गदर्शन अनुसार फागुन मसान्तसम्म खर्च नभएको वा बाँकी अवधिमा खर्च हुन नसक्ने बजेट चैत 15 गते भित्र अनिवार्य रूपमा अर्थ मन्त्रालयमा फिर्ता गर्नुपर्नेछ त्यस्तै वित्तीय अनुशासन कायम गर्न 1 अर्ब रुपियाँ भन्दा बढीको भुक्तानी प्रणालीलाई 1 अर्ब रुपियाँ भन्दा बढीको भुक्तानी दिनुपर्ने पर्दा कम्तीमा 7 दिन अगावै अर्थ मन्त्रालयलाई जानकारी गराउनुपर्ने नियम बनाइएको छ मार्गदर्शनमा प्रशासनिक खर्च घटाउन सरकारी निकायहरूलाई व्यापारिक क्षेत्रमा महँगो घर भाडामा नलिन र इन्धन भ्रमण तथा गोष्ठी जस्ता खर्चमा अधिकतम मितव्ययता अपनाउन भनिएको छ कर्मचारीहरूको सेवा सुविधातर्फ राष्ट्र सेवा कर्मचारीको 10% बढेको नयाँ तलबमान र सोही अनुसारको मासिक प्रोत्साहन भत्ता अर्थ मन्त्रालय बाट स्वीकृत भएपछि रकमान्तर मार्फत निकासा दिने जनाइएको छ तर 2076 साउन 1 गतेपछि स्थायी नियुक्ति भई योगदानमूलक निवृत्ति भरण योजनामा आबद्ध कर्मचारीले 20 वर्ष सेवा नपुगी छाडेमा उपदान बापतको रकम भुक्तानी नहुने स्पष्ट पारिएको छ यसै गरी प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने आयोजनाको बजेट तथा वैदेशिक सहायताका आयोजनामा समेत थप कडाई र पारदर्शी लेखाङ्कन प्रणाली लागू गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ निक्षेप फिर्ताको माग गर्दै आन्दोलनरत सहकारी पीडितहरूले काठमाडौँको माइती घरमा पुनः फर्केका छन् मिलापत्रका नाममा ठूला बचतकर्तालाई दबाब दिएर थप पीडा दिन खोजिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनमा साना र ठूला सबै बचतकर्तालाई समान व्यवहार गरी रकम फिर्ता गर्न माग गरिएको छ अभियानका अध्यक्ष कुशलभ केसीले वास्तविक पीडितका समस्यामा सरकार गम्भीर नभएको आरोप लगाउँदै ऋणीहरूबाट असुल उपहार गरेर भए पनि बचतकर्ताको रकम उपलब्ध गराउ आग्रह गर्नुभएको छ यता सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको माग गर्दै लघुवित्त पीडितहरूले पनि काठमाडौँको माइती घरमा नै अनिश्चितकालीन सामूहिक आमरण अनसन शुरू गरेका छन् लघुवित्त तथा वित्तीय शोषण विरूद्ध संघर्ष समितिका अध्यक्ष मणिराम गेवालीको नेतृत्वमा 25 जना पीडितहरू झरीको प्रभाव नगरी अनसनमा बसेका हुन् सरकारले यसअघि गठित कार्यदलको प्रतिवेदन सार्वजनिक नगरेको र पूर्व सहमति कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ सर्वोच्च अदालतले समेत सरकार र राष्ट्र बैंक कार्यदलको प्रतिवेदन सार्वजनिक गरी सहमति कार्यान्वयन गर्न परमादेश दिइसकेकाले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने पीडितहरूले चेतावनी दिएका छन् नेपालमा सञ्चालित वैदेशिक लगानीका कम्पनीहरूले मुनाफा बापत लैजाने लाभांश रकम भने ह्वात्तै बढेको छ उद्योग विभागको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष 2082-83 विदेशी लगानीकर्ताहरूले 17.85 अर्ब रुपियाँ भन्दा बढी लाभांश फिर्ता लगेका छन् जुन अघिल्लो वर्षको तुलनामा करिब 85% बढी हो यसका साथै रोयल्टी बापत पनि करिब 6 अर्ब रुपियाँ बाहिरिएको छ नेपालमा प्रतिबद्धता अनुसार नयाँ वैदेशिक लगानी कम भित्रिने तर नाफा बाहिरिने क्रम बढ्दा अर्थतन्त्रमा चुनौती थपिएको अर्थविदहरूले औल्याएका छन् अब किसानहरूले कृषि उपजको दैनिक थोक मूल्य घरमै बसेर मोबाइलबाटै थाहा पाउन सक्ने भएका छन् कृषि वन तथा पर्यावरण मन्त्रालयले एएमपीआईएस नामको मोबाइल एप सञ्चालनमा ल्याएको छ। यस एप मार्फत कालीमाटी सहित देशभरका 12 ठूला कृषि बजारको तरकारी तथा फलफूलको न्यूनतम अधिकतम र औसत मूल्य सजिलै हेर्न सकिनेछ। यसबाट किसानहरूले बिचौलियाबाट ठगिनु नपर्ने र उचित मूल्य पाउने विश्वास मन्त्री गीता चौधरीले व्यक्त गर्नु भएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहँदै एक डलरको खरिद दर 153.07 पैसा र बिक्री दर 153.76 रुपियाँ कायम भएको छ। यस्तै युरोपियन युरो एकको खरिद दर 173.83 पैसा र बिक्री दर 174.52 रुपियाँ रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिद दर 203.26 रुपियाँ र बिक्री दर 204.06 रुपियाँ रहेको छ। जापानी एन 10 को खरिद दर 9.34 रुपियाँ र कतारी रियल 1 को खरिद दर 41.79 रुपियाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ। हौस् त अहिलेका लागि आर्थिक खबर सकियो। बिहान 9 बजे नेपाली खबरका साथमा उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: कुम्भ करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाऊ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
0: कहाँ गएर के सिप सिकौ भन त अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-493-374 98-510-61-356
0: Barista Bakery Cook Sushi Bartender Housekeeping Reception Pizza Maker Cook Helper Waiter Waitress Lagayatka Talimharu Dhamadham Sanchalan Bhai Raheko Chha Sathai Job Guarantee Sahit 6 Mahine Cook Talim Sanchalan Ma Raheko Chha गरी खाने शिक्षा हामी सबैको इच्छा के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98-042-21-343 र 98-184-29-230
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
4: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
3: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98-550-63-938 र 98-550-65-542
6: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
7: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
0: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
0: सम्पर्क 97-625-73-099 98-074-46-182 र 98-491-95-225

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
1: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
2: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651 54998।
0: मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो, तर
5: के डियर,
0: आजै गएर कहाँ बस्ने हो र?
5: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि।
6: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
7: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
6: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98451 75518 र 98027 75518।
8: तपाईँ उत्कृष्ट, तपाईँको विचारले तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
0: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
3: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 98550 83852, 98453 72852 र 98065 68852।
0: हेलो
10: हेलो बुढी, के छ खबर?
0: ठिकै छ, चलेकै छ।
10: ल भिडियो अन गर त, तलाई हेरम।
0: भिडियो अनै छ त, देख्नु भएन र?
10: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
0: माडीको नेट यस्तै त हो नि।
10: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
6: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98452 0828 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
12: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ, यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपिल, सर्वदलीय बैठक सिंहदरबारमा सुरु। आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामीलाई शास्ति, दोषीलाई कानुनी कारवाही गर्न नेपाल चिकित्सक संघको माग। आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै विश्व बाघ दिवसको अवसरमा आज राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गरिँदै नयाँ चिनिया मानवका रोबोटमाथि अमेरिकी प्रशासनको प्रतिबन्ध, डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि रोक। र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज घरेलु टोली नेदरल्यान्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो। प्रशासनले गैराती 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामदुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, नरुहा र दुहवी नगरपालिका तथा भोकराहा, नरसिंह, कोशी, गढी, देवाङगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदीप प्रसाद अर्यालले जानकारी दिनुभएको छ। यसअघि सोमबार बिहानदेखि लगाएको कर्फ्यू केही क्षेत्रमा हिजो मङ्गलबार बिहानदेखि हटाएर निषेधाज्ञा कायम गरिएको थियो। तर हिजो दिनभर पनि अवस्था तनावपूर्ण रहेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसोपछि महेन्द्र राजमार्गको पूर्वतर्फ इटहरीको पकली चोकदेखि पश्चिमतर्फ कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो। गैराती फेरि तेस्रो पटक प्रशासनले कर्फ्यू थप विस्तार गरेको हो। देवानगञ्ज गाउँपालिका 3 को कप्तानगञ्जमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपिल गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत ज्यान गुमाएको परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुन बमोजिम कारवाही गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्रीको आग्रह छ। एक अर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उहाँको जोड छ। प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। यसैबीच सुनसरीको देवानगञ्ज घटना लगायत समसामयिक विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बैठकको आह्वान गर्नुभएको हो। बैठकमा नेपाली काङ्ग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री सोनी मुआगले, नेपाली काङ्ग्रेसको संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रासोपाका उपनेता गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुशबु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई लगायत सहभागी हुनुहुन्छ। सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि गएको 9 गते भएको आक्रमण अनि अस्पतालमा तोडफोडको विषयलाई लिएर संघले यसअघि हिजो पनि आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। संघले दोषीलाई कानुनी कारवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। आन्दोलनका थप कार्यक्रम अनुसार आज बिहान 10 बजे काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गर्ने संघको तयारी छ। त्यस्तै काठमाडौँ उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन प्रमाण पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरना दिई विरोध जनाउने संघले हिजो बसेको बैठकले निर्णय गरेको छ। देशभर ओपिडी सेवा बन्द हुँदा हजारौं बिरामीलाई शास्ति भएको छ, उपचार सेवा प्रभावित बनेको छ। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगंज महानगरपालिका 25 54 वर्षीय राजकुमार पटेलको साउन 8 ज्यान गएको थियो। गम्भीर हृदयघात भएर अस्पताल पुर्याइएका पटेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद रायमा राममाथि आक्रमण तथा अस्पतालमा तोडफोड गरेको संघले जनाएको छ। यसैबीच स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपिल गरेको छ। असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्तगार र रुको अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रको पुस्तकमा उल्लेख गरिएको छ। यस्ता गुरुलाई शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। मातापिता जस्तै गुरुलाई पनि देवता समान मानी आचार्य देवो भव भनिन्छ। गुरु पूर्णिमाको अवसरमा विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरुप्रति श्रद्धा भाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद यजुर्वेद सामवेद र अथर्ववेद गरी 4 भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चारभन्जिङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। बिहान 9 बजेको नेपाल खबरमा अब थप खबरहरू। आज विश्व बाघ दिवस, हरेक वर्ष जुलाई महिनाको 29 तारिकमा यो दिवस मनाउने गरिन्छ। सन् 2010 रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउने गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दिवसको अवसरमा आज पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्दैछ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। सन् 2022 बाघ गणना अनुसार नेपालमा बाघको संख्या 355 रहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको संख्या सन् 2010 121, 2014 198 र 2018 235 रहेको थियो। सन् 2010 रुसमा भएको बाघ शिखर सम्मेलनबाट यसको संख्या सन् 2022 सम्म दोब्बर बनाउने लक्ष्य अनुरूप नेपालले बाघको संरक्षण र संख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ। आज मधेस प्रदेश बाहेकका अन्य प्रदेशको पहाडी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराति पनि पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा 1-2 ठाउँमा ठूलो पानी परेको थियो। यसैबीच भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौली गङ्गा जलविद्युत परियोजनाको बाँध आज खोलिने भएकोले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले आग्रह गरेका छन्। एनएचपीसी लिमिटेड धौली गङ्गा पावर स्टेसन धारचुलाले सिल्ट सफाईका लागि आज बाँध खोल्ने जानकारी प्राप्त भएको र बाँध खोलेपछि नदीमा जलसतह बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले बताउनु भएको छ। आज बाँध खोलेपछि भोलि बेलुका 6 बजेसम्म सिल्ट सफाईको काम हुनेछ। यो अवधिमा महाकाली नदीमा जलस्तर बढ्ने हुँदा नटी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेका हुन्। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा जोखिमको कारण विदेशमा निर्मित नयाँ रोबोटको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध मानवका रोबोटका साथै 4 खुट्टे उन्नत रोबोटहरूमा पनि लागू हुने बीबीसीले जनाएको छ। यस्ता अधिकांश रोबोट चीनमा निर्माण हुने गरेका छन्। पछिल्लो समय चीन र अमेरिकामा कृत्रिम बुद्धिमत्ता अर्थात् एआई विकासमा तीव्र प्रतिस्पर्धा भइरहेको छ। अमेरिकी फेडरल कम्युनिकेसन कमिटी एफसिसीले डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टर आयातमा पनि प्रतिबन्ध लगाएको छ। यी उपकरणले पनि अमेरिकी अर्थतन्त्रका लागि जोखिम उत्पन्न गर्न सक्ने एफसिसीले जनाएको छ। एफसिसीका अध्यक्ष ब्रेन्डन कारका अनुसार अमेरिकाका महत्त्वपूर्ण आपूर्ति श्रृङ्खलालाई सुरक्षित बनाउन आफ्नो निकायले आवश्यक कदम चालेको बताएका छन्। चीनका प्रविधि कम्पनीहरूले कारखाना तथा घरायसी प्रयोगका लागि मानवका रोबोटको विकास तीव्र गतिमा गरिरहेका छन्। साथै टेस्ला र बोस्टन डायनेमिक्स जस्ता अमेरिकी प्रतिस्पर्धी कम्पनीभन्दा अघि नै चिनिया कम्पनीले आफ्ना रोबोट व्यवसाय तथा सर्वसाधारणका लागि बजारमा ल्याउन थालेको बीबीसीले जनाएको छ। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 सुरु हुनेछ। नेदरल्यान्ड्समा भइरहेको श्रृङ्खलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्यान्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातारको तेस्रो हारसँगै लिग टूको शीर्ष 4मा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भइसकेको छ। 8 टोली सहभागी लिग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ। चारभन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपिल, सर्वदलीय बैठक सिंहदरबारमा सुरु। आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामीलाई शास्ति, दोषीलाई कानुनी कारवाही गर्न नेपाल चिकित्सक संघको माग। आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै विश्व बाघ दिवसको अवसरमा आज राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गरिँदै नयाँ चिनिया मानवका रोबोटमाथि अमेरिकी प्रशासनको प्रतिबन्ध, डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि रोक र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज घरेलु टोली नेदरल्यान्डसँग खेल्दै

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
2: कहाँ गएर के सिप सिकौ भन त अब
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-493-374 98510-61-356
4: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: मारी फ्लेक्स एन्ड कम्प्युटर
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: मारी फ्लेक्स एन्ड कम्प्युटर
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: मारी फ्लेक्स एन्ड कम्प्युटर
5: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
0: मारी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056-50-10-60
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
8: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
9: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
5: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119328 र 98653773687।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-076-04।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सुनसरीको देवानगंज घटनालाई लिएर तराई मधेसका विभिन्न जिल्लाहरूमा तनाव बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ। बैठकमा नेपाली कंग्रेसका सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताहरू सहभागी भए पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङ भने उपस्थित हुनु भएन। सरकारको अनुपस्थितिलाई लिएर प्रश्न उठाउँदै कंग्रेस सभापति थापाले सरकार बन्दुक लाठी र सामाजिक सञ्जालमा मात्र सीमित हुन नहुने बताउनु भएको छ। धैर्यता र संयमताका साथ सामाजिक सद्भाव जोगाउन आह्वान गर्दै उहाँ बैठक नसकिँदै बाहिरिनु भएको छ। बैठक अहिले जारी छ। नेताहरूले सरकार केवल बन्दुक लाठी र सामाजिक सञ्जालमा सीमित हुन नहुने बताउँदै बल प्रयोगको सट्टा संवाद र राजनैतिक समझदारी मार्फत समस्या सुझाउन तथा निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन्। सुनसरीमा बिग्रदै गएको परिस्थिति सम्हाल्न आज बिहान इटहरीमा सद्भाव र्याली निकालिएको छ। नागरिक समाज इटहरीको अगुवाईमा हिन्दू र मुस्लिम दुवै समुदायका नागरिकको सहभागितामा धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न अपील गर्दै बजार परिक्रमा गरिएको छ। संसदीय समितिको बैठक आज पनि बस्दैछ। सिंहदरबारमा बिहान 11:15 बजे बस्ने बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनवाई हुने कार्यसूची छ। बैठकमा सुरुमा प्रस्तावित प्रमुख आयुक्त कार्की विरूद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गरिनेछ र त्यसपछि कार्कीलाई समितिमा बोलाएर कार्ययोजना तथा योग्यता सम्बन्धी सवाल जवाफ र सुनवाई गरिने संसद सचिवालयले जनाएको छ। यसअघि समितिले हिजो मंगलबार निर्वाचन आयुक्तमा प्रस्तावित गुरू प्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गरिसकेको छ। संवैधानिक परिषदको सिफारिशलाई सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले उहाँहरूलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। अज्ञानताको अन्धकार हटाएर ज्ञानको उज्यालो दिने गुरूप्रति सम्मान भाव प्रकट गर्दै आज देशभर गुरु पूर्णिमा पर्व मनाइँदैछ। धर्मशास्त्र अनुसार गुको अर्थ अन्धकार र रुको अर्थ प्रकाश हुन्छ। सनातन संस्कृतिमा गुरूलाई ब्रह्मा विष्णु र महेश्वर समान मानेर आचार्य देव भव भन्दै पूजा आजा गर्ने परम्परा छ। आजका दिन देशभरका विद्यालय गुरूकुल तथा विभिन्न संघ संस्थाहरूमा विशेष कार्यक्रम आयोजना गरी गुरूजनप्रति श्रद्धा र आभार व्यक्त गरिँदैछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको आकस्मिक बैठक सुरु भएको छ। वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि बैठक बसेको हो। काठमाडौँको हेलेश्वर अस्पतालमा उपचारका क्रममा हिजो श्रेष्ठको निधन भएपछि कंग्रेसले आकस्मिक बैठक डाकेको हो। दिवंगत नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा राखिने कार्यक्रम तय भएको छ। पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरे पश्चात उहाँको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि आजै पशुपति आर्यघाट लगिने कंग्रेसले जनाएको छ। र साउन 1 गते यता बर्ड फ्लूको संक्रमण शून्यमा झरेसँगै पोल्ट्रीजन्य उत्पादनको खपत र मूल्य पूर्ववत अवस्थामा फर्किन थालेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले बजारमा माग बढेपछि आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्यमा प्रति क्रेट 30 रुपियाँसम्म वृद्धि गरेको छ। जस अनुसार अब ठूलो अण्डाको मूल्य प्रति क्रेट 530 रुपियाँ पुगेको छ। पशु सेवा विभागका अनुसार बर्ड फ्लूका कारण देशभर 8,35,000 भन्दा बढी पन्छी र 11,00,000 भन्दा बढी अण्डा नष्ट गर्दा पोल्ट्री क्षेत्रले अरबौं नोक्सानी बेहोरेको थियो। तर अहिले संक्रमण नियन्त्रणमा आएसँगै ब्रोइलर कुखुराको जिउँदो मासु प्रति किलो 215 रुपियाँ र चल्लाको मूल्य समेत बढेर लागत मूल्यभन्दा माथि पुगेको छ। हौस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
2: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाइ भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
0: जग्गा धनी सिधा सम्पर्क 98172-88254 र 98456-90042।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034,
3: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना, स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98-550-58-369, 98-426-43-211 र 98-142-076-04।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। कपिलवस्तुको महाराजगंज नगरपालिका एक गैडहावामा ट्रकले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। आज नापास ख 2364 नम्बरको ट्रकले मोटरसाइकल, साइकल र पैदल यात्रीलाई एकैसाथ ठक्कर दिँदा सो दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका चारैजनालाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहावा लगिएको थियो, तर चिकित्सकले तीनजनालाई मृत घोषणा गरेका हुन्। मृत्यु हुनेहरूमा महाराजगंज तीनका 70 वर्षीय घोरलर कुर्मी र 45 वर्षीय विजय कुमार गुप्ता छन्। यसै गरी सोही ट्रकको ठक्करबाट महाराजगंजकै 12 वर्षीय बालक आनन्द कश्यपको पनि मृत्यु भएको छ। घाइते एकजनाको भने अस्पतालमा उपचार भइरहेको छ। नेपाली कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा तीन दिन देशभर शोक मनाउने निर्णय गरिएको छ। उपचारका क्रममा ललितपुरको हेली अस्पतालमा हिजो निधन भएपछि आज बसेको कंग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले आज साउन 13, 14 र 15 गते गरी तीन दिन देशभर शोक मनाउने निर्णय गरेको हो। निर्णय अनुसार तीन दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ भने भोलि बिहिबार सबै कार्यालयहरू बन्द रहनेछन्। विक्रमसम्म 2004 सालमा स्याङ्जामा जन्मिनुभएका श्रेष्ठ ऐतिहासिक 12 बुधे सहमतिका हस्ताक्षरकर्ता तथा लोकतान्त्रिक आन्दोलनका प्रमुख योद्धा हुनुहुन्थ्यो। उहाँको निधनलाई कंग्रेसले पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति भनेको छ। अहिले वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ। उहाँको पार्थिव शरीरमा पार्टी सभापति गगन थापाले पार्टीको झण्डा उडाउनु भएको छ। उहाँको आजै शव यात्रा सहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कंग्रेसले जनाएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले आज बुधबार पनि देशभरका अस्पतालमा आकस्मिक भएका सबै सेवा बन्द गरेको छ। घटनामा संलग्न दोषीहरूमाथि कड़ा कानूनी कार्यवाही नभएको भन्दै संघले मंगलबारदेखि आन्दोलन शुरू गरेको हो। आन्दोलन अन्तर्गत आज काठमाडौँको माइतीघर मण्डलामा चिकित्सकहरूले विरोध प्रदर्शन गर्दैछन्। त्यस्तै काठमाडौँ बाहिरका जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने र कार्यस्थलमै धरना दिने कार्यक्रम छ। अस्पताल सेवा बन्द हुँदा देशभरका सर्वसाधारण बिरामी भने मर्कामा परेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एमपी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर इलामको सन्दकपुर गाउँपालिका चार माबुको सायङवा र हरिसे क्षेत्रमा लगातारको वर्षाका कारण जमिन चिराचिरा परेर भासिन थालेपछि बस्ती फेरि पहिरोको उच्च जोखिममा परेको छ। जोखिम बढेसँगै गाउँपालिकाले सो क्षेत्रका 12 घर परिवारलाई तत्कालै सुरक्षित स्थानमा सर्न सिफारिस गरेको छ। गाउँपालिकाका उपाध्यक्ष हरिबहादुर लुङ्गेली मगरका अनुसार करिब 20 रोपने जग्गा भासिएकाले स्थानीय बासिन्दाका साथै नजिकै रहेको पञ्चकन्या माई हाइड्रो पावरको हेड ट्याङ्क र कार्यालय भवन समेत जोखिममा परेका छन्। जनप्रतिनिधि र प्रहरीको टोलीले स्थलगत निरीक्षण गरी उच्च सतर्कता अपनाउन र विस्थापितहरूका लागि राहतको व्यवस्था गर्न पहल सुरु गरेका छन्। र नेपालमा बाघको संख्या बढेर 429 पुगेको छ। विश्व बाघ दिवसका अवसरमा आज चितवनमा राष्ट्रिय बाघ सर्वेक्षणको अन्तिम नतिजा सार्वजनिक गर्दै बाघको संख्यामा उल्लेख्य वृद्धि भएको जानकारी गराइएको हो। यसअघि नेपालमा बाघको संख्या 355 रहेको थियो। सार्वजनिक नतिजा अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा 145 बाघ भेटिएका छन्। त्यस्तै बर्दियामा 112, पर्सामा 71, बाँकेमा 51 र सुकलाफाटा राष्ट्रिय निकुञ्जमा 50 बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। बाघको संख्या वृद्धि भएसँगै संरक्षण कर्मीहरू उत्साहित भएका छन्। हवस् त नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-9510-61-356-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आइसियू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
3: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना, स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निःशुल्क परामर्शका लागि 98-550-58-369, 98-426-43-211 र 98-142-076-4।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 12 o'clock अहिले 12 बजेको छ
4: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिका प्रति कांग्रेसको प्रश्न। बाघको संख्या बढेर 429 पुग्यो, चार वर्षमा 74 थपिए, संख्या बढेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती। सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयनकारी योजना सार्वजनिक प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय स्वामित्व र जवाबदेहितामा जोड। जापानमा भूकम्पबाट 13 ज्यान गयो, सपिङ सेन्टरमा फसेकाहरूको उद्धार चल्दै। र विश्वकप क्रिकेट लिग 2 नेपालले आज घरेलु टोली नेदरल्यान्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुनसरीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहलमा आज बिहान सर्वदलीय बैठक बसेको छ। सिंहदरबारमा भएको बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता जनाएका छन्। रासोपाका सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा सहभागी प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले सुनसरीमा उत्पन्न घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गरेका हुन्। शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न राष्ट्रिय एकता अपरिहार्य रहेको सभापति लामिछानेले बताउनु भएको छ। बैठकपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सुनसरी लगायतका ठाउँमा शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको जानकारी दिनुभएको छ। बैठकमा कांग्रेसले सरकारको भूमिका प्रति प्रश्न उठाएको छ। कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह र उहाँ नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि जनाउनु भयो। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको परिस्थिति प्रति गम्भीर चिन्ता प्रकट गर्नु भएको छ। उहाँले सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर रहनु पर्नेमा जोड दिनु भएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गर्दै उहाँले यो समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो। बैठकमा सहभागी अरू दलका प्रतिनिधिले पनि सुनसरी लगायतका सम्भावित प्रभावित क्षेत्रमा पूर्व सतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासलाई अगाडि बढाउन साझा सहमति जनाएका छन्। आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरुङ सहभागी हुनु भएन। जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराती फेरि कर्फ्यू विस्तार गरी 10 लागू गरेको छ। देवानगञ्ज गाउँपालिका 3 कप्तानगञ्जमा आइतबार राति युवाहरू बीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 ओम प्रकाश मेहताको ज्यान गएको थियो। नेपालमा बाघको संख्या 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाघ गणना नतिजा सार्वजनिक गर्नुभयो। यसअघि सन् 2022 सार्वजनिक विवरण अनुसार नेपालमा बाघको संख्या 355 थियो। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। त्यहाँ 145 20 पार्टी बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा त्यस वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएको छ। यसै गरी पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघ भेटिएको विवरण छ। बाघको संख्या बढेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती भने बढेको छ। पछिल्लो 15 वर्षमा मात्रै बाघको आक्रमणबाट 141 जनाले ज्यान गुमाएका छन्। सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिको कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय, कार्य सम्पादनका चरण, समयसीमा, अपेक्षित उपलब्धि, कार्य सम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्माण निर्धारण गरिएको छ। कार्ययोजना मन्त्रालय, विभाग, आयोग, कार्यालय तथा अन्य सरकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ। सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाफदेहितालाई महत्व दिइएको छ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपा ललितपुरमा राखिएको छ। पार्टीका सभापति गगन थापा, रासोपाका सभापति रवि लामिछाने, नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले सानेपा पुगेर श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। पार्थिव शरीरमा सभापति थापाले पार्टीको झण्डा ओढाउनु भयो। श्रद्धाञ्जलीपछि श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ। श्रेष्ठको 83 वर्षको उमेरमा उपचारका क्रममा हिजो निधन भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कर्णाली राजमार्गको काफल सैनीमा मिनी बस दुर्घटना हुँदा 6 जना घाइते, आज सुनको भाव घट्यो, चाँदीको बढ्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथिन्जेल। हामीले सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिकाप्रति काङ्ग्रेसको प्रश्न, बाघको संख्या बढेर 429 पुग्यो, चार वर्षमा 74 थपिए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका एक काफल सैनीमा आज बिहार मिनी बस दुर्घटना हुँदा 6 घाइते भएका छन्। सुर्खेतबाट अछामका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01001-3072 नम्बरको मिनी बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बसमा चालक सहित 6 रहेको र उनीहरू घाइते भएकोमा 4 थप उपचारका लागि सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार 2 अवस्था सामान्य छ। आज सुनको भाव घटेको छ, चाँदीको भाव भने बढेको छ। हिजोको तुलनामा सुन आज तोलामा 1000 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलाको 2,83,200 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,84,200 रुपियाँ रहेको थियो। यसै गरी आज चाँदी तोलामा 10 रुपियाँले बढेर तोलाको 4,320 रुपियाँ कायम भएको महासङ्घले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली भूकम्पका कारण कम्तीमा 13 ज्यान गएको छ। कुमामोतोको एउटा सपिङ सेन्टरभित्र फसेका मानिसको अहिले उद्धार कार्य भइरहेको छ। त्यहाँ 3 ज्यान गएको र अरू धेरै मानिस फसेको आशंका गरिएको छ। इओ सपिङ सेन्टरको 2 तल्ला भत्किएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित सहर हो। जापानको क्युसु टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्निच्युडको भूकम्प गएको थियो। जापानकी प्रधानमन्त्री सुनाए ताकाइचीले पछिल्लो अवस्था बारे जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट 13 ज्यान गएको र खोज तथा उद्धारका काम भइरहेको बताएको बीबीसीले जनाएको छ। कुमामोतोका स्थानीय अधिकारीले झण्डै 10,000 सुरक्षित ठाउँमा सारिएको बताएका छन्। जापान विश्वकै भूकम्पको उच्च जोखिममा रहेका देशहरू मध्ये एक हो। त्यहाँ 1 झण्डै 1,500 जति भूकम्प जाने गर्छन्। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 सुरु हुनेछ। नेदरल्यान्ड्समा भइरहेको श्रृङ्खलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 र अर्को खेलमा 3 पराजित भएको थियो। यसैगरी आयोजक टोली नेदरल्यान्डसँग नेपाल 6 पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लिग 2 को शीर्ष 4 रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लिग 2 हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनु पर्ने हुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिका प्रति काङ्ग्रेसको प्रश्न, बाघको संख्या बढेर 429 पुग्यो, 4 74 थपिए, संख्या बढेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती, सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्य योजना सार्वजनिक प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय स्वामित्व र जवाफदेहितामा जोड, जापानमा भूकम्पबाट 13 ज्यान गयो, सपिङ सेन्टरमा फसेकाहरूको उद्धार चल्दै र विश्वकप क्रिकेट लिग 2 नेपालले आज घरेलु टोली नेदरल्यान्डसँग खेल्दै। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: शुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98192311 र 98653773687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98555-63172 र 98452-12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चितवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।
0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
8: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक, बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयो जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा एकरणको नमस्कार। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनैतिक दलहरूले सुनसरी घटनाको शान्तिपूर्ण रूपमा समाधान संवादबाट गर्ने अपील गरेका छन्। सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव भएको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका हुन्। राज्यसभा सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले लोकतन्त्रमा उत्पन्न हुने जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवादबाट हुने उल्लेख गरेका हुन्। राज्यसभा सभापति लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कार्यवाही, पीड़ितलाई राहत तथा सामाजिक सञ्जालमा अफवाह नफैलाउन आग्रह गरेको छ। शान्ति र सामाजिक सद्भाव कायम राख्न प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय बैठक सञ्चालन गर्ने निर्णय पनि भएको छ। घटनाको छानबिनका लागि गठित गृह मन्त्रालयको पाँच सदस्यीय समिति बुधबार आज घटनास्थल पुगेर स्थलगत निरीक्षण र स्थानीयसँग छलफल पनि गरेको छ। उता सुनसरी घटनाको प्रभाव सिराहा र सप्तरीसम्म पुगेको छ। सिराहा प्रशासनले सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ भने सप्तरीमा प्रदर्शन बन्द र सड़क अवरोध भएका छन्। प्रदर्शनकारीले निष्पक्ष छानबिन, पीड़ितलाई क्षतिपूर्ति तथा दोषीमाथि कार्यवाहीको माग गरेका छन्। देवानगंजमा जारी कर्फ्यूका कारण पूर्वी क्षेत्रको ढुवानी प्रभावित हुँदा एलपी ग्यास आपूर्तिमा असर परेको व्यवसायीले बताएका छन्। यता सुनसरी घटनाबारे आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री र सरकारको अनुपस्थितिमाथि प्रश्न उठाउँदै संकटका बेला सरकार सक्रिय देखिनुपर्ने बताउनु भएको छ। उहाँले सरकार स्टाटसमा सीमित भएको टिप्पणी गर्दै संवाद र विश्वासको वातावरण बनाउन आग्रह गर्नुभयो। बैठकका आयोजक तथा राष्ट्रसभापति रवि लामिछानेले पनि अहिले आरोप प्रत्यारोप गर्ने समय नभएको बताउँदै प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो। सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनैतिक अवस्था र सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। यता मन्त्री परिषद बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दिउँसो 3 बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। समसामयिक विषयमा निर्णय गर्न बैठक बस्न लागेको छ। नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले 3 दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। उहाँका अनुसार साउन 13-15 गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय भएको छ। 14 गते सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको 13 दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको छ। सभापति गगन थापाले आज श्रेष्ठ पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर आज अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ। मंगलबार निधन भएका 83 वर्षीय नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबरको पालो भएको छ। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा भाग नलिने दललाई शीत सधैँ पाली राख्न नसकिने बताउनु भएको छ। दल दर्तामा सरलीकृत गर्दै उहाँले भन्नुभयो, निर्वाचनमा सहभागी नहुने दललाई सधैँ पाली राख्ने अर्थ हुँदैन। कार्कीको संसदीय सुनवाई अहिले पनि जारी छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी र उनकी श्रीमती अर्पणा कुमारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शैलेन्द्र विरूद्ध 2,26,13,133 रुपियाँ 36 पैसाको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले शैलेन्द्रकी श्रीमतीका नाममा खरिद गरिएका तथा कायम गरेका सम्पत्ति जफत गर्न भनेको छ। चौधरीले सार्वजनिक सेवामा रहँदा पदको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएको छ। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
1: 056-49-0034,
2: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक,

0: सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
2: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653773687।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 3 o'clock. अहिले 3 बजेको छ.
4: 3 बज्यो.
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान किसान.
5: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनापछि उत्पन्न अवस्थाको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने। स्वास्थ्य कर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपीडी सेवा बन्द, माइती घरमा प्रदर्शन, बिरामीलाई शास्ति। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदुरको ज्यान गयो, कपिल वस्तुमा ट्रकको ठक्करबाट 3 जना मारिए। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने, अमेरिकासँगको द्वन्द्वका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुध्रे। र लिग 2 क्रिकेट श्रृङ्खला अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपाल बलिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको शान्तिपूर्ण रूपमा संवादबाट समाधान गर्न अपील गरेका छन्। सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन्। वक्तव्यमा दलहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन, आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन्। सत्तारूढ दल रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले लोकतन्त्रमा उत्पन्न हुने जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवादबाट हुने उल्लेख गरेको छ। बैठकले नेपालको विविधताका बीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परा जोगाउन, कुनै पनि प्रकारका उत्तेजना र अवाञ्छित गतिविधिमा संलग्न नहुन आम नागरिकलाई आग्रह गरेको छ। शान्ति र सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला तथा पालिकाहरूमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न तथा नागरिक स्तरमा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका विभिन्न तहका समितिहरूलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूको केन्द्रीय तहले आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि सातबुद्धि अपीलमा व्यक्त गरिएको छ। यस्तै दलहरूले सामाजिक सञ्जाल मार्फत फैलन सक्ने भ्रामक सूचना, अपवाह र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने उल्लेख गर्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारपूर्वक प्रयोग गर्न तथा सञ्चार माध्यमलाई तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न पनि आग्रह गरेका छन्। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारेका छन्। चिकित्सकहरूको सुरक्षा र कार्यस्थलमा हुने हिंसा अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्। उनीहरूले हिजोदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेका छन्। स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र भौतिक आक्रमणका घटना नरोकिएको भन्दै उनीहरूले सेवा नै रोकेर विरोध जनाएका छन्। यस्तै आन्दोलित चिकित्सकहरूले आज काठमाडौँको माइतीकर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन्। यसैबीच स्वास्थ्य कर्मीहरूको आन्दोलनका कारण आफूहरू समस्यामा परेको बिरामीहरूले बताएका छन्। शनिबार र आइतबार ओपिडी सेवा बन्द रहेर सोमबार 1 दिन खुलेकोमा हिजोदेखि पुनः बन्द भएको छ। यसरी लामो समय ओपिडी सेवा बन्द हुँदा टाढाबाट आएका बिरामीले स्वास्थ्य जाँच गराउन पाएका छैनन्। कतिपयले महँगो शुल्क तिरेर निजी अस्पताल तथा क्लिनिकमा जानु परेको गुनासो गरेका छन्। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदुरको ज्यान गएको छ। कोहलपुर नगरपालिका वडा नम्बर 3 शान्ति टोलमा दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर 3 का कालु थारू, प्रकाश थारू र बिर्जा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदुरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ। सेप्टिक ट्याङ्कीमा मानिस फसेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजनाको ज्यान गएको छ। तौलीहवा बहादुरगंज हुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर 2 गैरहवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार बिहान 7:15 तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा 12 वर्षका आनन्द कहार तथा महाराजगंज नगरपालिका 3 75 वर्षीय घोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार बनियाको ज्यान गएको हो। दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा बिहान दुर्घटनास्थल तनावग्रस्त बनेको थियो। अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका 79 वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। श्रेष्ठको हिजो निधन भएको हो। पार्टी केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई सभापति गगन कुमार थापाले पार्टीको झण्डा उडाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीले जनाएको छ। बैठकले आजदेखि 3 दिन केन्द्र प्रदेश र जिल्ला कार्यालयहरूमा आधा झण्डा झुकाउने निर्णय गरेको पनि छ। स्वर्गीय श्रेष्ठ 2048, 2056, 2064 सालको चुनावमा स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य र 2070 सालको संविधान सभा चुनावमा समानुपातिकबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 2 अर्ब रुपियाँको हुन्डी कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। धादिङ घर भई काठमाडौँको नागार्जुन बस्ने 49 वर्षका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो। उहाँका अनुसार केही व्यक्तिहरूले हुन्डी कारोबार गर्दै आएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा रिजाल पक्राउ परेका हुन्। अरू व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता मार्फत 1,89,65,39,454 बराबरको हुन्डीको माध्यमबाट कारोबार गरेको देखिएको एसएसपी जबरालले निकाल्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर। इरानले केही हप्ताभित्रै काँधबाट प्रहार गर्न सकिने चीनमा निर्मित हवाई प्रतिरक्षा क्षेप्यास्त्र लन्चरहरू मध्ये पहिलो खेप प्राप्त गर्ने समाचार संस्था रोइटर्सले जनाएको छ। अमेरिकासँगको द्वन्द्वका बीच इरानले आफ्नो प्रतिरक्षा प्रणाली सुदृढ गरिरहेको छ। 6-7 करोड अमेरिकी डलर मूल्यको यो खरिद कार्य इरानले आफ्ना छोटो दूरीका हवाई प्रतिरक्षा प्रणाली सुदृढ पार्न चालेका अहिलेसम्मका सबैभन्दा ठूला कदमहरू मध्ये हो। अमेरिका र इजरायलसँगको द्वन्द्व शुरू भएपछि इरानको सैन्य अखडा तथा रणनीतिक पूर्वाधारहरूको सुरक्षा गर्ने क्षमतामा रहेका कमजोरीहरू उजागर भएका थिए। यस सम्झौतामा काँधबाट प्रहार गर्न मिल्ने हतियारको खरिद समावेश रहेको खबरमा उल्लेख छ। यसैबीच चीनको विदेश मन्त्रालयले सम्बन्धित प्रतिवेदनहरू पूर्णतया आधारहीन रहेको बताएको छ। चीनले शान्ति प्रवर्धन गर्न र द्वन्द्व अन्त्य गर्न निरन्तर भूमिका निर्वाह गर्दै आएको मन्त्रालयको भनाइ छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग टू श्रृंखला अन्तर्गत घरेलु टोली नेदरल्याण्डसँगको खेलमा नेपालले टस जितेर बलिङ गरेको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 4 ओभर 5 बलको खेल सकिँदा 1 विकेट गुमाएर 16 रन जोडेको छ। नेदरल्याण्डसमा भइरहेको श्रृङ्खलाको यो अन्तिम खेल हो। यसअघि नेपाल लगातार 3 खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। यस्तै नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लिग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ। चार भन्जङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न अवस्थाको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने। स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपीडी सेवा बन्द, माइतीकरमा प्रदर्शन, बिरामीलाई शास्ति। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदूरको ज्यान गयो, कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जना मारिए। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने। अमेरिकासँगको द्वन्द्वका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुदृढ। र लिग टू क्रिकेट श्रृङ्खला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
12: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
13: साली नदीको शिर,
14: मणिचूडको काख,
13: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
14: शान्ति र आनन्दको अनुभूति,
13: भीडभाडबाट टाढा,
14: सहरबाट नजिकै,
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
14: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। चौधरीले 2,26,13,133 रुपियाँ 36 पैसाको अवैध सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अवैध सम्पत्ति जफत प्रयोजनका लागि शैलेन्द्रकी श्रीमती अर्पणा कुमारीलाई पनि आयोगले विपक्षी बनाएको छ। 2065 सालमा सरकारी सेवामा प्रवेश गरेका चौधरीले 2082 साल असारसम्ममा 4,98,68,000 रुपियाँ भन्दा बढीको खर्च तथा लगानी गरेको पाइएको र यसमध्ये 2,26,13,000 रुपियाँ अवैध आमदानी भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। चौधरीले सार्वजनिक सेवामा रहँदा यसको दुरुपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएकाले चौधरीलाई कैद, बिगो, बमोजिम, जरिवाना तथा गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग दाबी गरेको अख्तियारले जनाएको छ। ज्यापू संस्कृति विकास कोषको आयोजनामा काठमाडौँमा ज्यापू दिवस तथा गुरु पूजा कार्यक्रम सम्पन्न भएको छ। नेवार समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो। कार्यक्रममा परम्परागत सिप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका खेल्ने विभिन्न क्षेत्रका गुरूहरूको सम्मान एवं पूजा गरिएको छ। ज्यापू संस्कृति विकास कोषले हरेक वर्ष यो दिवसलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएको छ। काठमाडौँ महानगरपालिकाले माइतीघर क्षेत्रमा पानी जम्ने समस्याको समाधानका लागि ढल सफाई अभियान सुरु गरेको छ। पानीको निकास अवरुद्ध हुने मुख्य कारण मध्ये ढलमा थुप्रिएको फोहोर र अवरोध हटाउन महानगरले ढल तथा म्यानहोल सफा गर्ने काम अघि बढाएको छ। अहिले माइतीघर क्षेत्रमा पानीको सहज निकास सुनिश्चित गर्न ढलभित्र जमेको फोहोर निकाल्ने, अवरुद्ध म्यानहोल खुलाउने तथा निकास मार्गलाई व्यवस्थित बनाउने काम भइरहेको महानगरले जनाएको छ। पटक पटक माइतीघर क्षेत्रको सड़कमा डुबान भएपछि महानगरले अध्ययन गरेको थियो। प्राविधिक अध्ययनले माइतीघरमा पानी जम्ने समस्याको प्रमुख कारण ढल प्रणालीको प्राविधिक कमजोरी, प्राकृतिक जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण तथा ढलमा जम्मा हुने फोहोर रहेको देखाएको छ। लघुवित्त पीड़ितहरूले काठमाडौँको माइतीकर मण्डलामा आज पनि सामूहिक आमरण अनसनलाई निरन्तरता दिएका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा हिजोदेखि अनसन शुरू भएको हो। पीड़ितहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने भन् माग सरकारसँग राखेका छन्। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठय गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीका 46 वर्षीय गणेश बहादुर कार्की, दाङका झगे बिग, चितवनका कमल श्रेष्ठ र काठमाडौँ महानगरपालिका 7 बस्ने शारदा श्रेष्ठ रहेका छन्। गणेशले सर्बिया पठाइदिने भन्दै 1 जनाबाट 1,50,000, झगेले युरोप पठाइदिने भन्दै 3 जनाबाट 30 लाख, कमलले अजरबैजान पठाइदिने भन्दै 1 जनाबाट 4 लाख र शारदाले फ्रान्स पठाइदिने भन्दै 1 जनाबाट 7,50,000 रुपियाँ लिएर सम्पर्कविहीन भएका थिए। काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि माया अस्पतालमा ओपिडी सेवा बन्द, माइतीघरमा प्रदर्शन, बिरामीलाई शास्ति। डिभिजन सड़क कार्यालय भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर, 2,26,00,000 रुपियाँ भन्दा बढी अवैध आमदानी गरेको दावी। र काठमाडौँमा ज्यापू दिवस र गुरु पूजा सम्पन्न। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: कुमारीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज
1: समयको ख्याल राखौं स्वदेश एफएम 93.2 मेगाहर्ज

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्ष 2083-84 लागि 6,55,25,98,000 रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको आयोगको 27 बैठकले उक्त बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो। स्वीकृत बजेटमा नेपाल सरकारबाट विनियोजित 5,99,21,00,000 रुपियाँ र आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रुपियाँ बराबरको स्रोत रहेको बताएको छ। बैठकले गत आर्थिक वर्ष 82-83 असार महसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको 79,85,96,267 रुपियाँ र चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित 35 करोड़ रुपियाँ गरी 1,34,85,96,267 रुपियाँ मध्ये चालु आर्थिक वर्षका लागि 56,04,98,000 रुपियाँ खर्च गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट गठित 5 सदस्यीय उच्चस्तरीय छानबिन टोलीले बुधबार सुनसरीको देवानगंज पुगेर स्थलगत अनुसन्धान शुरू गरेको छ। टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय, सरकारवाला पक्ष तथा प्रत्यक्षदर्शीसँग छलफल गर्दै वास्तविकता बुझ्ने काम गरिरहेको छ। घटनाको पृष्ठभूमि, त्यस यताका सिर्जना भएको अवस्था तथा घटनामा कसको भूमिका, के र जिम्मेवारी रहेको भन्ने विषयमा टोलीले आवश्यक प्रमाण तथा अन्य तथ्य संकलन गरिरहेको छ। संघीय संसदको संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा गुरूप्रसाद वाग्ले तथा डाक्टर राजीव सुब्बाको नाम अनुमोदन गरेको छ। आज सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावित पदाधिकारीको कार्ययोजना र संसदीय सुनवाईपछि उनीहरूको नाम सर्वसम्मत अनुमोदन गरेको हो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाईका लागि प्रस्तावित कार्की, वाग्ले र सुब्बाले समिति समक्ष आफ्नो भावी कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए। आयुक्तद्वय वाग्ले र डाक्टर सुब्बाले मंगलबार, प्रमुख आयुक्त कार्कीले बुधबार समिति समक्ष कार्ययोजना प्रस्तुत गर्दै सांसदले सोधेका प्रश्नको जवाब दिनुभएको थियो। यता राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले 16 वर्ष उमेर पुगेकालाई मतदान गर्न दिने व्यवस्थाको प्रस्ताव गरेको छ। हाल 18 वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ। राष्ट्रपाका प्रमुख सचेतक बुर्ला कोटीले आजको संसदीय सुनवाई समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनवाईमा यस्तो बताउनु भएको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौ।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। हुन्टी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्राप्त गरेको गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा हुन्टी कारोबारमा संलग्न रहेको देखिएपछि धादिङका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरिएको हो। सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता अनुपम शमशेर जवहराका अनुसार रिजालले अन्य व्यक्तिसँग मिलोमतमा व्यक्तिगत बैंक खाता प्रयोग गरी 1,89,65,39,554 बराबरको रकम हुन्डी मार्फत कारोबार गरेको देखिएको छ। र अघिल्लो दिन 4.64 अङ्कले घटेको शेयर बजार बुधबार 7.79 अङ्कले घटेको छ। यो कमीसँगै बजारको परिसूचक नेप्से 2688 अङ्कमा झरेको छ। आजसहित लगातार तेस्रो दिन बजार घटेको हो। कारोबारका क्रममा दिउँसो 12:40 बजे नेप्से दिनभरको अधिकतम अङ्क 2706 अङ्कसम्म पुगेको थियो, तर त्यसपछि ओह्रालो गति अन्तिम समयसम्म कायम रहेको हो। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: बिहानले 5 बजेको छ।
1: समयको ख्याल राखौ।
2: स्वदेश FM 93.2 मेगाहर्ज।

रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सुनसरीमा नेपाली सेनाले हवाई गस्ती गरेको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको हो। सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्न सेनाले आफ्नो तर्फबाट गस्ती गरिरहेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजराम बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार बुधबार अहिलेसम्म सुनसरी क्षेत्र शान्त रहेको छ। कर्फ्यू आदेश जारी भएसँगै नेपाली सेना परिचालन भएर फिल्डमा खटिएको थियो। बुधबार हवाई गस्ती पनि गरेसँगै पैदल र हवाई दुवै मार्फत सेनाले शान्ति सुव्यवस्था कायम गर्ने प्रयास गरेको छ।

प्रहरीले ड्रोन मार्फत कप्तानगंजको वस्तुस्थिति बुझ्ने काम गरिरहेको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूह बीच भएको विवादपछि स्थिति नियन्त्रणमा लिन भन्दै सुरक्षाकर्मीले चलाएको गोलीबाट कप्तानगंजका 24 वर्षीय ओमप्रकाश मेहताको आइतबार राति मृत्यु भएको थियो। एउटा पक्षले झण्डा नहटाएको र अर्को पक्षले चर्को आवाजमा डीजे बजाएको विषयमा विवाद हुँदा दुई समूह बीच झडप भएको र स्थिति नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्दा एकजनाको मृत्यु भएको दावी सुरक्षा निकायको छ। दस साउन मध्यरातदेखि अशान्त बनेको सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंज घटनाको विषयलाई लिएर सुरक्षा निकायले साझा धारणा बनाएका छन्। कप्तानगंज घटनाको बसिटा नजिकैका छिमेकी जिल्ला हुँदै पश्चिम तराईसम्म पुग्ने जोखिम देखिएपछि यसबारे सुरक्षा निकायले विश्लेषण गर्दै साझा धारणा बनाएका छन्। सुरक्षा निकायले निकालेको आफ्नो विश्लेषण हुन सक्ने सम्भावित घटना र त्यसलाई न्यूनीकरण गर्न अविलम्ब गर्नुपर्ने रणनीतिबारे उनीहरूले गृहमन्त्रीलाई ब्रिफिङ गराएको जनाएका छन्। कप्तानगंज घटना को असर नजिकैको मोरङ सप्तरी सिरा धनुषा लगायतका जिल्लामा फ्याटफुट देखा पर्न थालेपछि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख गृहमन्त्री सुदन गुरुङ गृह सचिव राजकुमार श्रेष्ठ लगायत बीच छलफल भएको थियो। छलफलमा सहभागी एक अधिकारीका अनुसार सोमबारको बैठकमा अलि आक्रमक देखिनुभएका गृहमन्त्री गुरुङ मंगलबार नम्र देखिनुहुन्थ्यो। उक्त छलफलमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, नेपाली सेनाका प्रतिनिधि लगायतको उपस्थिति थियो। संघीय संसदको संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा गुरूप्रसाद वाग्ले तथा डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समिति समक्ष उहाँहरूको आफ्नो भावी कार्ययोजना प्राथमिकता र अवधारणा प्रस्तुत गर्दै सांसदहरूले उठाएका प्रश्नको जवाब दिएपछि नियुक्तिका लागि बाटो खुला भएको हो। सुनवाईका क्रममा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन प्रणालीलाई थप विश्वसनीय र प्रविधि मैत्री बनाउने, निर्वाचनमा प्रविधिको उच्चतम प्रयोग गर्ने तथा मनी मसल र मेसिनरीको दुरूपयोग नियन्त्रण गर्दै स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्ष 2083-84 का लागि 6,55,25,98,000 रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र सावालिनको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27 बैठकले उक्त बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो। स्वीकृत बजेटमा नेपाल सरकारबाट विनियोजित 5,99,21,00,000 रुपियाँ र आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रुपियाँ बराबरको स्रोत रहेको बताइएको छ। र सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै मुख्य रजिस्ट्रारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले प्रचलित कानून अनुसार गोपनीय राख्नुपर्ने विषय, बन्द इजलासबाट सुनवाई हुने विषयवस्तुलाई प्रत्यक्ष प्रसारण नगर्नुपर्ने अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतले मुद्दाका कुनै पनि पक्ष वा उनीहरूका कानून व्यवसायीले गोपनीयता कायम गरियोस् र प्रत्यक्ष प्रशासन नगरियोस् भन्ने अनुरोध गरेका विषयको मुद्दाको सुनवाई समेत प्रत्यक्ष प्रसारण हुने छैन। त्यसबाहेक अदालत वा इजलासले प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहराएका विषय वा मुद्दाको सुनवाई पनि प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतले आफ्नो प्रशासनलाई अन्तरिम आदेश जारी गरेको हो। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चरी हालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ निशुल्क परामर्शका लागि 9855 58 369 9846243411 र 9142076704
5: तपाईँ उत्कृष्ट तपाईँको विचार तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
6: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
7: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
8: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872 र 9605068852
9: हेलो
10: हेलो बुढी के छ खबर
9: ठिकै छ चलेकै छ
10: ल भिडियो अन गर् त तलाई हेरम
9: भिडियो अनै छ त देख्नु भएन र
10: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
9: माडीको नेट यस्तै त हो नि
10: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
11: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
4: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028 40 साथै 24 घन्टा हटलाइन नम्बर 01597006
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73099 98074 46182

0: घिउकुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको अखति साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: इट्स 6 o'clock अहिले 6 बजेको छ
4: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
5: अहिले देलुकीको
6: स्वदेश एफएम 93.2 मेगाहर्ज
7: प्रोडक्ट्स प्रालीको हो
8: राष्ट्रको शान किसान
7: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, समस्याको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने।
0: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीलाई शास्ति, स्वास्थ्य सेवा सुनिश्चित गर्न माग।
2: तिनवटा अस्पताल पुग्दा पनि काठमाडौँमा उपचार गराउन चाहिँ गाह्रो छ। दीर्घ रोगी र इमर्जेन्सी चाहिँ चिकित्सकले हेरिदिनु पर्छ भनेर चिकित्सकलाई पनि सल्लाह दिन चाहन्छु।

0: नेपालमा बाघको संख्या बढेर 429 पुग्यो। चार वर्षमा 74 थपिए। संख्या बढेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती।
1: जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड भन्दा तल झर्यो। विदेशी बासिन्दाको संख्या भने अहिलेसम्म के उच्च।
0: र लिग टू क्रिकेट श्रृङ्खलामा नेदरल्यान्डसँगको खेलमा नेपाल बलिङ गर्दै निजी क्षेत्रलाई सेयर बेच्ने गरी ल्याएको फिफाको व्यापारिक योजनाको चौतर्फी विरोध।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। गएको आइतबार दुई समूह बीच झडप भएपछि अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख भएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूको संयुक्त प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो। झडपको क्रममा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएपछि स्थिति बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित पालिकाहरूमा अनिश्चितकालीन कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। अहिले अवस्था सामान्य बनाउन पालिकामा सर्वपक्षीय सद्भाव बैठकहरू भइरहेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार हरिनगर र भोकराहा नर्सिङ गाउँपालिकामा आयोजना गरेको सर्वपक्षीय बैठकमा शान्ति सुरक्षा कायम राख्ने सहमति भएको छ। प्रशासनले प्रभावित पालिकाका जनप्रतिनिधि र विवादमा संलग्न दुवै पक्षसँग छुट्टा छुट्टै छलफल गरिरहेको छ। घटनापछि हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले बाँके, कपिलवस्तु र मधेसका अरू जिल्लाहरूसँग पनि निरन्तर समन्वय र सुरक्षा समीक्षा गरिरहेको मन्त्रालयका प्रवक्ता आनन्द काफले जानकारी दिनुभयो। आज सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंज र सेनाले हवाई गस्ती पनि गरेको छ।
0: यसैबीच प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपील गरेका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव, भाइचारा र सहअस्तित्व कायम राख्न सबै पक्षसँग आग्रह गरेको हो। बैठकपछि जारी सात बुधे अपीलमा लोकतान्त्रिक व्यवस्थामा देखिने जुनसुकै जटिल समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने उल्लेख छ। दलहरूले नागरिकहरूलाई कुनै पनि उत्तेजना वा अवाञ्छित गतिविधिमा संलग्न नहुन र आफ्ना मागहरू संयमित भई शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन्। सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला र पालिका तहमा तत्काल सर्वपक्षीय बैठक आयोजना गरी नागरिक स्तरमा विश्वासको वातावरण बनाउन आफ्ना समितिहरूलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै सामाजिक सञ्जालमा फैलन सक्ने भ्रामक सूचना र अपवाहले स्थिति थप जटिल बनाउन सक्ने भन्दै जिम्मेवार बनेर सामाजिक सञ्जाल प्रयोग गर्न र संचार माध्यमलाई तथ्यपरक सूचना मात्रै सम्प्रेषण गर्न अपील गरिएको छ। बैठकमा राष्ट्रवाद सभापति रवि लामिछाने, नेपाली कंग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल लगायत 9 दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
1: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेका लागि राहत प्रदान गर्ने भएको छ।

0: हिक्मतकार के लिए आज आह्वान गर्नुभएको सर्वदलीय बैठक में दिएको जानकारी अनुसार घटना में ज्यान गुमाउने को परिवार 2,00,000 रुपया र घर पसल साथै अन्य आगजनी पीड़ित परिवार र घाइतेहरूलाई 50,000 रुपया का दरले राहत दिइनेछ। सर्वदलीय बैठक ले 8 मुद्दे निर्णय गर्दै सबैलाई संयमता अपनाउन सद्भाव कायम राख्न अपील पनि गरेको छ। सामाजिक सद्भाव र सांप्रदायिक एकता कायम गर्न राजनीतिक सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक योजना गरी सद्भाव अभिवृद्धि का कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
1: वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र पर्सा प्रशासनको व्यवहारप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ। हिजोदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन थालेको संघले आज पनि सेवा बन्द गरेको हो। आज स्वास्थ्यकर्मीहरूले माइतीघरमा प्रदर्शन समेत गरेका छन्। हिजो र आज दुई दिनसम्म ओपिडी सेवा पूर्ण रूपमा ठप्प हुँदा बिरामी र उनीहरूका आफन्त मारमा परेका छन्। ललितपुरको पाटन अस्पतालमा उपचार गराउन आएका बिरामीसँग भेटेपछि महेश गेवालीको रिपोर्ट।
2: सधैं सयौं बिरामीको चापले भरिने पाटन अस्पताल आज भने सुनसान जस्तै छ। ओपिडीको टिकट काउन्टर, फार्मेसी, पैसा तिर्ने काउन्टर, ल्याब परीक्षण, एक्सरे र नाक कान घाँटी लगायतका विभाग बन्द छन्। ओपिडी सेवा बन्द भएकाले आकस्मिक कक्ष अगाडि केही चहल पहल छ। हेटौडाकी कल्पना लामा भाउजूको उपचार गराउन आउनु भएको छ। बाथरोगको उपचारका क्रममा गरिएको परीक्षणको रिपोर्ट देखाउनु पर्ने भए पनि सुरक्षा गार्डले टिकट नपाइने जानकारी दिए। त्यसपछि मुख्य ढोकामा टाँसिएको सूचना पढेर उहाँले ओपिडी सेवा बन्द रहेको थाहा पाउनुभयो।
3: अब अनिश्चितकालीन भनेको छ, कसलाई बुझ्ने कि यहाँ कसैले पनि बताउँदैन, बुझ्दाखेरि कसैले राम्रोसँग नभन्दो रहेछ कि यहाँ। अब डक्टरको नम्बर पनि हामीलाई मिल्दैन रहेछ है, डक्टरको क्लिनिक पनि कहाँ हो हामीलाई थाहा छैन। अब हामीले त यहीँ देखाउनु पर्यो, बिरामीलाई चाहिँ गाह्रो पनि भयो। अब एक दुई दिन भनेर आएको हुन्छ, गाह्रो परेर आउँदाखेरि छैन डक्टरै छैन, अब बिरामीहरू त मर्नु सिवाय के गर्ने त। अब यस्तो अवस्था भएपछि त
2: काठमाडौँ को बानेश्वर बस्ने पाल्पाका जीवन खनाललाई मुटु र ढाडको समस्या छ। उहाँ कार्यालयबाट 12:30 बजे आधा दिनको बिदा लिएर सिभिल अस्पताल पुग्नुभयो। तर अस्पताल पुगेपछि बल्ल बन्द रहेको थाहा पाउनुभयो। त्यसपछि उहाँ वीर अस्पताल पुग्नुभयो, तर त्यहाँ पनि आकस्मिक सेवा बाहेक अरू सेवा बन्द रहेको थाहा भयो। तर के कारणले भनेर कसैले बताएनन्। अन्तत उहाँ पाटन अस्पताल पुग्नुभयो। पाटनमा पनि सुरक्षा गार्डले गेटबाटै फर्काइदिए। संघीय राजधानीका सबै ठुला अस्पतालमा उपचार नपाउँदा उहाँ निराश भएर फर्किनुभयो।
4: तिनवटा अस्पताल पुग्दा पनि काठमाडौँ सदरमुकाममा उपचार गराउन चाहिँ गाह्रो छ। एकातिर बिदा जाने अनि अर्को काम डबल गर्ने अनि औषधि उपचारको औषधि खान नपाइने, मलाई उभिन पनि गाह्रो भएको छ। आज त मलाई मुटुको समस्याले मेरो हार्ट एट्याक बिचमा आइदियो भने पनि मलाई उपचार गर्ने ठाउँ कहीँ पनि देखिएन भने मेरो त आज त सरकारबाट हत्या हुने अवस्था देखियो। दीर्घ रोगी र इमर्जेन्सी चाहिँ चिकित्सकले हेरिदिनु पर्छ भनेर चिकित्सकलाई पनि सल्लाह दिन चाहन्छु।
2: दोलखाको भीमेश्वर नगरपालिकाबाट आउनुभएका मोहन बहादुर चौलागाईको समस्या अझै जटिल छ। आज बिहान निरन्तर फलोअप, हाड जोड्नेको उपचार र थाइराइड जाँचका लागि उहाँ वीर अस्पताल पुग्नुभयो। तर त्यहाँ बन्द भएपछि उहाँ पनि पाटन अस्पताल नै आउनुभयो। टाउको दुख्ने र सुन्निने समस्या देखिएकोले आजै डाक्टरलाई देखाउनु पर्ने, तर न वीरमा उपचार भयो न पाटनमा। काठमाडौँमा कोही नभएकाले अहिले उहाँ बागबजारको एक होटेलमा दैनिक 500-700 रुपियाँसम्म तिरेर बसिरहनु भएको छ। काठमाडौँ आएको एक हप्ता बितिसक्दा पनि उपचार भने हुन सकेको छैन।
5: बन्द गर्नु चाहिँ नपर्ने हो, किनभने जस्तै अब म दोलखाबाट आइतबार आएको, अब लजमा बस्नु पर्छ अनि यत्रो यत्रो दिन बसेर साह्रै मार्ग पर्यो। एक दोस्रो, अब अस्तिदेखि घरमा त्यो टाउको भुर्याउने काम गरेको, अब यत्रो दिन आइसकेँ उपचार हुन सकेन भने त गाह्रो भयो नि त। त्यो क्लिनिकसँग सम्बन्ध भइदिएको भए उत्रिखेरि मेरो उपचार हुन्थ्यो होला, अहिले त अब एक हप्ता बित्त नै उपचार नहुने भयो नि त, अप्ठ्यारो भइरहेछ।
2: एकातिर काठमाडौँमा राम्रो उपचार पाइन्छ भनेर टाढा टाढाबाट आएका बिरामीले बेलैमा उपचार नपाउँदा शास्ती भोग्नु परेको छ। त्यसैमाथि स्वास्थ्य उपचार संविधानले प्रत्याभूत गरेको मौलिक हक हो, तर पटक पटक अस्पतालको सेवा बन्द गर्ने जस्ता घटनाले सरकार सेवा सुनिश्चित गर्न सक्षम नरहेको प्रष्ट देखिन्छ। चिकित्सकमाथि भएको आक्रमणको उचित छानबिन हुनुपर्छ, तर हजारौं बिरामीलाई दुःख दिएर सेवा नै ठप्प पार्ने निर्णय पनि सही होइन। श्रीमतीको उपचार गर्न पाटन अस्पताल आउनुभएका कुपन्डोलका सुरज श्रेष्ठ।
6: पब्लिकलाई दुःख पाउने मेलो मात्र भयो नि त होइन, अब त्यही गभर्मेन्टमा चाहिँ बन्द छ, प्राइभेट चाहिँ खुल्लै नै छ नि त फेरि त्यो पार्ट त डेफिनेटली पनि पब्लिक।

0: त्यतिकै इन्टरटेनमेन्टको लागि आउने होइन नि त, हेल्थ र एजुकेसनको पार्ट त सिरियस केसै हो नि होइन र हेल्थ सन्चो नभएपछि मात्र आउने हो, त्यतिकै डुल्ने आउने होइन, बन्द हुने भन्दा पनि सर्टेन पार्टहरू खोलेर उहाँहरूको के मागहरू छ जुनसँग छ त्यो सरकार अथवा संस्था बसेर चाहिँ फाइनलाइज गर्दाखेरि सबैजना जनताहरू मारमा पर्दैन कि जस्तो लाग्छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: NBL सर्वसुलभ आवास कर्जा,
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दिवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, समस्याको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने, घटनामा ज्यान गुमाउने परिवारलाई कोशी प्रदेश सरकारले 2,00,000 रूपियाँ दिने, देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीलाई शास्ति स्वास्थ्य सेवा सुनिश्चित गर्न माग लगायतका खबर प्रस्तुत
6: गर्यौं। नेपालमा वयस्क बाटे बाघको संख्या बढेर 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्लो राष्ट्रिय बाघ गणनाको अन्तिम नतिजा विश्व बाघ दिवसको अवसरमा आज सार्वजनिक गरेको हो। यसअघि सन् 2022 355 बाघ रहेकामा 4 वर्षको अवधिमा 74 थपिएका छन्। नयाँ तथ्याङ्क अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा 145 बाघ भेटिएका छन्। यस्तै बर्दियामा 112, पर्सामा 71, बाँकेमा 51 र शुक्लाफाडा क्षेत्रमा 50 बाघ रहेका छन्। गएको पुस 1 वैशाख 10 गतेसम्म क्यामेरा ट्राफिङ प्रविधिबाट यो गणना गरिएको विभागले जनाएको छ। तथ्याङ्क अनुसार उत्साहजनक वृद्धि देखिए पनि बाघ पाइने क्षेत्रका स्थानीय पालिका र संरक्षण कर्मीहरू भने मानव बाघ द्वन्द बढ्नेमा चिन्तित छन्। सन् 2010 2024 बाघको आक्रमणबाट 141 ज्यान गुमाइसकेका छन्। पछिल्ला वर्षहरूमा सचेतना र द्वन्द न्यूनीकरणका कार्यक्रमले घटनाकै कम भए पनि जोखिम अझै कायमै छ। विज्ञहरूका अनुसार बाघको संख्या वृद्धि एकातिर खुसीको कुरा भए पनि हाम्रा निकुञ्जहरूले धेरै संख्या थेग्न सक्छन् या सक्दैनन् भन्ने प्रश्न उठेको छ। त्यसैले स्थानीय समुदायलाई संरक्षण जोड्दै आहार र वासस्थानको उचित व्यवस्थापन गरेर मानव बाघ द्वन्द घटाउनु नै अबको प्रमुख चुनौती बनेको छ। बाघ संरक्षणको महत्वबारे सचेतना जगाउन हरेक वर्ष जुलाई 29 विश्व बाघ दिवस मनाइन्छ।
1: सरकारले 9 विधेयकलाई संघीय संसद समक्ष पेश गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी 2076 संशोधन गर्न बनेको विधेयक पनि पेश गर्न अनुमति दिए। यस्तै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी संशोधन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न अनुमति दिएको प्रवक्ता पोखरेलले बताउनुभयो।
6: संसदीय सुनाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा आयुक्त पदमा गुरु वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिश भएका तीनजनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो। प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनवाई हिजो भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनवाई आज भएको थियो। समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित नामहरू सर्वसम्मतिले अनुमोदन भएको घोषणा गर्नुभयो।
1: सर्वोच्च अदालतले चारवटा प्रकृतिका मुद्दाका सुनवाईमा प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले प्रचलित कानून अनुसार गोपनीय राख्नुपर्ने विषय बन्द इजलासबाट सुनवाई हुने विषयवस्तुहरूलाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको हो। हालै विशेष अदालत, उच्च अदालत जनकपुर र केही उच्च अदालतले प्रत्यक्ष प्रसारण गरेका थिए। यस्तै सर्वोच्चले पनि संवैधानिक इजलासको लाइभ प्रसारण गरिरहेको थियो। यस्तै प्रत्यक्ष प्रसारण गरिएका अन्य कार्यवाहीहरूलाई अनुचित रूपमा सम्पादन तोडमोड वा दिग्भ्रमित गरी बनाएका भिडियो क्लिप पनि प्रसारण नगर्न नगराउन अदालतले आदेश दिएको छ। सर्वोच्चका अनुसार प्रचलित नेपाल कानून अनुसार गोपनीयता कायम गर्नुपर्ने मुद्दा, बन्द इजलासबाट सुनवाई गर्नुपर्ने मुद्दा, मुद्दाका पक्षीय विपक्षी तथा निजतर्फबाट कानून व्यवसायले गोपनीयता कायम गरियोस्, प्रत्यक्ष प्रसारण नगरियोस् भनी अनुरोध गरेको मुद्दा र अदालत इजलासबाट प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहराएका विषयको पनि प्रत्यक्ष प्रसारण गर्न पाइने छैन।
6: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर साईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नेपाली कम्युनिष्टवादी नेकपाका संसद दलका नेता समेत रहनुभएका साईले आज प्रदेश प्रमुख एगेराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। उहाँ कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्री बन्नुभएको छ। साईले हिजो नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन 21 सांसद आवश्यक पर्छ। साईलाई नेकपाका 14 र एमालेका 10 गरी 24 सांसदको समर्थन छ। उहाँले आजै पदभार सम्हाल्नु भएको छ। एमालेका यमलाल कण्डेलले राजीनामा दिएपछि साई मुख्यमन्त्री नियुक्त हुनुभएको हो।
1: नेपाली काँग्रेसले वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्व प्रधानमन्त्री समेत रहेका 79 वर्षका श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। श्रेष्ठको ललितपुरको जावलाखेलमा रहेको हेलिस अस्पतालमा हिजो निधन भएको थियो। पार्टी केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई सभापति गगन कुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको पार्टीले जनाएको छ। बैठकले आजदेखि 3 दिन केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको छ।
6: कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जनाको ज्यान गएको छ। तौलिहवा बहादुरगंज फुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका नम्बर 2 गैठवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार आज बिहान 7:15 बजेतिर तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय 12 वर्षका आनन्द कोहार तथा महाराजगंज नगरपालिका 3 का 75 वर्षीय घोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार बानियाको ज्यान गएको हो।
1: निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदुरको ज्यान गएको छ। कोहलपुर नगरपालिका नम्बर 3 शान्ति टोलमा दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर 3 का कालु थारू, प्रकाश थारू र बिजा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदुरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ।
6: यस्तै झापामा आफ्नै बारीमा हात्ती धपाउन लगाएको विद्युतीय तार छोएपछि करेन्ट लागेर 1 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नम्बर 4 की 65 वर्षीय सन्ज्योति लिम्बूको ज्यान गएको हो। बिहान 9 बजेतिर भएको घटनामा लिम्बूको घटनास्थलमै ज्यान गएको हो। परिवारका सदस्यले करेन्ट लागेर लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
8: थप जानकारी लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले झण्डै 2 अर्ब रुपियाँको हुन्डी कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। धादिङ घर भई काठमाडौँको नागार्जुन बस्ने 49 वर्षका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो। उहाँका अनुसार केही व्यक्तिहरूले हुन्डी कारोबार गर्दै आएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा रिजाल पक्राउ परेका हुन्। अरू व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता मार्फत 1,89,65,39,454 रुपियाँ बराबरको हुन्डीको माध्यमबाट कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ।
5: सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। चौधरीले 2,26,13,000 रुपियाँ अवैध सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अवैध सम्पत्ति जफत प्रयोजनका लागि शैलेन्द्रकी श्रीमती अर्पणा कुमारीलाई पनि आयोगले विपक्षी बनाएको छ। 2065 सालमा सरकारी सेवामा प्रवेश गरेका चौधरी 2082 साल असारसम्ममा 4,98,68,000 रुपियाँ भन्दा बढी आमदानी तथा खर्च गर्न सफल भएका थिए। यसमध्ये 2,26,13,000 रुपियाँ अवैध आमदानी गरेको पाइएको अख्तियारको विज्ञप्तिमा भनिएको छ।
6: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 7.79 अङ्कले घटेर 2,688.88 बिन्दुमा झरेको छ। नेप्से हिजो 4 र अस्ति 33 अङ्कले ओह्राल लागेको थियो। आज म्युचुअल फण्ड र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 186 कम्पनीको शेयर घटेकामा 78 बढेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,42,00,00,000 कारोबार भएकामा आज 343 कम्पनीका 97,77,000 किता सेयर 4,02,00,00,000 रुपियाँमा किनबेच भएको छ।
5: आज गुरु पूर्णिमा आफूलाई शिक्षा र मार्ग निर्देश गर्ने गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरी देशभर मनाइएको छ। अज्ञानताबाट ज्ञानको प्रकाश तप डोड्याउने व्यक्तिलाई गुरु मानिने धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार आजको दिनको विशेष महत्व रहेको छ। आजका दिन विद्यार्थी तथा अनुयायीहरूले आफ्ना गुरुलाई भेटेर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने प्रचलन छ। यसै दिनलाई महर्षि वेद व्यासको जन्म जयन्तीको रूपमा व्यास जयन्तीको रूपमा पनि मनाउने गरिन्छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले व्यासलाई आदि गुरुका रूपमा सम्मान गर्दछन्। गुरु शिष्यको अटुट सम्बन्ध र गुरुको महिमालाई आत्मसात गर्दै सामाजिक सञ्जालहरूमा समेत बिहानदेखि शुभकामना आदान प्रदान भइरहेको छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। जापानी नागरिकको जनसङ्ख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झरेको छ। यस वर्षको जनवरी 1 सम्ममा जापानी नागरिकको जनसङ्ख्या 11,97,36,483 कायम भएको आज सार्वजनिक भएको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्भाले जनाएको छ। आन्तरिक मामिला तथा संचार मन्त्रालयको तथ्याङ्क अनुसारको संख्या अघिल्लो वर्षको तुलनामा 9,17,000 घटेको छ। सन् 1968 तुलना योग्य तथ्याङ्क उपलब्ध हुन थाले यता यो सबैभन्दा ठूलो गिरावट हो। जापानका 47 प्रशासनिक क्षेत्रहरूमध्ये टोकियोमा मात्र जापानी नागरिकको संख्या 0.09% वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यसैबीच विदेशी बासिन्दाहरूको संख्या 3,54,000 बढेर 40,31,159 पुगेको छ। यो संख्या सन् 2013 मन्त्रालयले तथ्याङ्क संकलन गर्न थाले यता सबैभन्दा धेरै रहेको खबरमा उल्लेख छ। जापानमा विदेशी बासिन्दाहरू समेत कुल जनसङ्ख्या 12,37,67,642 पुगेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै 5,63,000 कम हो। टोकियो, चिबा र ओसाका प्रशासनिक क्षेत्रहरूमा मात्र जनसङ्ख्या वृद्धि देखिएको थियो।
5: नेपाल दर्पणमा अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग टू श्रृङ्खला अन्तर्गत घरेलु टोली नेदरल्यान्डसँगको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले ताजा अवस्थामा 48 ओभर 5 बलको खेल सकिँदा 8 विकेट गुमाएर

0: 217 रन बनाएको छ। नेदरल्याण्डमा भइरहेको श्रृङ्खलाको यो अन्तिम खेल हो। यसअघि नेपाल लगातार तीन खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र दोस्रो खेलमा 3 रनले पराजित भएको थियो। यस्तै नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लिग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ।
1: आइसिसी T20 ब्याटिङ वरियतामा भारतका 15 युवा ब्याटर वैभव सूर्यवंशीले एकपटक 230 स्थान सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा सूर्यवंशी 230 स्थान सुधार गर्दै करियरकै उत्कृष्ट 48 स्थानमा उक्लिएका छन्। हरारेमा घरेलु टोली जिम्बावेसँगको 3 खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा सूर्यवंशीले 151 रन बनाएका थिए। उनले श्रृङ्खलाकै उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए। T20 ब्याटिङ वरियताको शीर्षमा भारतका इशान किशन, दोस्रोमा पाकिस्तानका साहिबजादा फरहान र तेस्रो स्थानमा भारतकै अभिषेक शर्मा छन्। यो वरियतामा नेपालका गुलशन झा 5 स्थान सुधार गर्दै 97 स्थानमा उक्लिएका छन्। T20 बलिङ वरियताको शीर्षमा अफगानिस्तानका राशिद खान, दोस्रोमा पाकिस्तानका अब्रार अहमद र तेस्रो स्थानमा इङ्ल्याण्डका आदिल रसिद रहेका छन्। यो वरियतामा नेपालका कुनै पनि खेलाडीले सुधार गरेका छैनन्। T20 अलराउन्डर वरियतामा नेपालका दिपेन्द्र सिंह एरी 1 स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन्। यो वरियतामा जिम्बाब्वेका सिकन्दर राजा शीर्ष र पाकिस्तानका सैम अयुब दोस्रो स्थानमा छन्।
0: र विश्व फुटबल महासंघ फिफाले आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न नयाँ कम्पनी स्थापना गरी त्यसको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने योजना अघि सारेपछि विवाद सृजना भएको छ। फिफाले फिफा फरवर्ड इन्टरप्राइजेस नामको नयाँ कम्पनी मार्फत फुटबलका सम्पूर्ण व्यापारिक कामहरू हेर्ने लक्ष्य राखेको छ। कम्पनीको 21% हिस्सा 4 अर्ब 20 करोड डलरमा निजी लगानीकर्तालाई बेच्ने र बहुमत हिस्सा भने फिफाकै नियन्त्रणमा राख्ने योजना छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसबाट प्राप्त रकम सदस्य राष्ट्रहरूको विकास बजेट 3 गुणाले बढाउन प्रयोग गर्ने बताउनु भएको छ। यस योजना अनुसार हरेक सदस्य देशले विशेष आयोजनाका लागि तत्कालै थप 2 करोड डलरसम्म पाउनेछन्। तर यो कदमको युरोपेली फुटबल निकाय युईएफए र बेलायती राजनीतिज्ञ लगायतले तीव्र आलोचना गरेका छन्। युईएफएले फुटबलको आत्मा र व्यवस्थापन बिक्रीको विषय नभएको भन्दै फिफा मालिक नभई संरक्षक मात्र रहेको टिप्पणी गरेको छ। उत्तर अमेरिकी फुटबल महासंघले पनि छलफल नगरी योजना ल्याएकोमा आपत्ति जनाएको छ। आलोचकहरूले यो कदम इन्फान्टिनोले आउँदो चुनाव जित्नका लागि पैसा बाँड्ने दाउ भएको र नयाँ कम्पनीको प्रमुख बनेर आफ्नै तलब 10 गुणासम्म बढाउन खोजेको आरोप लगाएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: देवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, समस्याको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वसदीय संवाद गर्ने।
0: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीलाई शास्ति, स्वास्थ्य सेवा सुनिश्चित गर्न माग।
1: नेपालमा बाघको संख्या बढेर 429 पुग्यो, 4 वर्षमा 74 थपिए। संख्या बढेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती।
0: जापानी नागरिकको जनसङ्ख्या 42 वर्षमा पहिलो पटक 12 करोड भन्दा तल झर्यो, विदेशी बासिन्दाको संख्या भने अहिलेसम्मकै उच्च।
1: र लिग टू क्रिकेट श्रृङ्खलामा नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै निजी क्षेत्रलाई सियर बेच्ने गरी ल्याएको फिफाको व्यापारिक योजनाको चौतर्फी विरोध।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

विश्व बाघ दिवसको अवसरमा बाघ संरक्षण सम्बन्धी अन्तर्क्रिया एवं युवा सचेतना कार्यक्रम सम्पन्न। देवघाटमा निर्माण गरिएको शब्दाह गृह सार्वजनिक निजी साझेदारी ढङ्गमा सञ्चालन गरिने

नेपाल टेलिकमका सबै टावरमा विद्युत सेवा पुर्याउन सञ्चार मन्त्रीको निर्देशन। हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एकजनाको मृत्यु। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेटवार्ता। निर्वाचन आयोगको प्रमुख आयुक्त कार्के सहित दुई आयुक्तको नाम अनुमोदन। र स्वास्थ्य मन्त्रालयमा आन्दोलनरत चिकित्सक र सरकार बीच वार्ता, आज सहमति गर्ने तयारी। बाँकीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फँसेर तीनजना मजदुरको ज्यान गयो। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा। विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा मानव वन्यजन्तु सह अस्तित्व प्रबन्धन तथा बाघ संरक्षण सम्बन्धी अन्तर्क्रिया एवं युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत दिलबहादुर पूर्जापुनको अध्यक्षता तथा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बाघ संरक्षण र मानव वन्यजन्तु सह अस्तित्वका विविध पक्षबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले नेपालमा बाघ संरक्षणको वर्तमान बाघको पारिस्थितिक महत्व, वासस्थान संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा संरक्षणमा स्थानीय समुदाय भूमिका बारे जानकारी गराएका थिए। कार्यक्रममा निकुञ्जका कर्मचारी, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वनका प्रतिनिधि, प्राकृतिक पथ प्रदर्शक, संरक्षण कर्मी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। देवघाटमा निर्माण गरिएको शब्दाह गृह सार्वजनिक निजी साझेदारी ढंगमा सञ्चालन गरिने भएको छ। शब्दाह गृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो। सघन शहरी तथा भवन निर्माण आयोजनाको निर्माण आयोजनाले निर्माण गरिएको उक्त शब्दाह गृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ। प्रयोगशालाका निर्देशक नारायण बहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिनुभयो। गत वर्षहरू 1,35,00,000 केमिकल खरिदका लागि विनियोजन भएको रकममा ₹20,00,000 अपुग भएकाले प्रयोगशाला बन्द भएको उहाँले बताउनुभयो। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सैया र जनशक्ति अभाव भएपछि क्यान्सरका कोशिका मार्ने महत्त्वपूर्ण औषधि किमो लगाउन बिरामीलाई 5 दिनसम्म पालो पर्खिनुपर्ने अवस्था आएको छ। अस्पतालमा दैनिक करिब 300 बिरामी किमोका लागि सेवा लिन आउने भए पनि करिब 200लाई मात्र किमो दिन सकिएको छ। 150 सैया किमोका लागि छुट्याइएको छ। केही बिरामीलाई किमो दिएपछि छोटो समयमा घर पठाउन सकिने भएकाले त्यही सैयामा अर्को बिरामीलाई किमो दिने गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेटवार्ता गर्नुभएको छ। अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन चितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो। भेटका क्रममा अध्यक्ष दाहालले मुलुकको समसामयिक राजनैतिक परिस्थिति र राष्ट्रिय सभामा भइरहेका विभिन्न संसदीय गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो। संसदीय सुनवाई समितिबाट निर्वाचन आयोगका प्रमुख आयुक्त सहित अन्य दुईजना आयुक्तको नाम अनुमोदन गरेसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ। बुधबार बसेको सुनवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरूमा गुरूप्रसाद वाग्ले तथा डाक्टर राजीव सुब्बाको नाम अनुमोदन गरेको हो। संसदीय सुनवाई समितिबाट अनुमोदन भएसँगै उनीहरूले नियुक्तिको बाटो खुला भएको छ। आन्दोलनरत चिकित्सक र सरकार बीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता चलेको छ। वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको र सहमति गर्ने प्रयास भइरहेको स्रोतको भनाइ छ। वीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत 54 वर्षीय राजकुमार पटेलको मृत्युपछि आफन्त र स्थानीयले गरेको तोडफोड तथा चिकित्सकमाथिको कुटपिटको घटनालाई लिएर देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार बसेको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ। तर सुनसरीमा घटेको घटनालाई लिएर सरकारले के निर्णय गर्यो भन्ने बारे खुलाइएको छैन। घटनाका पीड़ितलाई राहत तथा क्षतिपूर्तिको घोषणा गर्ने अपेक्षा गरिए पनि सरकारले उक्त विषयमा कुनै औपचारिक जानकारी सार्वजनिक नगरेको हो।
सरकारले विभिन्न विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, संक्रामक रोग तथा पशु ऐन सम्बन्धी विधेयक पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वानिसले तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरमा अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यस्तै बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा खेदराज दाहाललाई मनोनित गर्ने निर्णय गरेको छ। सरकारले मुलुकको यातायात क्षेत्रलाई प्रविधि मैत्री, सुरक्षित, हरित र व्यवस्थित बनाउने लक्ष्यका साथ राष्ट्रिय यातायात नीति 2083 पनि स्वीकृत गरेको छ। बुधबार पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद बैठकले उक्त नयाँ नीति स्वीकृत गरेको हो। यसै गरी 2.5 दशक अघि कार्यान्वयनमा आएको राष्ट्रिय यातायात नीति 2058 पूर्ण रूपमा खारेज भएको छ। संघीय संसदको संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा गुरूप्रसाद वाग्ले तथा डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित पदाधिकारीलाई कार्ययोजना र संसदीय सुनवाईपछि उनीहरूको नाम अनुमोदन गरेको हो। सरकारले देशको सेवा क्षेत्रको निर्यात प्रवर्धन गर्दै चुलिदो सेवा व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यका साथ सेना सेवा व्यापार सम्बन्धी राष्ट्रिय एकीकृत रणनीति 2083 ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको उक्त रणनीतिले नेपालको अर्थतन्त्रमा उच्च सम्भावना बोकेका सूचना, प्रविधि, पर्यटन र जलविद्युत जस्ता क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएको समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युती प्रणाली जडान गर्न सम्बन्धित निकाय बीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन्। संचार मन्त्रालयमा बुधबार आयोजित अन्तर निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल लगायतका पदाधिकारीहरू उपस्थित रहेका थिए। भद्रपुर नगरपालिका चारस्थित आफ्नै बारीमा हात्ती धपाउन लगाएको नाङ्गो विद्युतीय तार सोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार स्थानीय लाखबहादुर लिम्बुकी श्रीमती अन्दाजी 65 वर्षीय सञ्जोति लिम्बुको ज्यान गएको हो। र बाँकेमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फँसेर 3 मजदुरको ज्यान गएको छ। घोलपुर नगरपालिका 3 शान्ति टोलमा दयाप्रसाद थारूको घरको आँगनमा सेफ्टी ट्याङ्की बनाउँदै गर्दा फँसेर घोलपुर 3 कालु थारू, प्रकाश थारू र बिर्जा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदुरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेफ्टी ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ। सेफ्टी ट्याङ्कीमा मानिस फँसेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 76% मापन गरिएको छ। खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। विश्व बाघ दिवसको अवसरमा अन्तर्क्रिया तथा युवा सचेतना कार्यक्रम सम्पन्न। काठमाडौँमा निर्माण गरिएको शब्दागृह सार्वजनिक निजी साझेदारी ढाँचामा सञ्चालन गरिने। नेपाल टेलिकमका सबै टावरमा विद्युत सेवा पुर्याउन संचार मन्त्रीको निर्देशन। हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एकजनाको मृत्यु। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेटवार्ता। निर्वाचन आयोगको प्रमुख आयुक्त कार्कीसहित 2 आयुक्तको नाम अनुमोदन। र स्वास्थ्य मन्त्रालयमा आन्दोलन चिकित्सक र सरकार बीच वार्ता। बाँकेमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फँसेर 3 मजदुरको ज्यान। अवस्था, सत्य, तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 5880 र 98550 26 440
3: It's 7 o'clock. अहिले 7 बजेको छ।

रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सुनसरीको देवानगंज घटनाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। रासोपा सभापति रवि लामिछानेको आह्वानमा भएको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम राख्न दलहरूको आग्रह। विभिन्न 9 वटा विधेयक संघीय संसदमा पेश गर्न सरकारको स्वीकृति। कपिल वस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु, बाँकेमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 जनाको ज्यान गयो। अमेरिकासँग वार्ताको तत्काल कुनै सम्भावना नरहेको इरानद्वारा स्पष्ट। र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत त्रिगुणात्मक श्रृङ्खलाको अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्सद्वारा नेपाल सामु 226 रनको चुनौती प्रस्तुत।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थिति बारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ। गृहमन्त्री सुदन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टा छुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिम बारे विस्तृत जानकारी लिनु भएको हो। ब्रिफिङ कार्यक्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिनुभएको छ। सुनसरीको दिवानगंज घटनाका सम्बन्धमा छलफल गर्न आज बसेको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिन सहमत भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सभापति लामिछानेले राजनीतिक रूपमा लड्ने मैदान फरक भए पनि सामाजिक सद्भाव भड्किँदा सबै दलहरू एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो।
4: कुनै पनि साम्प्रदायिक किसिमका गतिविधिहरू एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा द्वेष आक्रमण हुने किसिमका गतिविधिहरू हुँदा सबैलाई घाटा हुन्छ। देश सबैको राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्। तर यस किसिमका घटनाहरू हुँदाखेरि हामी एकै ठाउँमा उभिनु पर्छ भन्ने कुराको महसुस हामी सबै राजनीतिक दलहरूले गर्यौं। यसको सन्देश पनि यही हो।
3: मुलुकमा कुनै पनि साम्प्रदायिक हिंसा हुन नदिनेमा दलहरू एकमत हुनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सरकारले आफ्नो तर्फबाट काम गरिरहेको र यस किसिमका घटनाहरू घट्दा दलहरू पनि एकै ठाउँमा उभिने परम्परा रहेको बताउनुभयो। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले मुलुकमा भड्किएको साम्प्रदायिक हिंसा अन्त्य गर्न आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो।
5: हामी यो बेलामा सरकारलाई अप्ठ्यारो पार्न चाहन्छौँ, हामी यो बेलामा सरकारसँग कामै गर्न चाहन्छौँ किन हाम्रो जिम्मेवारी। यस्तो बेलामा पनि प्रधानमन्त्री थालु भएर बस्नु हो, यो बेलामा रिच आउट गर्नु पर्दैन, सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन, सबैलाई समेटेर लिएर जाने प्रयास गर्नु पर्दैन, गर्नुपर्छ भन्ने हामी ठान्छौँ। हामीले हाम्रो पार्टीको तर्फबाट यो बेलामा सामाजिक सद्भाव धार्मिक सहिष्णुताका निम्ति हाम्रो भूमिका हामी निर्वाह गर्छौँ र हामी सबै अरू दलहरूसँग पनि मिलेर गर्छौँ भन्ने कुरा हामीले राखेका छौँ।
3: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा भएकाले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सबै दल एक हुनुपर्नेमा जोड दिनुभयो।
6: सुनसरी लगायतका क्षेत्रका जनसमुदायहरूलाई सरकार अभिभावकका रूपमा छ भन्ने कुराको अनुभूति सरकारले प्रदान गर्नुपर्छ। हामी राजनीतिक दलहरू पनि न्याय प्राप्तिको लागि छटपटाइरहेका नागरिकहरूको पक्षमा राजनीतिक दलहरू पनि छ। नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा जिम्मेवारीको कुरा हो। कसैले पनि आफूलाई असुरक्षित महसुस गर्नु हुँदैन र मुलुकमा शान्ति कायम गर्नका लागि, सद्भाव कायम गर्नका लागि सबैको सकारात्मक योगदानको अपेक्षा गर्छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यको निरन्तर उदासीनताका कारण सुनसरी घटना दोहोरिएकाले धार्मिक संवेदनशीलता र परिस्थितिको गम्भीरता बुझ्न सरकारलाई आग्रह गर्नुभयो।
7: यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्। खास गरी तराई मधेसमा हिन्दू धर्मसँग सम्बन्धित चाड पर्व महोत्सवहरूको समय जब आउँछ तब यस प्रकारका घटनाहरू भएका छन्। त्यसकारण यसलाई यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न र यो समस्याको जरासम्मै पुग्न र सरकारको तर्फबाट बहुमतको सम्मान र अल्पसंख्यकको संरक्षण हुने खालका क्रियाकलाप
3: बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवेदनशील समयमा सबै पक्षले संयमता अप्नाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। आजको सर्वदलीय बैठकमा नेताहरू महन्त ठाकुर, सीके राउत र श्रम संस्कृति पार्टीका आर्यन राई पनि सहभागी हुनुहुन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज आयोजना गर्नुभएको सर्वपक्षीय बैठकले गत आइतबार राति सुनसरीको दिवानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान दिँदै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्ने निर्णय गरेको छ। बैठकले पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सामाजिक सद्भावका कार्यक्रम सञ्चालन गर्ने लगायत आठ बुँदे निर्णय गरेको छ। बैठकले कोशी प्रदेश सरकारले सुनसरीको दिवानगंजमा भएको घटना का मृतकका परिवारलाई 2,00,000 रुपियाँ तथा घर पसल तथा अन्य आगजनी भएका परिवार तथा घाइतेलाई प्रति परिवार 50,000 रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले घटनामा मृत्यु भएका ओम प्रकाश मेहता प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। सुनसरीका विभिन्न स्थानमा आज पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी छ। बिहानैदेखि कर्फ्यूका कारण बजार, कल कारखाना र सवारी साधन बन्द हुँदा यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित क्षेत्र तथा जिल्लाका 10 स्थानीय तहमा कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालको आदेश अनुसार तोकिएका क्षेत्रमा 4 भन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना जस्ता गतिविधि गर्न निषेध गरिएको छ। सरकारले विभिन्न 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। साथै बैठकले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बैठकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक महानिजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ। बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 समेत स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डोलप्रसाद अरियालले भेटवार्ता गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुखले प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। यस्तै उहाँले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि आजै भेटवार्ता गर्नुभएको छ। यसअघि हिजो सभामुख अरियालले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गर्नुभएको थियो। छलफलमा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई प्रभावकारी, मर्यादित तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा छलफल गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। सभापति लामिछानेले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। सभापति लामिछानेले राष्ट्रपतिलाई समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराउनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग आज गर्नुभएको भेटमा अध्यक्ष दाहालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराउनु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरु बाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिको आजको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरूमा बाग्ले र सुब्बाको नाम अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। यसअघि संघीय संसदको सुनवाई समितिको बैठकमा उहाँहरूले आफ्नो कार्य योजना प्रस्तुत गर्नुभएको थियो। समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तमा अनुमोदन हुनुभएका 3 सुनवाईका क्रममा प्रस्तुत गरेको कार्य योजनालाई समितिमा भएको छलफल र सुनवाईको आधारमा सूचक, समय र उपलब्धि सहितका विषय समेटेर अझै नतिजामुखी बनाएर ल्याउन आग्रह गरेको छ। संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनवाईले अनुमोदन गरेपछि उहाँहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषदको गत असार 19 बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा वाग्ले र डाक्टर सुब्बाको नाम सिफारिस गरेको थियो। चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्षका लागि 6,55,25,00,000 रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27औं बैठकले सरकारबाट विनियोजित 5,99,21,00,000 तथा आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिनुभयो। यस्तै बैठकले गत आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको 99,85,96,267 र चालू आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित 35 करोड गरी कुल 1,34,85,96,000 मध्ये चालू आर्थिक वर्षका लागि 56,04,98,000 खर्च गर्ने निर्णय गरेको छ। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर देवेन्द्र बहादुर खत्री तथा आयोगका सदस्य सचिव एवं सहसचिव बसन्त प्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडीका प्रमुख कार्यकारी अधिकृत सिइओ फिलोमेना गाना प्रगासमले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा संचार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, नेपालमा संचार सम्बन्धी कानुनी सुधार तथा नेपालमा आयोजना हुन लागेको एआइबिडीको 24औं सम्मेलनका विषयमा छलफल भएको छ। यस अवसरमा एआइबिडीकी प्रमुख कार्यकारी अधिकृत फिलोमेना गाना प्रगासमले दक्षिण एसियामा रेडियो अझै पनि प्रभावकारी संचार माध्यमका रूपमा रहेको बताउनुभयो। नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बन्सरे डाँडा फोहोर व्यवस्थापन स्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीयले भोग्नु परेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गर्नुभएको छ। संचार मन्त्रालयमा आज आयोजित छलफलमा संचार मन्त्री तिमल सिन्हाले फोहोर व्यवस्थापनमा प्रभावकारी अनुगमन, स्थानीयवासीका गुनासोको सुनवाई, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहोर व्यवस्थापन गर्न निर्देशन दिनु भयो। बन्सरे डाँडामा काठमाडौँ महानगरपालिका बाहेक अन्य 20 स्थानीय तहबाट समेत फोहोर ल्याइने भए पनि ती स्थानीय तहलाई व्यवस्थापनको जिम्मेवारीमा प्रभावकारी रूपमा सहभागी गराउन नसकिएको विषय छलफलमा उठाइएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न टेलिकमका सबै टावरमा विद्युत सेवा पुर्याउन निर्देशन दिनुभएको छ। संचार मन्त्रालयमा आज आयोजित अन्तर निकाय छलफलमा मन्त्री डाक्टर तिमल सिन्हाले टेलिकमले राख्ने टावरमा विद्युत पहुँच पुर्याउनका लागि टेलिकम नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्य समूह गठन गरी स्पष्ट कार्य योजना सहित अघि बढ्न निर्देशन दिनुभएको हो। मन्त्री डाक्टर तिमल सिन्हाले दुर्गम तथा ग्रामीण क्षेत्रमा टेलिफोन र उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष आरटिडिएफको रकम प्रभावकारी रूपमा परिचालन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले काठमाडौँ उपत्यका सहित प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तार व्यवस्थापनलाई प्राथमिकतामा राख्न समेत आग्रह गर्नुभयो। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रदेश प्रमुख जोशीले नेपालको संविधान बमोजिम, नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहनुभएका शाहीलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। नेकपाका 14 र नेकपा एमालेका 10 गरी कुल 24 सांसदको समर्थनमा हिजो शाहीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो। राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको नहरबाट पानी प्रवाह भएपछि बाँकेका किसानहरूलाई खेती गर्न सहज भएको छ। पर्याप्त वर्षा नहुँदा अन्य ठाउँमा धान रोपाई प्रभावित भइरहेका बेला बाँकेमा भने सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहरको पानीले खेतमा हरियाली छाउनुका साथै किसानहरू समेत उत्साहित बनेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
0: सिक्का सिंचाई आयोजनाको मुख्य तथा शाखा नहर मार्फत पानी पुगेपछि कोहलपुर, खजुरा, जानकी, बैजना, डुडुवा र नरेनापुर गाउँपालिकाका केही ओडाका किसानहरूले धमाधम धान रोपिरहेका छन्। वर्षाको भर पर्नुपर्ने बाध्यता कम भएको भन्दै किसानहरूले यसलाई ठूलो राहतका रूपमा लिएका छन्। राप्ती सुनारी गाउँपालिकाकी कृषक चित्रा विष्ट र अभिषेक थापाका अनुसार पर्याप्त वर्षा नभए पनि नहरको पानीका कारण समयमै रोपाई गर्न सम्भव भएको छ। उहाँहरूका अनुसार यसले खेतीलाई सहज बनाउनुको साथै वर्षामाथिको निर्भरता पनि उल्लेख्य रूपमा घटाएको छ।
8: आकाशी पानीको भर हुन्थ्यो, पहिलो हामीले कुलो पानी लगाएपछि सबैलाई सजिलो भएछ। टाइममा धान लाउन पाछौँ, टाइममा मकै खान पाछौँ, उत्पादन पहिला भन्दा पनि धेरै भइरहेछ, 3 बाली खान पाइएछ।
9: अहिले हामीलाई एकदम सजिलो भइरहेछ सिँचाइ गर्नको लागि। आकाशको पानीको भर पाउनु पर्दैन, नहरबाट आएको पानीलाई मोटर लगाएर खेतमा लगेर छार्ने।
0: सिक्का सिँचाइ आयोजनाले बाँकीका करिब 43,000 हेक्टर खेती जमिनमा सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ। आयोजनाका अनुसार हालसम्म करिब 22,000 हेक्टर क्षेत्रमा मात्रै सिंचाई सुविधा पुगेको छ। निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि थप क्षेत्रका किसानले पनि सिंचाई सुविधा पाउने अपेक्षा गरिएको छ। आयोजनाका इन्जिनियर विकास विष्टका अनुसार बाँकी संरचना निर्माण सम्पन्न भएसँगै सिंचाई सेवा थप प्रभावकारी र विस्तारित हुनेछ।
10: टोटल गर्नुपर्ने 43,675 हेक्टर हो, जसमध्ये अहिलेसम्म हामीहरूले झन्डै 22,000 हेक्टरमा सिँचाई सुविधा दिइरहेका छौँ र जसमा हामीले डुडुवाको शाखा सम्पन्न गरे पश्चात झन्डै 30,000-32,000 हेक्टर कम्प्लिट हुन्छ।
0: पर्याप्त वर्षा नभए पनि समयमा नहरमा पानी पुगेकाले किसानमा उत्साह थपिएको छ। सिँचाई सुविधा विस्तार भएसँगै यस वर्ष धान उत्पादन पनि बढ्ने अपेक्षा गरिएको छ। वर्षाको अनिश्चितता बीच सिक्का सिँचाई आयोजनाको पानीले बाँकेका किसानहरूलाई राहत मात्र दिएको छैन, कृषि उत्पादन बढाउने भरोसा पनि जगाएको छ। राष्ट्रिय गौरवको यो आयोजना समयमै सम्पन्न हुन सके बाँकेलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन तथा किसानको आय आर्जन बढाउन महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
3: नेपाली कंग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा उडाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टीका शीर्ष नेताहरू आर्यघाट पुग्नु भएको थियो। वरिष्ठ नेता श्रेष्ठको 79 वर्षको उमेरमा ललितपुरको जावलाखेल स्थित हेलियस अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको थियो। कंग्रेसका विभिन्न पदीय जिम्मेवारीमा रही नेतृत्व प्रदान गर्ने क्रममा उहाँले पटक पटक गरी करिब 6 वर्ष जेल जीवन समेत बिताउनु भएको थियो। स्वर्गीय श्रेष्ठ विक्रम सम्बत 2048, 2056 र 2064 स्याङ्जा जिल्लाबाट प्रतिनिधि सभामा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँले उप प्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण र वाणिज्य तथा शिक्षा मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हाल्नु भएको थियो। कपिल वस्तुको महाराजगंज नगरपालिका वडा नम्बर 2 गैडहवामा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु भएको छ। बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको ट्रकले मोटरसाइकल, पैदल यात्री र साइकल यात्रीलाई आज ठक्कर दिँदा 1 बालक सहित 3 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय 12 वर्षीय आनन्द कश्यप, महाराजगंज नगरपालिका 3 का 75 वर्षीय भोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय कपिल वस्तुले जनाएको छ। बाँकेको कोहलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोहलपुर नगरपालिका 3 का 41 वर्षीय कालु थारू, 26 वर्षका प्रकाश थारू र 34 वर्षका बिर्जा थारूको मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याङ्की सफा गर्ने क्रममा निसासिए र उनीहरूको मृत्यु भएको आशंका गरिएको छ। कोहलपुर नगरपालिका 3 शान्तिटोल स्थित दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्याङ्कीमा फसेको अवस्थामा 3 जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। पछिल्लो गणना अनुसार नेपालमा बाघको संख्या 429 पुगेको छ। विश्व बाघ दिवसका अवसरमा आज कृषि वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सार्वजनिक गर्नुभएको 2082 गणना अनुसार कुल बाघको संख्या मुलुकभर 429 पुगेको हो। पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा 145, बर्दिया राष्ट्रिय निकुञ्जमा 112, पल्सा राष्ट्रिय निकुञ्जमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51 र शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 50 बाघ रहेका छन्। नेपालमा प्राय 4 वर्षमा बाघ गणना गर्ने गरिन्छ। सन् 2022 बाघ गणना अनुसार नेपालमा बाघको संख्या 355 रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार. इरानले अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नरहेको स्पष्ट पारेको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्ता सम्बन्धी दावी अस्वीकार गर्दै इरानले वार्ताको कुनै योजना नरहेको जनाएको छ. इरानी उपविदेश मन्त्री काजिम घरिबाबादीले तेहरानले आफ्नो शर्तमा मात्र कूटनीतिक प्रक्रिया अघि बढाउने बताउँदै अमेरिकाले युद्ध र वार्ताको समय आफै निर्धारण गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो. टेलिभिजन वार्तामा उहाँले ओमानको मध्यस्थतामा चरणबद्ध छलफल जारी रहे पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको स्पष्ट पार्नुभयो. यसैबीच अमेरिकी सेनाको सेन्ट्रल कमान्ड सेन्टकमले मध्य पूर्वका समुद्री व्यापार मार्गको सुरक्षाका लागि आफ्ना सैन्य गतिविधि जारी रहेको जनाएको छ. जापानको दक्षिण पश्चिमी क्युसु टापुको कुमुमोतो प्रान्तमा मंगलबार आएको शक्तिशाली भूकम्पमा परि कम्तीमा 13 जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्. भूकम्पका कारण सपिङ मल, औद्योगिक प्रतिष्ठान, सड़क पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुगेको छ. हजारौं घरमा विद्युत सेवा अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले जनाएका छन्. मंगलबारको शक्तिशाली भूकम्पपछि 100 भन्दा बढी पराकम्प गएको जापानको मेट्रोलोजिकल एजेन्सीले जनाएको छ. अब आर्थिक समाचार.
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
12: अर्थमन्त्री डाक्टर स्वर्णिम मुवागले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ. अर्थ मन्त्रालयले शुरू गरेको बजेट कार्यान्वयनको छलफल श्रृंखलाको पहिलो सत्रमा सहभागी 3 दर्जन भन्दा बढी उद्योगी व्यवसायीलाई अर्थमन्त्री वागले सरकार व्यवसायको पक्षमा सहज वातावरण बनाउन तयार रहेको बताउनुभयो. सरकारले निजी क्षेत्रको फैलावटका लागि सबै खाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी विस्तार, रोजगारी सृजना र देशमै केही हुन्छ भन्ने वातावरण सृजना गर्न आग्रह गर्नुभयो. बजेटमा निजी क्षेत्रलाई खुला भएर लगानी गरी अघि बढ्न यथेष्ट सुधारका प्रयास गरिएको भन्दै उहाँले उद्योगी व्यवसायीलाई थप केही नीतिगत अप्ठ्यारो फुकाउनु पर्ने भए स्पष्टसँग भन्न पनि आग्रह गर्नुभयो. छलफलमा उठेका अन्तशुल्क र भन्सार महसुल, निर्यात अनुदान र बैंकिङ क्षेत्रसँग जोडिएर आएका गुनासालाई संयन्त्र नै बनाएर समाधान गर्नेमा ढुक्क हुन अर्थमन्त्री वागले निजी क्षेत्रलाई आग्रह गर्नुभयो. कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव नारायण दवाडीले उद्योगी व्यवसायका भूमिका समस्या सुन्न पाएको र यसलाई चरणबद्ध रूपमा एकीकृत समन्वय गरेर समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो. ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठसँग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष तनाका आकिहिकोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ. भेटमा नेपालको ऊर्जा, जलस्रोत र सिंचाई पूर्वाधार विकासमा द्विपक्षीय सहयोगबारे चर्चा भएको थियो. मन्त्री श्रेष्ठले अहिलेसम्म नेपालको ऊर्जा तथा सिंचाई क्षेत्रमा गरेको सहयोग तथा लगानीका लागि जाइकाका प्रतिनिधिलाई धन्यवाद दिनुभयो. मन्त्री श्रेष्ठले जाइकाको सहयोगमा निर्माण भएको कन्काई र चन्द्र नहर परियोजनाको पनि चर्चा गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने अपेक्षा गर्नुभयो. मन्त्री श्रेष्ठले नागढुङ्गा सुरुङ मार्ग निर्माणमा जाइकाले गरेको सहयोग र सहकार्यका लागि बधाई तथा धन्यवाद दिनुभएको थियो. भेटमा अध्यक्ष आकिहिकोले तनहु जल विद्युत परियोजनाको समस्या समाधान गरिदिन अनुरोध गर्नुभएको थियो. मन्त्री श्रेष्ठले तनहु हाइड्रोको समस्या समाधान गर्ने विश्वास दिलाउनु भएको थियो. पञ्चीमा देखिएको बर्डफ्लू रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ. अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत अवस्थामा फर्किन सुरु गरेको हो. नेपाल लियर्स कुखुरा पालक संघले बुधबारबाट अण्डाको समर्थन मूल्य बढाएको छ. फार्महरूको दर रेटलाई आधार मानेर मूल्य बढाइएको हो. संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यस अघिको मूल्यमा प्रति क्रेट 30 रुपियाँ वृद्धि गरिएको छ. ठूलो अण्डा प्रति क्रेट 500 बाट 530 देखि सानो अण्डा प्रति क्रेट 7 क्रेटको 2900 बाट 3000 पुर्याइएको छ. अध्यक्ष पोखरेलले बर्ड फ्लू नियन्त्रणमा आएसँगै खपत बढेको, उत्पादनमा कमी आएको लगायतका कारण अण्डाको समर्थन मूल्य बढाइएको बताउनुभयो.
3: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो बालिका माधिन. अब खेल समाचार. आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत जारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई जितको लागि 226 रनको चुनौती प्रस्तुत गरेको छ. टस जितेर नेपालले पहिले नेदरल्यान्ड्सलाई ब्याटिङको लागि मैदानमा उतारेपछि नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दा 50 ओभरमा 9 विकेट गुमाउँदै 225 रन बनायो. अहिले जवाफी ब्याटिङ गरिरहेको नेपालले 4.3 ओभरमा 1 विकेट गुमाउँदै जम्मा 11 रन मात्र बनाएको छ. नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमै आउट भए। अहिले आसिफ शेख र भीम सार्की क्रिजमा छन्। आसिफले 3 र भीम सार्कीले 6 रन बनाएर खेलिरहेका छन्। नोहा क्रोसले 70 तथा स्कट एडवर्ड्सले 57 रनको अर्धशतकीय इनिङ्स खेलेपछि नेदरल्यान्ड्सले 226 रनको योगफल तयार पारेको हो। बलिङतर्फ नेपालका करण केसीले 4 तथा दिपेन्द्र सिंहरीले 2 विकेट लिए। अब मौसम। आज राति कोशी प्रदेशको तराई भूभागको केही स्थान, मधेस प्रदेश तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी बागमती गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.8, न्यूनतम 12 21.2, वर्षा 3.3 मिलिमिटर, काठमाडौँको अधिकतम 29.2, न्यूनतम 21, वर्षा 50.1 मिलिमिटर, पोखराको अधिकतम 33.5, न्यूनतम 23.9, वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 24, वर्षा 18.7 मिलिमिटर, रदिपालको अधिकतम 35.2, न्यूनतम 25.4, वर्षा फाट फुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुनसरीको देवानगंज घटनाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। रासोपा सभापति रवि लामिछानेको आह्वानमा भएको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम राख्न दलहरूको आग्रह। विभिन्न 9 विधेयक संघीय संसदमा पेश गर्न सरकारको स्वीकृति। कपिल वस्तुमा ट्रकको ठक्करबाट 3 मृत्यु। बाँकेमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 ज्यान गयो। अमेरिकासँग वार्ताको तत्काल कुनै योजना नरहेको इरानद्वारा स्पष्ट। र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्सद्वारा नेपाल सामु 226 रनको चुनौती प्रस्तुत। नेपाल अहिले जवाफी ब्याटिङ गर्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: राहदानी बालश्रम र आन्तरिक वायु सेवा सहित 9 महत्वपूर्ण विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति।
2: सद्भाव र शान्तिको साझा संकल्प, सुनसरी घटनाबारे सर्वदलीय साथ बुझे अपील, संयमता अपनाउन प्रधानमन्त्री बालेन्द्र शाहको आह्वान।
1: टेलिकमका 300+ टावर अझै सोलरका भरमा, कहिले सुध्रिएला दूरसञ्चारको गुणस्तर।
2: वीरगंज घटनाका दोषीलाई कारवाहीको माग गर्दै चिकित्सकहरूको प्रदर्शन, ओपिडी सेवा प्रभावित हुँदा बिरामीलाई शास्ति।
3: संवेदनशील भएकै भएर आकस्मिक सेवा बन्द नगरेका हुन्।
1: अन्तर्राष्ट्रिय प्रसङ्गमा जापानको कुमामोटोमा शक्तिशाली भूकम्पपछि उद्धार कार्य तीव्र, शक्तिशाली पराकम्पनको चेतावनी।
2: र खेल प्रसङ्गमा फिफा अध्यक्ष इन्फान्टिनोको नयाँ व्यावसायिक प्रस्ताव विवादमा समर्थक राष्ट्रलाई $4 करोड दिने घोषणा।
0: कार्यक्रम सुरु गरौं मन्त्री परिषदका निर्णयहरू सम्बन्धी प्रसङ्गबाट। कानुनी सुशासन, आर्थिक सुधार र सामाजिक सुधारका दृष्टिकोणले आज बसेको मन्त्री परिषदको बैठकलाई निकै महत्वपूर्ण मानिएको छ। सरकारले प्रशासनिक, वित्तीय र कानुनी प्रणालीलाई सुदृढ बनाउने लक्ष्यसहित विभिन्न 9 विधेयकहरूलाई संशोधन तथा एकीकरणका लागि संघीय संसदमा पेश गर्ने स्वीकृति दिएको छ। राहदानी ऐन संशोधनदेखि बाल श्रम नियन्त्रण, आन्तरिक वायु सेवाको दायित्व निर्धारण र समस्याग्रस्त सहकारीको व्यवस्थापन सम्मका निर्णयहरू यस पटकका मुख्य प्राथमिकतामा परेका छन्। मन्त्री परिषदले स्वीकृति दिएका यी विधेयकहरूले आम नागरिकको जीवनमा कस्तो प्रभाव पार्छन् र राज्यको कानुनी संरचनामा कस्तो परिमार्जन ल्याउँदैछन्? प्रस्तुत छ मन्त्री परिषदको निर्णय सम्बन्धी तयार पारिएको यो रिपोर्ट।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोगको घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील।
1: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन।
0: निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र 2 आयुक्त सर्वसम्मत अनुमोदित। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतक सम्मुख छलफल। सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय।
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक। खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।
0: सामुदायिक रेडियोका समस्या समाधान गर्न कोराबको सरकारसँग 13 बुँदे माग। 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सरकार र चिकित्सक बीच 5 बुँदे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता।
3: अहिले हाम्रो राजसभामाथि जुन साङ्घातिक आक्रमण भयो थियो, त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानुन अनुसार कारवाही अगाडि बढाउने कुराहरूको एश्योरेन्स।
0: र आईसीसी पुरुष क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्यान्ड्सद्वारा नेपाललाई 226 रनको लक्ष्य।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुनसरी देवानगंजको घटना केवल एउटा स्थानीय विवाद मात्रै होइन, यो सामाजिक सद्भावको परीक्षा पनि हो। आज राजनीतिक दलहरूबीच भएको साझा प्रतिबद्धता स्वागत योग्य छ, तर शान्ति केवल वक्तव्यले होइन जिम्मेवार व्यवहारबाट स्थापित हुन्छ। अफवाह र उत्तेजना भन्दा माथि उठेर संवाद, संयम र आपसी विश्वासलाई बलियो बनाउनु आज सबैभन्दा ठूलो आवश्यकता हो। नेपाल बहुलताको देश हो, त्यसैले सामाजिक सद्भाव जोगाउनु सबैको साझा जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरीमा जारी हिंसा रोक्न, सामाजिक सद्भाव कायम राख्न शीर्ष दलहरू एकमत भएका छन्। पछिल्लो समय सुनसरीमा जारी धार्मिक हिंसामा राजनीतिक दलको अप्रत्यक्ष संलग्नता रहेको भनी विभिन्न सञ्चार माध्यमहरूमा समाचार प्रकाशित प्रसारित भएपछि दलहरूले शान्ति कायम गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्। सन्तोष गन्धर्वको रिपोर्ट।
6: सिंहदरबारभित्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको संसदीय दलको कार्यालयमा आज देखिएको दृश्य सामान्य थिएन। सत्ता र प्रतिपक्ष को तीखा आरोप प्रत्यारोप केही बेरका लागि थाती राख्दै संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू एउटै टेबलमा बसे। बसाईको उद्देश्य एउटै थियो, सुनसरी देवानगंजमा बिग्रिँदै गएको अवस्थालाई थप जटिल बन्न नदिनु र सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता जनाउनु। बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने,
1: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसार गर्ने साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
6: सुनसरीको देवानगंजमा 2 समुदाय बीचको झडपमा प्रहरीले भीड नियन्त्रण गर्न चलाएको गोलीले एक स्थानीय युवकको मृत्यु भएपछि दंगा थप भड्किएको थियो, जसलाई रोक्न प्रहरी प्रशासनलाई हम्मे हम्मे परेको छ। घटनामा राजनीतिक संलग्नता र सरकारको आलोचना बढ्दा यसले थप दुर्घटना निम्त्याउने भन्दै शीर्ष दलहरू छलफलमा जुटेका हुन्। छलफलपछि संयुक्त अपिल जारी गर्दै 9 राजनीतिक दलले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न, संचार माध्यमलाई तथ्यपरक र समयमित सूचना सम्प्रेषण गर्न अपिल गरेका छन्। काङ्ग्रेस सभापति गगन कुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति भएकाले यसलाई जोगाउनु पर्नेमा जोड दिनुभयो।
1: तल्लो तहमा सुनसरी लगायतको अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौँ र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्छ,
7: सक्ने सम्भावना रहेछ। ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नगरौँ, त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौँ र यसका निम्ति नेपाली कङ्ग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौँ।
6: राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारवाही, पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरे। राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारवाही पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग पनि गरेका छन्। एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले यस्ता घटनालाई प्रश्रय दिन नमिल्ने भन्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाहीको माग गर्नुभयो।
8: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
6: सामाजिक सद्भावमा खलल पुर्याउने यस्ता खालका झडप नेपालमा पहिलो पटक भएको होइन। यसअघि पनि पटक पटक विभिन्न स्थानमा यस्ता साम्प्रदायिक घटनाहरू भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्देलले समस्याको जडासम्मै पुगेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो।
9: यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न। सुनसरीमा मात्रै भएको होइन र यो चोटि मात्रै भएको होइन, यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्।
6: नेपाल सबै समुदाय वर्ग धर्म र भाषाभाषीको साझा फुलबारी हो, यसको मर्यादा हामी आफैले राख्नुपर्ने सांस्कृतिक विज्ञहरू बताउँछन्। यति बेला सुनसरीको दिवानगञ्जमा शान्ति र समन्वयता कायम राख्न नागरिक तहबाट पनि अपिलको खाँचो छ।
5: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई 2,00,000 रुपियाँ राहत दिने घोषणा गरेको छ। आगजनीबाट घर पसल तथा अन्य संरचनामा क्षति पुगेका परिवार र घाइतेलाई 50,000 रुपियाँका दरले राहत उपलब्ध गराइने समेत सरकारले घोषणा गरेको छ। देवानगंज घटनापछि हरिनगर र देवानगंज गाउँपालिकामा सर्वपक्षीय बैठक बसेको छ। राजनैतिक दल, सामाजिक संघ संस्था र स्थानीय अगुवाहरूले संवाद मार्फत समस्या समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच देवानगंज घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आज पनि जारी छ। सरकारले 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: ल्याएको विधेयकहरू संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णयहरू गरेका छौँ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक, अर्को अर्थ मन्त्रालयबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वनिजय तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ। अर्को भूमि मन्त्रालयबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा हेड राज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने निर्णय भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको छ।
5: प्रतिनिधि सभा बैठक अघि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री प्रतिपक्षी दलका नेता तथा विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूसँग छुट्टा छुट्टी छलफल गर्नुभएको छ। सभामुखको सचिवालयका अनुसार छलफलमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो। यस्तै सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग पनि बैठकको कार्य सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी कार्यसूचीलाई सहज रूपमा अघि बढाउने विषयमा छलफल गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक भोलि बस्ने तय भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्तको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले प्रमुख निर्वाचन आयुक्तका लागि मानबहादुर कार्की तथा आयुक्तका लागि गुरु वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रमुख निर्वाचन आयुक्तका लागि कार्कीको संसदीय सुनवाईलाई आज सम्पन्न भएको थियो। वाग्ले र सुब्बाको सुनवाई भने हिजो नै सकिएको थियो। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अब थप अघि बढ्नेछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालले सामुदायिक रेडियोहरूले भोग्नु परेको कानूनी र व्यवहारगत उल्झन हटाउन सरकारसँग माग गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम थिमिल्चनासँग आज सिंहदरबारमा भेट गर्दै अकुराबका पदाधिकारीहरूको टोलीले सामुदायिक रेडियोले पछिल्लो समयमा सामना गर्नु परेको चुनौतीका बारेमा जानकारी गराउँदै राज्यले संकटको समयमा अभिभावकको भूमिका खेल्नुपर्नेमा ध्यान आकर्षण गराउनु भएको हो। भेटमा अकुराबका अध्यक्ष अर्जुन गिरीले नेपालको संविधानको प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र समावेशी लोकतन्त्रको सुदृढीकरणमा सामुदायिक रेडियोहरूले विगत 3 दशकदेखि अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै राज्यको सहयात्रीका रूपमा रहेको सामुदायिक रेडियोलाई नीति निर्माणमा पनि सहभागी गराउन माग गर्नुभयो। अकुराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले सामुदायिक रेडियोलाई सामुदायिक प्रसारण प्रणालीको महत्वपूर्ण आधारका रूपमा नीतिगत मान्यता र व्यवस्थापनका लागि बजेट मार्फत नै सम्बोधन गर्ने बेला भइसकेको बताउनुभयो। कार्यवाहक महासचिव भक्त सन्तानले संचार क्षेत्रको लामो कार्य अनुभव मन्त्री तिमिलसनासँग उल्लेख गर्दै सामुदायिक रेडियोको विकास, व्यवस्थापन र सञ्चालनका लागि सरकारले सामुदायिक प्रसारण सम्बन्धी कानुनी बहस, विज्ञापन वितरण प्रणालीको पुनर्संरचना, संचार सम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सामुदायिक रेडियोको दिगोपनालाई उच्च प्राथमिकतामा राखिनुपर्ने धारणा राख्नुभयो। सरकार र नेपाल चिकित्सक संघ बीच 5 बजे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलन फिर्ता लिएका छन्। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि भएको सहमति अनुसार नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिमाथि प्रचलित कानून अनुसार थप कारवाही अघि बढाइनेछ। सहमति अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनका लागि आगामी प्रतिनिधि सभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै स्वास्थ्य सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन संशोधन गर्न 7 दिनभित्र चिकित्सक संघको सहभागितामा कार्यदल गठन गरिने भएको छ। 5 बजे सहभागी सहमति सँगै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन स्थगित गर्दै देशभरका स्वास्थ्य संस्थामा नियमित सेवा सुचारू गर्ने निर्णय भएको संघका अध्यक्ष बद्री रिजालले सिआइएनसँग बताउनुभयो।
3: अहिले हाम्रो चार समाजी जुन साङ्घातिक आक्रमण भयो थियो त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानुन अनुसार कारवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स र साथसाथै जुन एनले गर्दा चिकित्सक असुरक्षित भइरहेको थियो त्यसमा संशोधन गर्ने कुराहरू कानुनको सचिव लगायत स्वास्थ्यको सचिवहरूसित बसेर भएको हुनाले आजको आन्दोलन सँगसँगै उपभोक्ता अदालतमा पछि कमिटी बनाएर संशोधन गर्ने कुराहरू भइसकेपछि आजको आन्दोलन स्थगित भएको।
5: साझा खबरमा अब खेल खबर। नेदरल्यान्ड्सले आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग टूमा नेपाल सामु 226 रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जितेर टच टिमलाई पहिले ब्याटिङको निम्ति दिएको थियो। त्यस क्रममा घरेलु टिमले 9 विकेट गुमाएर 225 रन बनायो। नेपालले अहिले खेलिरहेको छ। नेपालका लागि करण कसिलो बोल्डिङ गर्नुभयो। उहाँले 30 रन खर्चेर 4 विकेट लिनुभयो। यस्तै दिपेन्द्र सिंह ऐरीले ओभरमा 30 रन खर्चेर 2 विकेट लिनुभयो। हेमन्त धामी र ललित राजवंशीले पनि 1-1 विकेट लिनुभएको थियो।
10: सन्तोषी रावल चिकित्सक आन्दोलनमा बिरामी उपचार नपाई फर्किन बाध्य।
11: बैतडीबाट 5 फेरि बेटी गर्तिरहेर आएँ, फेरि जाँदाखेरि पनि 500 तिर्नु पऱ्यो, फेरि डाक्टर चाहिँ भेटिएन।
10: सहज रूपमा उपचार पाउनुपर्ने बिरामीको माग रिपोर्टसँगै एक्लिँदै नेपाली ज्येष्ठ नागरिक माया र हेरचाहको खाँचो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224352, 5224353।
14: खानेकुरा त सधैँ दिनैमा खान्छ त होइन मेरो बच्चा किन तिन दिनै कमजोर हुँदै गएको
15: हरेक कमजोरी आँखाले देखिँदैन कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ
14: गर्भवती हुँदा के खाने
15: स्तनपानको मात्रा कसरी पुर्याउने
14: शिशुलाई कहिलेदेखि थप खाना दिने
15: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार
14: यसको जवाब अनुमानमा होइन
15: हामी खोज्दैछौँ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट
14: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
15: सँगै सीआईएनको फेसबुक पेज युट्युब र टिकटकमा पनि पोषणको सही जानकारी स्वस्थ जीवनको बलियो तयारी
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ न्यायाधीश विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारका नाममा यस्तो आदेश दिएको हो आदेश अनुसार अब कानूनले गोपनीय राख्नुपर्ने मुद्दा बन्द इजलासमा हुने सुनवाई मुद्दाका पक्ष वा उनीहरूका कानून व्यवसायीले प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेका मुद्दा तथा अदालती प्रसारणका लागि उपयुक्त नठहराइएका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण गर्न पाइने छैन युवा श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको युवा सम्बन्धी कानून संशोधन तथा एकीकरण विधेयकको मस्यौदाप्रति सरकारवालाले आपत्ति जनाएका छन् राष्ट्रिय युवा परिषद गठन गरी राष्ट्रिय युवा परिषदलाई राष्ट्रिय युवा विभाग गठन गरी राष्ट्रिय युवा परिषदलाई कमजोर बनाउन खोजिएको आरोप उनीहरूले लगाएका छन् युवा गैर सरकारी संस्था महासंघ नेपालले आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले विधेयकलाई युवा मैत्री समावेशी र सहभागितामूलक बनाउन संशोधन गर्न सरकार

0: गरेर चिकित्सक तथा स्वास्थ्य कर्मी माथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले हडतालको आह्वान गरेको हो। त्यसमा ऐक्यबद्धता जनाउँदै डडेलधुरा अस्पताल प्रशासनले पनि बुधबार आकस्मिक बाहेकका सबै ओपीडी सेवा बन्द रहने सूचना जारी गरेको थियो। तर अस्पतालको सूचना थाहा नपाएका बिरामी अस्पताल पुगे तर उपचार पाएनन्। डडेलधुराको भागेश्वर गाउँपालिका 5 सिराडका सुरेन्द्र बहादुर पुन।
1: मेरो बिरामी चाहिँ भाउजू अनि बाबु छ अनि मम्मी तिनजनालाई लिएर आएको छु। मैले अहिले इमर्जेन्सीमा उपचार भइरहेको छ। त्यो जानकारी चाहिँ हामीलाई भएन नि त, किनकि 81 अब 80 बिरामी भएपछि हामीले यहाँ ल्याइसकेपछि होइन, यहाँ चाहिँ अब यो सेवा सुविधा छैन। यहाँ सोधे 12 टिकट गर्न बन्द छ, 12 बन्द छ भनिसकेपछि यसको डिसिजन के छ त जनताहरूले त्यो भन्ने गर्दा इमर्जेन्सीमा जानुहोस् भन्नुभयो। इमर्जेन्सीमा जानुहोस् भनिसकेपछि खर्च पनि त्यति रहेछ नि त होइन, त्यो त हामीलाई थाहा छैन कति खर्च लाग्छ के लाग्छ त्यो त हामीलाई थाहा छैन नि त।
0: ओपीडी सेवा बन्द रहेको जानकारी नै नभएकाले टाढाबाट बिरामी अस्पतालमा पुगेका हुन्। नियमित उपचार स्वास्थ्य परीक्षणका लागि आएका सयौं बिरामी भने सेवा नपाएर प्रभावित भएका छन्। बैतडीको दशरचन नगरपालिका 1 मुसिया चौरका लोकराज भट्ट।
2: बैतडीबाट 500 रुपियाँ टिकट तिरेर आए, फेरि जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन। मेरो दाग हो, दाग म 1 अगाडि सुई लगाएर गाउँ, पछि 1 बोलाउनु भएको थियो, फेरि भेटेन। आज 10 पछि अझ आएको त आज पनि बन्दै भएर एकदम दुःख लाग्यो। अब फर्किन्छ सर, दुःख त जनतालाई नै हुन्छ सर, म के भन्ने।
0: डोटीको दिपायल सिलगढी नगरपालिकाको कालागारकी झाँकरी जोरा घाँटी दुख्ने समस्याको उपचार गराउन 2 800 रुपियाँ जीप भाडा तिरेर डडेलधुरा अस्पताल पुग्नु भएको थियो। अस्पताल प्रशासनले आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहेको जनाएको छ, तर स्वास्थ्य कर्मी माथि हुने आक्रमणको विरोध र उनीहरूको सुरक्षाको मागलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। यसको प्रत्यक्ष असर भने उपचारको आशामा टाढा टाढाबाट खर्च गरेर अस्पताल पुगेका बिरामी माथि परेको छ। तर्कराज भट्ट, CIN रेडियो अमरगढी, डडेलधुरा।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढ्दै ज्येष्ठ नागरिकको संख्या, घट्दै परिवारको साथ।
4: मेरो सानो छोरा त्यो बेला 4 थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परेछ। यसमा सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ, अरूको हेर्दा पनि।
3: उमेर सँगै बढ्दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि। विशेष सामग्री बाँकी नै छ, CIN को साझा खबर सुन्दै गर्नुहोला।
5: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब ज्येष्ठ नागरिक एक्लिदै गरेको प्रसंग तीन दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढेको छ राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30,00,000 नागरिक 60 वर्ष वा सोभन्दा माथिका छन् 2048 सालमा यो संख्या 5.7% मात्रै थियो तर संख्या बढे जस्तै ज्येष्ठ नागरिकको जीवन झन सहज भएको छ
4: धेरै फरक तर अहिलेको पिँढीले जति ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्दैन नै त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौँ क्या हजुरदेखि नै
5: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनु भयो त्यसै त उहाँको बोली पहिले जस्तो प्रष्ट छैन बोल्न अलिक

0: गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ। पोखरा घर भएका उहाँका दुई सन्तान विदेशमा छन्। सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ।
1: म सिङ्गल भएको 20 इयर्समा है एज हुँदा 28 वर्षको एज हुँदाखेरि भएको मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो। अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परेछ। सँगै भयो ए हुन्थ्यो जस्तो लाग्छ, अरूको हेर्दा पनि आफ्नो नहुन्छ।
0: दाङका माया लोहनी अवकाश प्राप्त सरकारी अधिकृत, उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो। उहाँ भन्नुहुन्छ, मनले बुढो भएको महसुस हुँदैन, तर शरीरमा भने पहिले जस्तो ताकत छैन। उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ।
2: अहिले आफू ज्येष्ठ नागरिक भएको बेलामा चाहिँ त अहिले इन्टर्नल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भने त पटक्कै छैन, तर फिजिकल्ली चाहिँ कहिलेकाहीँ अलिकति फरक अनुभव हुन्छ। अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो, छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गऱ्यौँ, छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिटो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो, त्यो कुराको फरक चाहिँ छ।
0: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण हेरचाह र सम्मान गर्ने कानुनी दायित्व दिएको छ। ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ। इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ। अझ युनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ। फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
3: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर, त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र ती आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
4: 70 वर्ष पुगेपछि त सबै ज्येष्ठ नागरिकहरूले भत्ता पाउने हो नि त, यहाँको समुदाय चाहिँ किन छुट्नु भएको छ त?
3: किन छुट्नु भएको छ भने कतिपयको हाम्रो समुदायको नागरिकता नै छैन। नागरिकता नभएपछि नेपालबाट जति पनि सेवा सुविधा पाउनुपर्ने हो त्यो कुनै पनि सुविधा पाउनु भएको छैन। यदि नागरिकता भइदिएको खण्डमा पाउनुहुन्थ्यो होला।
0: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ। तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ, सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदुषी नेपालका तदस्थ समिति सदस्य प्रतिमा शर्मा,
5: एकदम ठुलो समस्या भनेको परिवारबाटै उपेक्षामा पर्ने हो। विभिन्न लान्छना लगाउनेले बिर्सिन्चेले गर्न सक्दिने यो अल्छी छे खालको लान्छना लगाउने, उनीहरूलाई के खान मन लाग्छ त्यो रुचिसँग मतलब छैन। जबरजस्ती आफ्नो लागि आफूलाई खान मन लागेको कुराहरू ज्येष्ठ नागरिकलाई जबरजस्ती खान बाध्य बनाइएका कुराहरू, ज्येष्ठ नागरिकको नि मन छ, भावना छ भन्ने कुराहरू चाहिँ बिर्सिने, एकदम पुरै बिर्सेर उपेक्षा गरेर आफूहरू मात्र कुरा गर्ने, आफूहरूलाई मात्रै टाइम दिने, ज्येष्ठ नागरिकलाई टाइम नदिने कुराहरू। उहाँहरू शारीरिक रूपमा अलिकति कमजोर हुन्छ, तर मानसिक रूपमा, भावनात्मक रूपमा अझै सक्रियता खोज्ने बेला रहेछ यो ज्येष्ठ, यो उमेर भनेको होइन, तर त्यो कुरालाई चाहिँ यो यङ्गरहरूले चाहिँ चटक्कै बिर्सेर अलि धेरै मन दुखाइदिएको अवस्थाहरू चाहिँ छ। त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणको हिसाबले
0: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ्दै जाँदा मानसिक तनाव, डिप्रेसन र असुरक्षाको भावना बढिरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ।
6: जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीडा र त्यो तयारीसहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।

0: दशकमा ज्येष्ठ नागरिकको हिस्सा झन्डै दोब्बरले बढेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्। सन्तोष गन्धर्व, सिआइएन, काठमाडौँ।
1: कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोग गर्ने घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील गरिएको छ। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र 2 आयुक्त सर्वसम्मत अनुमोदित भएका छन्। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म सँग छलफल, सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय गरेको छ। सामुदायिक रेडियोका समस्या समाधान गर्न अकुराबको सरकारसँग 13 बुँदे माग। 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश छ। सरकार र चिकित्सक बीच 5 बुँदे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता भएको छ। र आईसीसी पुरुष क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्याण्ड्सद्वारा नेपाल 226 रनको लक्ष्य। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: समयको ख्याल राखौ। 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। सुनसरी घटनामा सिङ्गो, मन्त्री परिषद बेखबर, प्रधानमन्त्री बालेन फेसबुक पोस्टमा सीमित, बालेनसँग रवि निरीह, विपक्षीले भोलिको संसद बैठकमा प्रश्न गर्ने, डिफेन्स गर्ने, सत्ता पक्षको दाउ।
1: हामी यो बेलामा सरकारलाई अप्ठ्यारो पार्न चाहन्छौँ, हामी यो बेलामा सरकारसँग कामै गर्न चाहन्छौँ, किन हाम्रो जिम्मेवारी यस्तो बेलामा पनि प्रधानमन्त्री भाउ खाएर बस्ने हो?
2: स्ट्याटसमा मात्रै सरकार किन भेटिन्छ? सरकारले बैठकको आयोजना सरकार स्वयं आफैले गर्नुपर्दथ्यो,
3: त्यो विषय हामीले संसदमा नै राख्छ।
4: प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफूले गर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ।
0: सरकार र चिकित्सक संघ बीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता, अब नियमित स्वास्थ्य सेवा सञ्चालन हुने, रासोपा वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनित। नयाँ सरकार बने यता कैफे देखिएका 7,000 कर्मचारी माथि कारवाही सिफारिस, निर्वाचन आयोगमा नयाँ नेतृत्वको बाटो खुल्यो। प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा गुरु प्रसाद वाग्ली तथा डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सुनसरीको देवानगंज घटनामा सिङ्गो मन्त्री परिषद बेखबर बनेको छ। आज बसेको मन्त्री परिषदको बैठकमा सुनसरी घटनाबारे छलफल भए नभएको समेत गुपचुप राखिएको छ। मध्यरातमा प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक स्टाटस लेखेर सामाजिक सद्भाव कायम राख्न अपील गरे पनि मन्त्री परिषद बैठकमा भने छलफल भए नभएको जानकारी दिन अस्वीकार गरिएको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुनसरी घटनाबारे चुइक्क बोल्नु भएन। साउन 10 गते मध्यरातीदेखि अशान्त बनेको सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंज घटनाको बासिटा नजिकैका छिमेकी जिल्लाहरू हुँदै पश्चिम तराईसम्म पुग्ने जोखिम देखिएको छ। कप्तानगंज घटनाको असर नजिकैको मोरङ, सप्तरी, सिराहा, धनुषा लगायतका जिल्लाहरूमा फट्टफुट्ट देखा पर्न थालेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गठन गरेको 5 सदस्यीय उच्चस्तरीय छानबिन टोलीले भने आज घटनास्थल पुगेर स्थलगत अनुसन्धान सुरु गरेको छ। कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउनेका परिवारलाई जनै 2 लाख रुपियाँ, घाइते तथा आगजनीबाट प्रभावित परिवारलाई जनै 50,000 रुपियाँ राहत दिने घोषणा गरेको छ। सर्वदलीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा र संवादलाई प्राथमिकता दिँदै 8 बुँदे निर्णय समेत गरेको छ। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनैतिक दलहरूले समस्याको समाधान संवाद र सहमतिबाट मात्रै सम्भव हुने भन्दै संयमता अपनाउन सबै पक्षसँग अपील गरेका छन्। तर सर्वदलीय बैठक बोलाउन समेत अटेर गर्ने प्रधानमन्त्री बालेनको व्यवहारको भने आलोचना भएको छ। यस्तो बेलामा प्रधानमन्त्री बालेन फेसबुक पोस्टमा सीमित बन्नु भएको आरोप लागेको छ। यो ठालु पल्टिने समय नभएको नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले बताउनु भएको छ।
2: हामी यो बेलामा सरकारलाई अप्ठ्यारो पार्न चाहन्नौँ, हामी यो बेलामा सरकारसँग कामै गर्न चाहन्छौँ, किन हाम्रो जिम्मेवारी थियो। यस्तो बेलामा पनि प्रधानमन्त्री भाउ खाएर बस्ने हो, त्यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु हुने ठालु भएर बस्ने हो। यो बेलामा रिच आउट गर्नु पर्दैन, यो बेलामा सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन र सबैको भएर सबैलाई समेटेर लिएर जाने प्रयास गर्नु पर्दैन, गर्नुपर्छ भन्ने हामी ठान्छौँ र प्रधानमन्त्रीले गर्नुहोस् भन्ने हाम्रो चाहना, हाम्रो माग पनि छ।
1: सुनसरीमा नेपाली सेनाले हवाई गस्ती गरेको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको जनाएको छ। प्रहरीले पनि ड्रोन मार्फत कप्तानगंजको वस्तुस्थिति बुझ्ने काम गरेको बताएको छ। तर सिङ्गो सरकार भने बेखबर बनेको छ, जसले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई तनाव भएको छ। प्रधानमन्त्री बालेनका अगाडि सभापति लामिछाने निरीह देखिनु भएको छ। सत्तारूढ दलले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुनु भएन। बालेन उपस्थित नहुनुको जवाब पनि रासोपा सभापति लामिछानेले नै दिनु परेको छ।
3: प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफूले गर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। हामी कुनै पनि घटनालाई सुरुवात हुने बित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने छैन। आज दलले आयोजना गरेको दलको बैठक, सर्वदलीय बैठक र दलका शीर्ष नेताहरू बस्ने बैठक, अर्थात् दलका नेताहरूले, राजनीतिक दलका नेतृत्वले विद्यमान घटनाका विषयमा उहाँहरूको धारणा, उहाँहरूको अनुभव र उहाँहरूको मार्गनिर्देशन के छ भन्ने कुरा केन्द्रित रहेको बैठक हुनाले बैठकमा दलको शीर्ष नेताहरू नै बस्ने बैठक हो। सरकारले गर्ने कार्य कुन ढङ्गले गरि नै रहेको छ, त्यस बारेमा जानकारी आइ नै रहेको छ।
1: सभापति लामिछानेले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर पनि छलफल गर्नुभएको छ। देशले खोजेको अभिभावकीय भूमिका प्रधानमन्त्री बालेन्द्र शाहले भने देखाउन नसकेको भन्दै सर्वत्र आलोचना भएको छ। देशको कार्यकारी प्रमुख नै आफ्नो दायित्वबाट पछाडि हट्दा सत्तारूढ रासोपाका सभापति लामिछानेले प्रधानमन्त्रीको अकर्मण्यतालाई ढाकछोप गर्नुपर्ने लज्जास्पद राजनैतिक नियति भोगिरहनु परेको छ। आफ्नै पार्टीका सभापतिले बोलाएको सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री बालेन उपस्थित हुनु भएन। प्रधानमन्त्रीले नियमित रूपमा राष्ट्रपतिलाई देशको वस्तुस्थितिबारे जानकारी गराउने विश्वव्यापी परम्परा रहे पनि शपथ ग्रहणका बेला बाहेक राष्ट्रपति भवन नटेक्ने बालेनको प्रवृत्तिले एकाङ्की र मुढी कार्यशैलीलाई उजागर गरेको टिप्पणी समेत भएका छन्। हिजो आफ्नै श्रीमती चढेको गाडीलाई ट्राफिक प्रहरीले सामान्य चेक जाँचका लागि रोक्दा रिसले चुर भएर सिंहदरबार जलाइदिन्छु भन्दै मध्यराति फेसबुकमा उत्तेजक पोस्ट गर्ने बालेन आज सिङ्गो देशको प्रधानमन्त्री हुँदा भूमिका विहीन देखिनु भएको छ। देशमा युवाहरूमाथि गोली चलेको छ, घाइतेहरू छटपटाइरहेका छन्, आगो बलिरहेको छ, अनिश्चितकालीन कर्फ्यू लागेको छ र सामाजिक धार्मिक दङ्गाको बिउ रोपिँदैछ। यस्तो संकटपूर्ण परिस्थितिमा देशलाई सम्बोधन गरेर शान्तिको आह्वान गर्नुको साटो सामाजिक सञ्जालमा एउटा सीमित र औपचारिक स्ट्याटस लेखेर पन्छिनुले बालेनको गैर जिम्मेवार र बेप्रवाह चरित्रलाई पुष्टि गर्ने नेपाली काङ्ग्रेस संसदीय दलका नेता विश्वराज आङदम्मेले बताउनु भएको छ।
4: यस्तो विषयमा पनि सरकार किन अहिले पनि स्ट्याटसको भरमै मात्रै चाहिँ नि आफूलाई क्रियाशील गरेर राख्नु भएको छ? स्ट्याटसमा मात्रै सरकार किन भेटिन्छ? ग्राउन्ड जिरोमा किन पुगिरहेको छैन सरकार? सरकारले किन आफूलाई चाहिँ जिम्मेवारपूर्वक ढङ्गबाट चाहिँ प्रस्तुत गराउन किन हिचकिचाइरहेको छ? यस्तो संवेदनशील विषयमा राष्ट्रपतिजीसँग संवाद गर्ने या अन्य धेरै त्यस्ता निकायहरूसँग संवाद गरिकन आफूलाई अगाडि बढाउँदा त स्वयं राष्ट्रपति पार्टीलाई फाइदा हुने हो, स्वयं सरकारको चाहिँ कामको चाहिँ काम देखिने हो नि त, र पनि किन उहाँले हिचकिचाइ राख्नु भएको छ?
1: प्रधानमन्त्री बालेनमा धेरै बोल्ने पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शैलीमा घमण्ड देखिएको छ। आफ्नै पार्टीले बोलाएको बैठकमा नजाने प्रधानमन्त्री बालेन मात्रै होइन, शीर्ष नेताहरू सहभागी हुँदा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि महासचिवलाई अगाडि सारेर आफू थालु पल्टिनु भएको छ। बालेनको उपस्थिति खोज्ने नैतिक आधार समेत गुमाएको एमालेका महासचिव शंकर पोखरेलले सर्वदलीय बैठकको अग्रसरता भने स्वयं प्रधानमन्त्री आफैले लिनुपर्ने जवाफ दिनुभएको छ।
5: सामाजिक र साम्प्रदायिक सद्भाव जुन घटनाहरू घटेका छन् र एक प्रकारले मानवीय क्षति हुने दुःखद अवस्था पनि उत्पन्न भएको छ, त्यस विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक आयोजना गर्नुभएको थियो। वास्तवमा सर्वदलीय बैठकको आयोजना सरकार स्वयं आफैले गर्नुपर्दथ्यो, प्रधानमन्त्री स्वयं आफैले यसको अग्रसरता लिनुपर्दथ्यो, सरकारका तर्फबाट प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने काम नभएरै होला भन्ने मन लाग्दछ। पार्टी सभापति श्रीले अग्रसरता लिनु
1: सर्वदलीय बैठकमा काङ्ग्रेसबाट सभापति गगन कुमार थापा, नेपाली कम्युनिस्ट पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट शंकर पोखरेल सहभागी हुनुभएको थियो। देशमा सुनसरीको देवानगंज मात्रै नभएर स्वास्थ्य कर्मीहरू पनि आन्दोलित बनेका छन्। वीरगंजको नारायणी अस्पताल घटनापछि आन्दोलित चिकित्सकहरूसँग भने सरकारले आज अबेर 5 बुदे सहमति गरेको छ। चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्। एकातिर समाधान भए जस्तो देखिने, अर्कोतिर आन्दोलन सुरु भइहाल्ने अवस्था बनेको छ। मन्त्री परिषदमा कुनै छलफल भए नभएको जानकारी नदिएका प्रधानमन्त्री बालेनले साँझ भने गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा सुरक्षा प्रमुखहरूसँग सुनसरी घटनाको ब्रिफिङ लिनुभएको छ। तर यी विषयले भोलि बस्ने प्रतिनिधि सभाको बैठक भने तात्ने देखिएको छ। अघिल्लो संसद बैठक प्रतिपक्षीको आरोपमा सत्तापक्षका सांसदले डिफेन्स गरेर सकियो, भोलि बस्ने बैठक पनि डिफेन्सिभ हुने देखिएको छ। विपक्षी दलहरूले बाढी पहिरोको जोखिमदेखि सुनसरी घटनासम्म संसदमा उठाउने तयारी गरेका छन्। आज सभामुख डोल प्रसाद अरियालसँगको छलफलपछि नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सुनसरी घटना संसदमा राख्ने र सरकारलाई प्रश्न गर्ने बताउनुभयो।
6: सुनसरीको घटनाको बारेमा हामीले अनौपचारिक छलफल त गऱ्यौँ नि त्यो विषयलाई लिएर, तर त्यो विषय हामीले संसदमा नै राख्ने र सरकारलाई नै त्यसको बारेमा प्रश्न गर्नुपर्ने भएको हुनाले यहाँ यो बैठकमा आज राखिरहनु पर्ने विषय होइन। त्यो यो चाहिँ बैठकलाई मर्यादित ढङ्गले सञ्चालन गर्ने एजेन्डा भएको हुनाले
1: प्रधानमन्त्रीको कुर्सी केवल अधिकार र शक्तिको प्रतीक मात्र होइन, यो संकटका बेला आम नागरिकका लागि आशा र भरोसाको अन्तिम केन्द्र पनि हो। जब देशलाई दृढ सुझबुझपूर्ण र संयमित नेतृत्व चाहिन्छ, त्यही बेला कार्यकारी प्रमुखको मौनता वा बेढङ्गी व्यवहारले व्यवस्था र जनविश्वास दुवैलाई कमजोर बनाउँछ। पदमा बस्नु र साँचो अर्थमा देशको नेतृत्व गर्नु दुई बिल्कुल फरक कुरा हुन् भन्ने सत्यलाई बालेन शाहले बिर्सँदै जानुभएको छ। बालेनले आफ्नो यो मुढी र एकल काँटे व्यवहार तत्काल सच्याएर देशलाई द्वन्द्वमा लैजानबाट रोक्न अब ढिलो नगरेकी उचित हुने देखिन्छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
7: सरकार र चिकित्सक संघबीच सहमति भएको छ, साथै चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। स्वास्थ्यकर्मीमाथि भएका कोटपेट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँच बुधे सहमति भएको हो। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल

चिकित्सक संघका पदाधिकारी बीच भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर गरिएको हो। सहमति अनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानूनी कार्यवाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालय बीच आवश्यक समन्वय गर्ने सहमति भएको छ। यस्तै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघको सहकार्यमा एक कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने सहमतिमा उल्लेख छ। सहमतिपछि नेपाल चिकित्सक संघले जारी राखेको आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने सहमति भएको छ। सभामुख डोलप्रसाद डीपी अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा संसदको प्रभावकारी सञ्चालनबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। साथै संघीय संसदका समसामयिक विषय, संसदको प्रभावकारी सञ्चालन, विधान प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। संघीय संसदको दुई साता लामो बैठक स्थगित भएको थियो। स्थगित भएपछि बिहिबारबाट प्रतिनिधि सभाको बैठक शुरू हुँदैछ। यसबीचमा बुधबार मात्रै सरकारले विभिन्न 9 विधेयकलाई संघीय संसद समक्ष पेश गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रले बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठन भए यता 7,000 भन्दा बढी कर्मचारीमाथि कार्यवाही सिफारिश गरेको छ। सतर्कता केन्द्रले 1300 2082 अहिलेसम्म अनुगमनका क्रममा कैफियत देखिएका 7,064 जना कर्मचारीलाई कार्यवाहीका लागि सम्बन्धित कार्यालय समक्ष सिफारिश गरेको हो। सतर्कता केन्द्रका उपसचिव एवं सूचना अधिकारी सरिता खतिवडाले कार्यालयको अनुगमनका क्रममा ती कर्मचारीलाई कार्यवाहीका लागि सिफारिश गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्रले 1300 देखि अहिलेसम्म 825 कार्यालयको अनुगमन गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले वरिष्ठ नेतामा बालेन्द्र शाह बालेनलाई मनोनित गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। रासपा र काठमाडौँ महानगरका तत्कालीन मेयर बालेन्द्र शाह बीचमा चुनाव अघि राजनैतिक सहमतिका आधारमा वरिष्ठ नेता बनाइएको थियो। संशोधित विधानमा वरिष्ठ नेताको व्यवस्था राखिएको छ। संघीय संसदको संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा गुरूप्रसाद वाग्ले तथा डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समिति समक्ष उहाँहरूले आफ्नो भावी कार्ययोजना, प्राथमिकता र अवधारणा प्रस्तुत गर्दै सांसदहरूले उठाएका प्रश्नको जवाब दिएपछि नियुक्तिका लागि बाटो खुलेको हो। सुनवाईका क्रममा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन प्रणालीलाई थप विश्वसनीय र प्रविधि मैत्री बनाउने, निर्वाचनमा प्रविधिको उच्चतम प्रयोग गर्ने तथा मनी मसल र मेसिनरीको दुरूपयोग नियन्त्रण गर्दै स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाली काँग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले 3 दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताउनुभयो। उहाँका अनुसार साउन 13-15 गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय भएको छ। 14 गते सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको 13 दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको छ। 13 दिनमा गृह जिल्ला स्याङ्जाको कालीगण्डकी रामदीघाट मा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना समेत गर्ने निर्णय भएको छ। नेपाली कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालय सानेपामा राखिएको थियो। सभापति गगन थापाले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा उडाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मंगलबार निधन हुनुभएका 83 वर्षीय नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि भएको छ। चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्ष 2083-84 लागि 6,55,25,98,000 रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27 बैठकले उक्त बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो। स्वीकृत बजेटमा नेपाल सरकारबाट विनियोजित 5,99,21,00,000 रुपियाँ र आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रुपियाँ बराबरको स्रोत रहेको बताइएको छ।
हतियार दुरूपयोग अनुसन्धान आयोगले सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी र उनकी श्रीमती अर्पणा कुमारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको गरेको छ। आयोगले शैलेन्द्र विरूद्ध दुई

करोड़ 26,13,133 रुपियाँ 36 पैसाको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। शिक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको युवा नेतृत्वको आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई दुर्लभ रूपमा पछि हट्न बाध्य बनाएको छ। विश्लेषकहरूले यसलाई एक दशकभन्दा बढी समयदेखि निर्माण गरिएको मोदीको अटल राजनीतिक छविमाथिको सबैभन्दा ठूलो चुनौतीका रूपमा व्याख्या गरेका छन्। फिफाले विश्वकप र क्लब विश्वकप जस्ता आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा नयाँ कम्पनी स्थापना गरी त्यसको केही हिस्सा शेयर बेच्ने योजना बनाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वभरका 211 सदस्य राष्ट्रलाई दिइने विकास बजेट 3 गुणाले बढाउन यो कदम साल्न लागेका हुन्। फिफाले फिफा फरवर्ड इन्टरप्राइजेसको नामको नयाँ कम्पनी बनाउनेछ। यसले फुटबलका साथै व्यापारिक कामहरू, विज्ञापन, स्पोन्सरसिप आदि हेर्नेछ। यता युएफको विरोध र एएफसीको असहमति र चौतर्फी विरोध पनि यसबारेमा भइरहेको छ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो हो नेपाली रेडियो।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री समी सामोते।
8: सुनसरीमा विकसित साम्प्रदायिक तनाव र सामाजिक अशान्तिको स्थिति नियन्त्रण गरी राष्ट्रिय सद्भाव कायम गर्न आयोजना गरिएको सर्वदलीय बैठकले नेपाली राजनीतिको वर्तमान चित्र र नेतृत्वको चरित्रलाई छर्लङ्ग पारिदिएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको पहलमा सिंहदरबारमा डाकिएको उक्त आपतकालीन बैठक केवल सुनसरीको घटना समाधानको थलो मात्र बनेन, बरू संकटको घड़ीमा कुन नेता कतिको जिम्मेवार छ भन्ने परीक्षणको कसी समेत बन्यो। बैठकमा देखिएको उपस्थिति र अनुपस्थितिको दृश्य आफैमा निकै अर्थपूर्ण थियो। देशमा शान्ति सुरक्षा कायम गर्ने र नागरिकलाई अभिभावकत्व दिने मुख्य जिम्मेवारी बोकेका प्रधानमन्त्री बालेन शाह स्वयं बैठकमा उपस्थित थिएनन्। मुलुकमा अशान्ति फैलिँदा आफै अग्रसर भएर सर्वदलीय बैठक बोलाउनु पर्नेमा सत्ताको साझेदार दलले बोलाएको महत्वपूर्ण छलफलमा समेत प्रधानमन्त्री गैर हाजिर हुनुले उनको शासकीय गम्भीरता र जिम्मेवारी बोधमाथि चौतर्फी प्रश्न उठाएको छ। अर्कातिर अर्को प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि बैठकमा आफै उपस्थित हुन आवश्यक ठानेनन्। उनीहरूले क्रमशः महासचिव शंकर पोखरेल र नेता आर्यन राईलाई प्रतिनिधिका रूपमा पठाएर औपचारिकता मात्र निभाए। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बैठकमा उपस्थित भए। यी सबै गैर जिम्मेवार र औपचारिक उपस्थितिहरूको भीड़मा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन कुमार थापाको सक्रिय र दूरदर्शी उपस्थिति भने निकै चम्किलो र प्रशंसनीय देखियो। प्रतिपक्षी बेन्चमा रहेर पनि राष्ट्रिय संकटको संवेदनशीलतालाई आत्मसात गर्दै सभापति थापाले बैठकमा उपस्थित भएर समस्या समाधानका लागि देखाएको अग्रसरताले उनको परिपक्व राजनीतिक संस्कारलाई पुनः पुष्टि गरेको छ। सभापति थापाले बैठकमा सुनसरीको तनाव व्यवस्थापन गर्न र सामाजिक सद्भाव पुनः कायम गर्न एक एक गरी अत्यन्त व्यवहारिक र संरचनात्मक सुझावहरू प्रस्तुत गरे। शान्ति सुरक्षा कायम गर्ने, पीड़ितलाई न्याय र क्षतिपूर्ति दिलाउ

र भविष्यमा यस्ता साम्प्रदायिक मुठभेड दोहोरिन नदिने विषयमा थापाले दिएका स्पष्ट एवं समाधानमुखी बुदाहरूलाई बैठकमा उपस्थित नेताहरूले उच्च सराहना गरे। सभापति थापाको यो संस्कार नयाँ भने होइन, विगतमा मुलुक कोविड 19 महाव्याधिको भयावह स्थितिबाट गुज्रिरहेका बेला पनि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रमुख प्रतिपक्षीको तर्फबाट पूर्ण सहयोग रहने घोषणा गर्दै थापाले राज्य प्रणालीलाई बलियो बनाउन काँध थापेका थिए। आज सुनसरी संकटमा पनि उनले त्यही उच्च राजनैतिक निष्ठा र जिम्मेवारी बोध दोहोर्याएका छन्। राम्रा कामका लागि सरकारलाई आवश्यक सहयोग गर्न कंग्रेस सधैं प्रतिबद्ध छ भन्ने थापाको भनाई व्यवहारमै पटक पटक देखिने गरेको छ। तनाव र गैर जिम्मेवारीपन हावी भइरहेको वर्तमान राजनैतिक वातावरणमा प्रतिपक्षी नेता भएर पनि समस्या सुल्झाउन अग्रसरता देखाउने, रचनात्मक विकल्प दिने र राष्ट्रिय हितमा सरकारलाई सहयोग गर्ने गगन थापाको यो संस्कार र परिपक्व व्यवहारको यति बेला सर्वत्र प्रशंसा भइरहेको छ। सत्तामा बस्नेहरू गैर जिम्मेवार बन्दा प्रतिपक्षमा रहेर पनि देश र नागरिकको अभिभावकत्व लिने थापाको यो नेतृत्वदायी क्षमताले नेपाली राजनीतिमा आशा र भरोसाको नयाँ सन्देश दिएको छ।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजाल।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक। डिस होम इन्टरनेट
4: वार्तामा जुन घाइते चिकित्सकलाई कुटपिट गरेर घाइते बनाएको व्यक्तिहरूलाई तिनीहरूलाई स्मारिसकेको छ, अरूलाई समाउने क्रममा छ र तिनीहरूलाई चाहिँ जुन हाम्रो स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनकोमा टेकेर कार्य गर्ने कुराहरू त्यो कुराहरू भयो र सँगसँगै जुन चिकित्सकहरू असुरक्षित भएको जुन ऐन थियो नन भेलेबल अफेन्स भनेर त्यसलाई संशोधन गर्ने कुराहरू र ऐनमा भएका जुन फौजदारी ऐनमा भएका कुराहरू लगायत कन्ज्युमर कोर्टमा भएका ऐनका कुराहरूलाई संशोधन गर्ने कुराहरूमा चाहिँ अब कार्यदल बनाएर तीन दिन र चार दिनमा चाहिँ कार्य अगाडि बढाउने र पहिलो अधिवेशनबाटै त्यसलाई चाहिँ गर्ने ऐन संशोधन गर्ने भन्ने हिसाबमा सहमति भएर अहिले चाहिँ आन्दोलन स्थगित भएको अवस्था छ।
3: भनेको यो चाहिँ अब सधैँका लागि आन्दोलन स्थगित गर्नु भएको हो कि यो कानुन पारित नभएसम्मका लागि अनि न्यायालय राखेका मागहरू?
4: होइन, जस्तो अहिलेलाई आन्दोलन स्थगित हो तर जुन सम्झौता अनुसार भएन, काम अगाडि बढेन भने त त्यो राइट छ, हामी स्थिर रहन्छ। त्यही हुनाले अहिले चाहिँ
3: आन्दोलन स्थगित भयो। अब चिकित्सकहरूले राजीनामा दिनु भएको थियो, अब त्यो राजीनामा पनि फिर्ता भयो कि के भयो?
4: हजुर,
3: राजीनामा फिर्ता भयो।
4: हजुर, राजीनामा चिकित्सकहरूलाई काममा फर्कनलाई आह्वान गरिसक्यो, त्यो सहमतिले त्यही आह्वान गर्यो, त्यही हुनाले त्यो चाहिँ राजीनामा स्वीकृत भएको अगाडि बढेको होइन।
3: भनेको कति बुदामा यहाँहरूको सहमति भयो? खास
4: 5 बुदामा छ, त्यो बुदा चाहिँ आइसकेका छ न्युजहरूमा, हजुर हेर्नुभयो भने हाम्रो प्रेस विज्ञप्ति पनि आइसकेको छ।
3: तर हाम्रो यहाँ अहिले तपाईँ नै सुनिरहनु भएकालाई तपाईँकै आवाजबाट भनिदिनुहोस् न भनेर हो।
4: ए हजुर, मैले यही जुन कन्टेन्टहरू भने नि तिनै कुराहरूलाई बुदामा राखेको हो।
3: अहिले जुन भन्नु भएको छ तिनै बुदा?
4: हजुर हजुर, तिनै कुरा कन्टेन्ट त्यही हो, त्यही कुराहरू बुदामा छन्।
3: अब यहाँहरूले यो हिजो पनि यहाँहरूले सहमति गर्न सक्नुहुन्थ्यो, आज गर्नुको कारण चाहिँ यो सुनसरीदेखि लिएर केही ठाउँमा भएका घटनाहरूलाई पनि यहाँहरूले विवेक पनि प्रयोग गर्नुभयो भन्ने कुरा नै आज यहाँहरूले विवेक पनि प्रयोग गर्नुभयो त्यसो भए?
4: होइन, विवेक पनि प्रयोग गरेर हो, र हामीले जति सक्दो जनताले दुःख नपाउन् र हाम्रो चाहिँ राज्यले चाहिँ जुन सम्झौता गरेको छ त्यसमा चाहिँ ऊ चाहिँ के अरे जुन सम्झौता जुन हिसाबले गरेको छ त्यो चाहिँ पालना गरोस् र सम्झौताहरू अचिरस लागू गरोस् भन्ने कुराहरू हो।
3: अब विगतमा पनि चिकित्सकमाथि आक्रमण हुँदाखेरि यहाँहरूले वार्ता गर्नुहुन्थ्यो, यस्तै सहमति गर्नुहुन्थ्यो, तर पनि यस्ता आक्रमणका घटना चाहिँ चिकित्सकमाथि नै आक्रमणका घटना चाहिँ रोकिएका छैनन्। यो अहिले पछिल्लो घटना भयो, यो विषयमा चाहिँ वार्तामा के कुरा भयो?
4: जस्तो के छ भने अब एउटा ऐन संशोधनको पाटोहरू रहन्छ, तथापि अरू चाहिँ दरबन्दीका कुराहरूदेखि लिएर स्वास्थ्य संस्थालाई कसरी सुरक्षित राख्ने कुरा सबै कुराहरू आउँछन्। त्यसमा तपाईँ पत्रकार साथीहरूको पनि रोल रहन्छ, त्यसले सबै मिलेर कसरी हुन्छ काम गर्ने क्षेत्रलाई चाहिँ सुरक्षित बनाऊ भन्ने कुराहरू
3: पटक पटक उठाउँदै आउनु भएको हो। यो स्वास्थ्य संस्था चाहिँ सुरक्षित हुनुपर्छ भनेर, तर स्वास्थ्य संस्थामाथि नै आक्रमण हुन्छ, चिकित्सकमाथि नै आक्रमण हुने जुन घटना छ, यो घटनामा त यहाँहरू पनि गम्भीर बन्नु भएको होला पक्कै पनि?
4: होइन, चिकित्सकहरू साथी हामीहरू पहिलेदेखि नै गम्भीर हो, तर राज्य त्यति गम्भीर नभएको हुनाले यसपालि हामी गम्भीर छौँ, हामी काम गर्छौँ भनेर आएको हुँदा हामीले चाहिँ विश्वास गर्नुपर्ने अवस्था आयो र हामीले विश्वास गरेर सहमति गरेका छौँ। उहाँले चाहिँ विश्वासलाई चाहिँ टुट्न दिनु हुने छैन भन्ने आशा गर्छु।
3: भनेको कति दिनभित्र चाहिँ 7 दिनभित्र यहाँहरूका माग?
4: होइन, त्यो चाहिँ त माग पुरा भन्दा पनि सिस्टमबाट जाने हो, त्यो ऐन संशोधनका कुराहरू छन्, त्यो तुरुन्तै हुने कुराहरू हुँदैन, टाइम लाग्छ, त्यही कारणले प्रोसेसमा अगाडि गएर सम्पन्न हुनुपर्छ।
3: अब यहाँहरूको घोषित आन्दोलनका कार्यक्रमहरू चाहिँ सबै स्थगित भए, फिर्ता भए?
4: हजुर हजुर,
3: भोलिदेखि उपचार गर्न बिरामीले पाउँछन् अस्पतालमा?
4: हजुर।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक। डिस होम इन्टरनेट।

0: सीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी, छानबिन टोलीद्वारा आजै पीडितसँग सोधपुछ, पाँच बुझे सहमतिसँगै चिकित्सकहरूद्वारा हडताल फिर्ता, फेरि यस्तो नदोहोरिएला नि,
1: आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसङ्गमा जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या बिस्तारै बढ्दै, तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ्दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा सञ्चालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा सपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत सेवाबाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेसन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी स्याली नवीलले इराकीहरू अर्को द्वन्द्वको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिककी स्याली नवीलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ।

0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनाव बीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगंज पुगेर पीडित लगायत पक्षसँग सोधपुछ गरेको छ। सुनौ एक रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गृहमन्त्रीको समेत उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज 2 सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगति बारे बीबीसीसँग भने,
1: जुन घटनास्थल हो देवानगंज गाउँपालिकाको कप्तानगंजमा गएर हामीले चाहिँ त्यहाँको सङ्गत अवलोकन प्लस व्यक्तका परिवार र सदस्यहरूसँग घटनाको बारेमा जानकारी दिने काम गरे।
0: समितिलाई सरकारले एक सातामा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपुछबाट हालसम्म के देखियो भने बीबीसीको जिज्ञासामा उनले भने,
1: राष्ट्रिय संकलन त्यही क्रममा भएकोले अहिले के भयो प्रारम्भिकमा भन्ने अवस्था।
0: पछिल्ला विकास क्रम बीच काठमाडौँमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छन्। अर्को विषय, सरकारसँग अघि साझा सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हडताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ्ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक संघसँग भएको 5 सहमति बारे जानकारी गराउँदै उनले भने,
2: त्यसमा मुख्य मुद्दाहरू यो वीरगंजको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्य कर्मीमाथि दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्य कर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुदाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धी कुराहरूमा संशोधन गरेर अगाडि बढ्ने, त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने, सहजीकरण गर्ने भन्ने छ। त्यसबाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुझा छ।
0: यो सँगै अब चिकित्सकहरूको आन्दोलन फिर्ता भएको हो, स्थगित भएको
2: हो? हजुर हजुर, त्यो सँगै स्थगित भएको हो। सबै सेवाहरू सुचारू भएका छन्।
0: विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ। आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
2: त्यो भनेको दुईटा कुरा छ। एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने, अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ। त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भयो, त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले, नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्य कर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्ने छ भनेर बारम्बार चिकित्सक सङ्घ र स्वास्थ्य कर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता, यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। त्यसले लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस्, दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सक?

0: सिधै सरकारले आन्दोलन गर्नु पर्दैन, हामीले त्यहाँ बुढाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
1: स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सचिव विकास देवकोटा, केही दिन अघि वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कारवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेत बारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौँ।
2: अब यस मामिलामा हामी खुसी पनि छौँ, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्दलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ। अब हाम्रो नीति टाइगर को एक डिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौँ। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन
3: गर्नुपर्छ। जुन तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्दको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि हुन्, जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका,
2: सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा चारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई चारबारले छेकिदियौँ भने चरीचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानि नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको हानि बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ, एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ। जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बच्ने, सामुदायिक वनमा जान हामी कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
3: अन्तर्राष्ट्रिय यसो जनावरहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ, होइन? नेपालमा चाहिँ कति ठेक्न सक्ने जस्तो छ त हाम्रो जन जङ्गलले?
2: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौँ। त्यसमा सकारात्मक खालका कदमहरू जान्यौँ भने थोरै एरियाले पनि धेरै बाघहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौँ। त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गऱ्यौँ भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
1: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी सञ्जय ढकालसँग कुरा गर्दै। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या बिस्तारै बढिरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमामोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
4: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके का अनुसार भूकम्पपछि भत्किएको इयो सपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित सहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकाइचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरुद्धको दौड भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धार कर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। इयोन सपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। कुमामोतोका स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053।
6: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440, 493 580 र 98550 26 440।
7: It's 9 o'clock, अहिले 9 बजेको छ।

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
1: 056-49-0034,
2: माडी सम्पर्क 98426-43211, 98142-076-04 र 98550-58369।
3: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
4: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
4: सम्पर्क 98457-31034 र 97443-43915।
5: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्युरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-5080, मोबाइल 98550-26440।
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119328 र 98653773687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।
0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
9: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
8: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।

0: Kiss FM 93.2 MHz.
1: नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा मानव वन्यजन्तु सह अस्तित्व प्रबन्धन तथा बाघ संरक्षण सम्बन्धी अन्तर्क्रिया एवं युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत दिलबहादुर पूर्जापुनको अध्यक्षता तथा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बाघ संरक्षण र मानव वन्यजन्तु सह अस्तित्वका विविध पक्षबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले नेपालमा बाघ संरक्षणको वर्तमान अवस्था, बाघको पारिस्थितिक महत्व, वासस्थान संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा संरक्षणमा स्थानीय समुदाय भूमिका बारे जानकारी गराएका थिए। कार्यक्रममा निकुञ्जका कर्मचारी, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वनका प्रतिनिधि, प्राकृतिक पथ प्रदर्शक, संरक्षण कर्मी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। देवघाटमा निर्माण गरिएको शब्दाह गृह सार्वजनिक निजी साझेदारी ढङ्गमा सञ्चालन गरिने भएको छ। शब्दाह गृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो। सघन शहरी तथा भवन निर्माण आयोजनाको आयोजनाले निर्माण गरेको उक्त शब्दाह गृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ। प्रयोगशालाका निर्देशक नारायण बहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिनुभयो। गत वर्ष रु 1,35,00,000 केमिकल खरिदका लागि विनियोजन भएको रकममा रु 20,00,000 अपुग भएकाले प्रयोगशाला बन्द भएको उहाँले बताउनुभयो। कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सैया र जनशक्ति अभाव भएपछि क्यान्सरका कोशिका मार्ने महत्त्वपूर्ण औषधि किमो लगाउन बिरामीलाई 5 दिनसम्म पालो पर्खिनुपर्ने अवस्था आएको छ। अस्पतालमा दैनिक करिब 300 बिरामी किमोका लागि सेवा लिन आउने भए पनि करिब 200लाई मात्र किमो दिन सकिएको छ। 150 सैया किमोका लागि छुट्याइएको छ। केही बिरामीलाई किमो दिएपछि छोटो समयमा घर पठाउन सकिने भएकाले त्यही सैयामा अर्को बिरामीलाई किमो दिने गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेटवार्ता गर्नुभएको छ। अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवनसित निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो। भेटका क्रममा अध्यक्ष दाहालले मुलुकको समसामयिक राजनैतिक परिस्थिति र राष्ट्रिय सभामा भइरहेका विभिन्न संसदीय गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो। संसदीय सुनवाई समितिबाट निर्वाचन आयोगका प्रमुख आयुक्त सहित अन्य 2 आयुक्तको नाम अनुमोदन गरेसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ। बुधबार बसेको सुनवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरूमा गुरूप्रसाद वाग्ले तथा डाक्टर राजीव सुब्बाको नाम अनुमोदन गरेको हो। संसदीय सुनवाई समितिबाट अनुमोदन भएसँगै उनीहरूले नियुक्तिको बाटो खुला भएको छ। चिकित्सक र सरकार विश्व स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा

दर्ता चलेको छ। वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको र सहमति गर्ने प्रयास भइरहेको स्रोतको भनाइ छ। वीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत 54 वर्षीय राजकुमार पटेलको मृत्युपछि आफन्त र स्थानीयले गरेको तोडफोड तथा चिकित्सकमाथिको कुटपिटको घटनालाई लिएर देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार बसेको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ। तर सुनसरीमा घटेको घटनालाई लिएर सरकारले के निर्णय गर्यो भन्ने बारे खुलाइएको छैन। घटनाका पीड़ितलाई राहत तथा क्षतिपूर्तिको घोषणा गर्ने अपेक्षा गरिए पनि सरकारले उक्त विषयमा कुनै औपचारिक जानकारी सार्वजनिक नगरेको हो। सरकारले विभिन्न विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, संक्रामक रोग तथा पशु ऐन सम्बन्धी विधेयक पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वानिसले तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरमा अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यस्तै बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा खेदराज दाहाललाई मनोनित गर्ने निर्णय गरेको छ। यातायात क्षेत्रलाई प्रविधि मैत्री सुरक्षित हरित र व्यवस्थित बनाउने लक्ष्यका साथ राष्ट्रिय यातायात नीति 2083 पनि स्वीकृत गरेको छ। बुधबार पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद बैठकले उक्त नयाँ नीति स्वीकृत गरेको हो। यसै गरी 2.5 दशक अघि कार्यान्वयनमा आएको राष्ट्रिय यातायात नीति 2058 पूर्ण रूपमा खारेज भएको छ। संघीय संसदको संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा गुरूप्रसाद वाग्ले तथा डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित पदाधिकारीलाई कार्ययोजना र संसदीय सुनवाईपछि उनीहरूको नाम अनुमोदन गरेको हो। सरकारले देशको सेवा क्षेत्रको निर्यात प्रवर्धन गर्दै चुलिदो सेवा व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यका साथ सेना सेवा व्यापार सम्बन्धी राष्ट्रिय एकीकृत रणनीति 2083 ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको उक्त रणनीतिले नेपालको अर्थतन्त्रमा उच्च सम्भावना बोकेका सूचना प्रविधि पर्यटन र जलविद्युत जस्ता क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएको समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युती प्रणाली जडान गर्न सम्बन्धित निकाय बीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन्। संचार मन्त्रालयमा बुधबार आयोजित अन्तर निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल लगायतका पदाधिकारीहरू उपस्थित रहेका थिए। भद्रपुर नगरपालिका चार स्थित आफ्नै बारीमा हात्ती धपाउन लगाइएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार स्थानीय लाखबहादुर लिम्बुकी श्रीमती अन्दाजी 65 वर्षीय सञ्जति लिम्बुको ज्यान गएको हो। निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फँसेर 3 जना मजदुरको ज्यान गएको छ। कोलपुर नगरपालिका 3 शान्ति टोलमा दयाप्रसाद थारूको घरको आँगनमा सेफ्टी ट्याङ्की बनाउँदै गर्दा फँसेर कोलपुर 3 का कालु थारू, प्रकाश थारू र बिर्जा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकीले जनाएको हो। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदुरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेफ्टी ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ। सेफ्टी ट्याङ्कीमा मानिस फँसेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारण बारे थपको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2।

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

खाजा खानी पैसा ल्याउ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी।

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने। रामै राजा थिए र पोसी त

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।
1: आज बुधे सहमतिपछि चिकित्सकहरूको आन्दोलन अन्त्य। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको हेटौडामा निशुल्क सिटी टुर सेवा शीर्षकको शुभ समाचार।
2: हेटौडा महानगरपालिकाले आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निशुल्क सिटी टुर सेवा सञ्चालनमा ल्याएको छ। हाम्रो सेवा परिवर्तनमा टेवा भन्ने मूल नारासहित शुरू गरिएको सेवा असार 16 गतेसम्म सञ्चालन हुने जनाइएको छ। नगर प्रमुख मीना कुमारी लामाले सिटी टुर सेवाको उद्घाटन गर्दै नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रसार प्रसार र पर्यटन प्रवर्धनमा कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो। उहाँले सिटी टुरले स्थानीय तथा बाह्य पर्यटकलाई नगरका विविध पर्यटकीय गन्तव्यसँग परिचित गराउँदै आन्तरिक पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो। भ्रमण कार्यक्रम अन्तर्गत हेटौडाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गराइनेछ। भ्रमणमा पाथिभरा मन्दिर तथा भ्यू टावर, पुण्यक्षेत्र तपोवन, कुष्माण्ड सरोवर त्रिवेणीधाम, दक्षिण काली मन्दिर, मनोकामना मन्दिर, रुद्रेश्वर महादेव मन्दिर, जलेश्वर महादेव मन्दिर लगायतका स्थल समेटिएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सुनसरी घटनामा सरकारको भूमिकाबारे चौतर्फी प्रश्न उठिरहँदा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भने सक्रिय हुनुभएको छ। संवेदनशील घडीमा सरकारले लिनुपर्ने राजनीतिक पहल कदमी र समन्वयकारी भूमिका उहाँले गरिरहनु भएको छ। संसदीय व्यवस्थामा ठूला संकट आउँदा प्रधानमन्त्रीले सबै दललाई एक ठाउँमा ल्याउने, संसदप्रति जवाबदेही हुने र राष्ट्र प्रमुख अर्थात राष्ट्रपतिलाई ब्रिफिङ गर्ने मुख्य दायित्व हुन्छ। तर प्रधानमन्त्री शाह यति नै जिम्मेवारीमा पन्चिनु भएको छ। संसद र राजनीतिक दलहरूसँग संवाद नगर्नुभएका प्रधानमन्त्रीले चैत 13 गते शपथ लिए यता राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर औपचारिक रूपमा देशको अवस्थाबारे पनि कुनै ब्रिफिङ गर्नु भएको छैन। सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले 2,00,000 रुपियाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राहत उपलब्ध गराउने घोषणा गर्नुभएको हो। घाइते परिवारलाई जनै 50,000 दरले राहत दिने घोषणा गरेको सरकारले घर पसल र अन्य आगजनी भएका परिवारलाई पनि 50,000 दरले राहत दिने घोषणा गरेको छ। सर्वदलीय बैठकले विभिन्न आठबुधे निर्णय समेत गरेको छ। साउन 10 गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारको आयोजनामा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव, शान्ति, सुरक्षा कायम गर्न आठबुधे निर्णय गरेको हो। त्यस्तै कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालिन शाहको भूमिकामा समेत प्रश्न उठाउनु भएको छ। सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकार लाठी र स्ट्याटसमा मात्र सीमित रहेको समेत बताउनु भएको छ। संकटको बेला प्रधानमन्त्री ठालु भनेर बस्न नहुने उहाँको भनाइ छ। सुनसरीको देवानगंज गाउँपालिका साथ कप्तानगंजको तनाव अब जिल्लामा मात्रै सीमित छैन। साम्प्रदायिक तनाव 3 दिनदेखि पूर्वी तराईका विभिन्न जिल्लामा समेत फैलिएको छ। यसको असर आंशिक रूपमा काठमाडौँ र मधेसमा समेत देखिन थालेको छ, जसका कारण विभिन्न ठाउँमा 3 दिनदेखि कर्फ्यू लगाउनु परेको छ। स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ भने सेनाले हवाई गस्ती समेत गरिरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्या प्रभावित क्षेत्रमा तैनात रहेको छ। काठमाडौँबाट ड्रोन समेत पठाएर निगरानी बढाइएको छ। तर यति ठूलो सुरक्षा संकटबीच देशको राजनीतिक नेतृत्व भने अस्वाभाविक रूपमा मौन देखिएको छ। प्रधानमन्त्री सहित गृह प्रशासनको नेतृत्व सम्हाल्नुभएका सुदन गुरुङ तीन दिनदेखि मौन जस्तै हुनुहुन्छ। यसअघि सामान्य प्रकृतिका घटनामा समेत घटनास्थल पुग्ने र सामाजिक सञ्जाल मार्फत सक्रिय देखिने गृहमन्त्री अहिले भने गुमनाम हुनुहुन्छ। न पीड़ित परिवार भेट्न पुग्नु भएको छ, न त कुनै राजनीतिक पहल नै गर्नु भएको छ। यसले सरकार संकट व्यवस्थापनमा गम्भीर छ कि छैन भन्ने प्रश्न समेत उठेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकबाट सुनसरी घटनाबारे ठोस निर्णय आउने अपेक्षा गरिएको थियो, तर यो विषय प्राथमिकतामै परेन। निर्णय सार्वजनिक गर्न आउनुभएका सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे मुखै खोल्नु भएन। पत्रकारहरूले सोधेका प्रश्नको समेत स्पष्ट उत्तर दिनु भएन, बरु प्रश्नहरू पन्छाउँदै हुनुभयो। अब प्रश्न उठेको छ, पूर्वी तराई तीन दिनदेखि तनावमा हुँदा सरकार किन बोलिरहेको छैन? नबोल्ने मात्र होइन, सत्तारूढ राजसभा सभापति रवि लामिछानेले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन र गृहमन्त्री दुवै जानु भएन। राष्ट्रिय संकटका बेला प्रधानमन्त्री आफैले पहल गरेर सर्वदलीय सहमति खोज्नुपर्ने अवस्थामा पार्टी सभापतिले बैठक बोलाउँदा समेत प्रधानमन्त्री र गृहमन्त्री उपस्थित नभएपछि विपक्षी दलले मात्र होइन सर्वसाधारणले समेत सरकारको भूमिकामाथि प्रश्न उठाउन थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएका घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग भने विस्तृत ब्रिफिङ लिनुभएको छ। गृहमन्त्री सुदन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टा छुट्टै भेट गरी पछिल्लो अवस्थाबारे ब्रिफिङ लिनुभएको उहाँको सचिवालयले जनाएको छ। सुनसरी तनाव संकटमै सरकार गुमनाम, रविको अतिरिक्त सक्रियता शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
2: राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। नयाँ सरकार गठन भए यता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच औपचारिक संवाद शून्य जस्तै छ। शपथ ग्रहण समारोह र संवैधानिक अनिवार्यतासँग जोडिएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएका छैनन्। मन्त्री परिषद विस्तार, मन्त्री नियुक्ति तथा हेरफेर, संसद अधिवेशन आह्वान र स्थगन जस्ता महत्वपूर्ण विषय निर्णय गर्दा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर जानकारी गराउने अभ्यास थियो, तर प्रधानमन्त्री शाह यस्ता निर्णयबारे जानकारीका लागि शीतल निवास पुगेका छैनन्। पछिल्लो समयको तनावपूर्ण सुनसरी घटनाबारे समेत प्रधानमन्त्रीले नभई सत्तारूढ रासोपाका सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति पौडेललाई भेटेर जानकारी गराएका छन्। शीतल निवासका एक अधिकारीले प्रधानमन्त्री संसदप्रति मात्र होइन राष्ट्रपति प्रति पनि संवैधानिक रूपमा उत्तरदायी हुने व्यवस्था शाह सरकारको नेतृत्वमा आएपछि ब्रेक लागेको बताए। उनका अनुसार देशभित्रको अवस्था, शान्ति सुरक्षा, अर्थतन्त्र, कूटनैतिक गतिविधि, मन्त्री परिषदका निर्णय, संसदमा आउने विधेयक र समग्र राष्ट्रिय वस्तुस्थितिबारे प्रधानमन्त्रीले आफै उपस्थित भएर वा राष्ट्रपतिले जिज्ञासा राखेको अवस्थामा जानकारी गराउनुपर्छ। प्रधानमन्त्रीको दायित्व भन्दै संवैधानिक प्रावधान यससँगै छापिएको छ। संविधानको धारा 81 अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने विषय क मन्त्री परिषद निर्णय, ख संघीय संसदमा पेश गरिने विधेयक, ग खण्ड क र खमा उल्लेखित विषयमा राष्ट्रपतिले जानकारी मागेका अन्य आवश्यक विवरण, घ नेपालको समसामयिक परिस्थिति, वैदेशिक सम्बन्धका विषयमा। संविधानमा उल्लेख गरिएका बाहेक नेपाल सरकार कार्य सम्पादन नियमावली 2064 नियम 36 क अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने विषयहरू क विदेशी राज्य वा सरकारसँग भएका सन्धि सम्झौता र समझदारी, ख नेपाल सरकारको आय व्ययको वार्षिक विवरण बजेट, ग मुलुकको शान्ति सुरक्षा सम्बन्धी प्रमुख विषय, घ नेपाल सरकारले संघीय संसदमा पेश गर्ने वार्षिक नीति तथा कार्यक्रम, ङ राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा भएका निर्णय सम्बन्धी विषय। शपथ समारोह र संवैधानिक अनिवार्यतासँग जोडिएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह शीतल निवास गएका छैनन्। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिसपछि राष्ट्रपति पौडेलले नै भेट्न खोज्दा पनि उनले चासो दिएनन्। राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: चालू आर्थिक वर्ष 2083-84 लागि बजेट पारित भएसँगै प्रतिनिधि सभाको ध्यान कानून निर्माणतर्फ जानुपर्ने हो, तर दुई तिहाई नजिकको बलियो सरकारले पर्याप्त विधेयक दिन नसक्दा संसद भूमिका विहीन जस्तै बनेको छ। चालू बजेट अधिवेशन वैशाख 28 सुरु भएकोमा कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले सोही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभा बैठक आज 11 बस्दैछ। विगतमा सरकार फेरबदल भइरहने स्वार्थ समूह आदि हुने र संसदीय समितिमा विधेयकहरू महिनौ अड्किने परिपाटीले मुलुकलाई ठूलो घाटा पुर्याएको सांसदहरूले बताएका छन्। जेएनजी आन्दोलनपछि प्रतिनिधि सभाका लागि भएको निर्वाचनमा 2/3 बहुमत नजिक सीट जितेर बनेको सरकारलाई विधेयक पारित गराउन कुनै प्राविधिक वा संसदीय कठिनाई छैन, तर संसदको काम कारवाहीलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउन सभामुख डोलप्रसाद अर्यालले सक्रियता बढाएका छन्। उनले प्रधानमन्त्री विभिन्न दलका शीर्ष नेता सत्तापक्ष तथा प्रतिपक्षका प्रमुख सचेतकहरूसँग समेत भेट गरेका छन्। भेटमा सरकारका तर्फबाट सदनलाई पर्याप्त बिजनेस दिनुपर्ने र विचाराधीन विधेयकलाई छिटो टुङ्गोमा पुर्याउने विषयमा छलफल भएको छ। मन्त्री परिषदबाट बुधबार स्वीकृत 9 विधेयक शीघ्र संसदमा दर्ता भई छलफलमा आउने अपेक्षा गरिएको छ। विज्ञहरूले बजेट पारित भएपछि सदनलाई बिजनेस दिएर कानून निर्माणमा लाग्न सरकारलाई सुझाएका छन्। चालू बजेट अधिवेशनमा कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले सोही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभा बैठक आज 11 बस्दैछ। 2/3 सरकारमा संसद बिजनेस विहीन शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
2: चिकित्सक संघसँग सहमति स्वास्थ्य सेवा सुचारू शीर्षकमा गोर्खापत्र खबर लेख्छ। आन्दोलनरत चिकित्सक संघ र सरकार बीच 5 सहमति भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमणपछि देशभरका चिकित्सक आन्दोलित भएका थिए। सहमतिसँगै 2 प्रभावित आकस्मिक बाहेकका बहिरंग ओपीडी लगायतका सेवा सञ्चालनमा आएको छ। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मीको सुरक्षा सम्बन्धी कानूनी सुधारलाई औपचारिक सरकारी प्रक्रियामा अघि बढाउनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सरकारले चिकित्सकको सुरक्षा र नागरिकको स्वास्थ्य सेवाको अधिकारलाई समान प्राथमिकतामा राखेर सहमति गरेको बताउनुभयो। यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालले यसपटकको सहमति विगतका सम्झौता भन्दा फरक रहेको बताउनुभयो।
1: सुदूरपश्चिम प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा नदिएका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले समीकरणको नयाँ सरकार गठन प्रक्रिया शुरू हुन सकेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल बीच साउन 9 भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकार नेकपाको नेतृत्वमा बन्नेछ। दुई दल बीच कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कडाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति छ। सुदूरपश्चिम असार 31 एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका हुन्। अल्पमतमा परे पनि उनले राजीनामा दिने सुरसार गरेका छैनन्। यसै कारण नयाँ सरकार प्रक्रिया शुरू हुन नसकेको हो।
2: संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश प्रमुख आयुक्त र आयुक्तलाई सर्वसम्मत अनुमोदन गरेको छ। मंगलबार र बुधबार निरन्तरको सुनवाईपछि समितिले प्रस्तावित 3 पदाधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको हो। नियुक्तिका पूर्व शर्तका रूपमा रहेको सुनवाई प्रक्रिया सम्पन्न भएपछि पदाधिकारी नियुक्तिको बाटो खुलेको छ। समितिले प्रस्तावित प्रमुख आयुक्त मानबहादुर कार्की र आयुक्तद्वय डाक्टर राजीव सुब्बा तथा गुरूप्रसाद वाग्लेको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। समितिले बुधबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजना सुनेर सुनवाई सम्पन्न गरेको हो। यस्तै बुधबार प्रस्तावित आयुक्तद्वय सुब्बा र वाग्लेको कार्ययोजना सुनेको थियो। अनुमोदन सम्बन्धी निर्णय भने एकमुष्ट रूपमा बुधबार मात्रै गरिएको हो। समितिले अब अनुमोदनको जानकारी सिफारिश गर्ने निकाय समक्ष पठाउनेछ। सोपछि नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। संसदीय सुनवाईका क्रममा प्रस्तावित प्रमुख आयुक्त कार्कीले आयोगको संगठनात्मक संरचनाको सुधार, कानून सुधार, सूचना प्रविधि प्रयोग